सुप्रभात, नमस्कार आदरणीय श्रोताहरू, हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। आज हो शुक्रबार, अगस्त 21 तारिक 2026 साल। तदनुसार विक्रम सम्वत 2083 सालको भदौ 3 गते, साथै शक सम्वत 1948 श्रावण 28 गते। समय अहिले बिहानीको ठिक 6:25 औ 42 सेकेन्ड भइरहेछ र अब शुभारम्भ गर्न लागिरहेका छौं आजको हाम्रो प्रभातकालीन प्रसारण। एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा, साथै प्रसार भारती ओटिटी वेबसाइटमा पनि हाम्रो प्रसारणहरू उपलब्ध रहनेछ। आकाशवाणी खरसाङ सुनिरहनुभएका समस्त नजिक अनि टाढाका हाम्रा आदरणीय श्रोताहरूमा म उद्घोषिका इशाराको तर्फबाट हार्दिक स्वागत सहित सप्रेम नमस्कार।

सूर्यले उज्यालो दिनुअघि नै प्रकृतिले मौनतामा प्रार्थना गर्छन्। त्यसै गरी जीवनमा सबैभन्दा ठूलो परिवर्तन पनि शान्त मनबाट सुरु हुन्छ। आजको बिहानीले हाम्रो मनमा आशा, हृदयमा करुणा र कर्ममा सकारात्मकताले भरिदियोस्। सबैको दिन मङ्गलमय बनोस्, यही शुभकामना राख्दै अब अधिवेशनको थालनी गरिरहेका छौँ। साप्ताहिक

उपवास द्वारा नै मनुष्यले आफ्नो मन अनि मस्तिष्कलाई शान्तमा राख्न सक्छ। यो भनाइ हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोताबिन्द नमस्ते। आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेलको न्यानो अभिवादन अनि शुभ प्रभाव।

0: श्रोताबिन्द, आजको यस गान्धी कथा कार्यक्रममा हजुरहरूलाई खरसाङ मकैबारी निवासी सुभाष छेत्रीले गान्धीजीको जीवनमा उपवासको महत्व विषयमाथि एक चिन्तन सुनाउनुहुन्छ। त आउनुहोस् सुनौ सुभाष छेत्रीबाट यो चिन्तन।
1: गान्धीजीको जीवनमा उपवासको महत्वलाई राख्न अघि हामी सर्वप्रथम उपवास अर्थात् व्रत के हो भन्ने बारे चर्चा गरौँ। उपवास अर्थात् व्रत केही समयका लागि सबै खानेकुरा पेय पदार्थ वा दुवैबाट अलग रहनुलाई व्रत अथवा उपवास भनिन्छ। उपवास आंशिक वा पूर्ण हुन सक्छ। यी कैकक वाचिका मानसिक नित्य नैमित्तिका काम्य एक भुक्त आय चित्त मिताभुक चन्द्रयाण र प्रजापत्यको रूपमा गरिन्छ। यदि हामी विश्वास गर्छौँ भने वृत्त संकल्प हो र व्रतको संकल्प प्राप्त गर्ने माध्यम हो। कथन अनुसार व्रत र उपवासमा केही फरक पाइन्छ। व्रत बस्दा खाना खान सकिन्छ तर उपवास निराहार बस्नुपर्छ। संस्कृतमा उपको अर्थ नजिक र वास अर्थ हुन्छ बस्नु अर्थात् भगवानको ध्यान जप र प्रशंसा गर्नु। शुद्ध मनले परमात्माको नजिक खोज्दा त्यसलाई व्रत भनिन्छ। केही समयका निम्ति

केही वा सबै खानेकुरा पेय पदार्थ वा दुवैबाट अलग रहनुलाई व्रत भनिन्छ। उपवास पूर्ण वा आंशिक हुन्छ। यो धेरै छोटो अवधिदेखि महिनासम्म समय सीमा हुन सक्छ। तर केही विद्वानहरू भन्छन् कि व्रत र उपवास एउटै हुन्। ऋषि र आचार्यहरूले तपस्या संयम र नियमलाई व्रत र व्रतको पर्यायवाची मानेका छन्। विश्वका प्राय सबै देश र धर्महरूमा व्रतको महत्त्वपूर्ण स्थान छ। हिन्दू संस्कृतिका विद्वानहरूका अनुसार व्रतलाई संकल्प र सत्कर्मको अनुष्ठान पनि भनिन्छ। व्रत बस्दा मानिसको विवेक शुद्ध हुन्छ। यसबाट ज्ञान, विचार, शक्ति, बुद्धि, आस्था, भक्ति र पवित्रताको वृद्धि हुन्छ। एकै व्रतले धेरै शारीरिक रोगको नाश गर्छ।

सत्य र अहिंसाका पुजारी तथा भारतका राष्ट्रपिता महात्मा गान्धीले सत्याग्रह र सरल जीवनका माध्यमबाट विश्वलाई शान्तिको सन्देश दिए। गान्धीजीको जीवनमा उपवासको अर्थात् व्रतको महत्व अत्यन्त गहिरो छ। यसलाई उनले केवल धार्मिक अनुष्ठान नभएर आत्मशुद्धि र अन्याय विरुद्धको अहिंसात्मक हतियारको रूपमा प्रयोग गरे। महात्मा गान्धीको जीवनको सरलताले पनि विश्वलाई धेरै सन्देश र शिक्षा दिएको छ। गान्धीजीले लन्डनमा वकालत पढे औ दक्षिण अफ्रिकामा रङ्गभेद विरुद्ध पहिलो पटक आवाज उठाए। भारत फर्केर उनले चम्पारण सत्याग्रह असहयोग आन्दोलन र दाण्डी मार्च जस्ता आन्दोलनको नेतृत्व गरे। यस्ता गान्धीजीले उपवासलाई मन र शरीर शुद्ध गर्ने एउटा उत्तम माध्यम मान्थे। उनले आफ्नो मागहरू पूरा गराउन वा हिंसा रोक्न कसैलाई चोट नपुर्याई उपवासलाई शक्तिशाली हतियार बनाए। गान्धीजीको जीवनका 11 व्रत अर्थात् प्रतिज्ञा मध्ये अस्वाद अर्थात् स्वादको त्याग पनि एक थियो, जुन उपवाससँग जोडिएको थियो। यसले इन्द्रियहरूलाई नियन्त्रण गर्न मद्दत गर्थ्यो। सामाजिक एकता, छुवाछुत र साम्प्रदायिक दङ्गा, विशेष गरी हिन्दू मुस्लिम एकताको लागि जस्ता सामाजिक विकृतिहरू हटाउन उनले कैयौं पटक लामो उपवास बसेर शान्ति कायम गरे। महात्मा गान्धीले आफ्नो जीवनमा 25 पटक भन्दा बढी उपवास गरे र उनको सबैभन्दा लामो उपवास 21 दिनको थियो। गान्धीजीले उपवासलाई केवल धार्मिक अभ्यास मात्र नभएर राजनीतिक र सामाजिक शुद्धिकरणको प्रभावकारी माध्यम पनि मान्दथे। उनले भने, उपवास आत्मशुद्धिको उत्तम माध्यम हो। यदि हृदय शुद्ध छ भने उपवासले शरीर र आत्मा दुवैलाई बलियो बनाउँछ।

भारतीय इतिहासका पानाहरूमा 13 जनवरी 1948 केवल एक क्यालेन्डर दिन मात्र थिएन, तर नैतिक क्रान्तिको सुरुवात थियो जब 78 वर्षीय महात्मा गान्धीले दिल्लीको बिरला हाउसमा आफ्नो अन्तिम मृत्यु उपवास सुरु गरे। सम्पूर्ण विश्व स्तब्ध भयो। यो उपवास केवल राजनीतिक चाल थिएन, तर घृणाको आगोमा जलिरहेको भारतको विवेकलाई जगाउने अन्तिम प्रयास थियो। त्यति बेला बिरला हाउसमा पत्रकारहरूको ठुलो भिड थियो। सबैजना जान्न चाहन्थे कि गान्धीले यो अचानक कदम किन उठाए। कोहीले यसलाई पाकिस्तानलाई 55 करोड रुपियाँको बाँकी भुक्तानीसँग जोडिरहेका थिए, जबकि अरूले यसलाई मुस्लिम तुष्टिकरण मान्दथे। तर यी संख्या र आरोपहरू 78 वर्षीय राष्ट्रपिताको लागि नगण्य थिए। विभाजनपछि देशभर फैलिएको हिंसा रोक्नु सरकारको एक्लो शक्तिभन्दा बाहिरको कुरा हो भन्ने कुरा उनलाई थाहा थियो। यसका लागि जनताको हृदय परिवर्तन आवश्यक थियो। गान्धीले स्पष्ट रूपमा भनेका थिए, मेरो उपवास राजनीतिक होइन तर विवेकको आदेश हो। उनका लागि उपवास आत्मशुद्धिको माध्यम थियो, जहाँ उनले आफ्नो अन्तस्करणको उज्यालोद्वारा निर्देशित अन्धकारको बीचमा आफ्नो अर्को कदम खोजे।

गान्धीजीले भनेका छन्, कुनै पनि शुद्ध मानिसले आफ्नो जीवनभन्दा बहुमूल्य चिज त्याग्न सक्दैन। मलाई आशा छ कि मसँग उपवास गर्ने पवित्रता छ। सन् 1948 सालमा बसेको उनको आमरण अनसनमा नेहरू लगायत देशका धेरै विशिष्ट व्यक्तिहरूले पनि भाग लिएका थिए। जनवरी 13-18 चलेको यो उपवासले विश्वव्यापी हलचल मचायो। गान्धीको सन्देश स्पष्ट थियो, आत्मविश्वासी व्यक्ति वा राष्ट्र कहिले घृणा राख्दैन। उनले व्याख्या गरे कि डर कमजोरी र नैतिक शक्तिको अभावबाट उत्पन्न हुन्छ। बापूको उपवास देशलाई अराजकताको आगोले भस्म हुनबाट जोगाउन ढाल बन्यो। गान्धीजीको जस्तै उपवास सबैको शक्ति होइन, त्यसो गर्नको लागि आफ्नो महत्वपूर्ण अनि सम्पूर्ण जीवन जनताको सुख दुःखमा समर्पित गर्नु आवश्यक छ। आजको समयमा जब पनि नेतृत्वको संकट आउँछ, संसारले गान्धीजीको आदर्श विरुद्ध आफूलाई परीक्षण गर्छ। गान्धीजीले 1948 भनेका कुरा आज पनि प्रतिध्वनित हुन्छ। उनी भन्थे, मेरो उपवासलाई कुनै पनि अर्थमा राजनीतिक चाल मान्नु हुँदैन। यो विवेक र कर्तव्यको अनिवार्य आह्वानको प्रतिक्रिया हो। हामी भारतमा सबै दाजुभाइ हौ। मानिसहरूले मेरो आदर्शमा विश्वास गुमाएका छैनन्, उनी भन्थे।

व्रत र व्रतको नियमित पालनाले उत्कृष्ट स्वास्थ्य र दीर्घायुको नेतृत्व गर्छ भन्ने कुरोमा गान्धीजी विश्वास राख्दथे। शास्त्रमा भनिएको छ, ब्रियते स्वर्गम बजरन्ती स्वर्ग मानेन वा, अर्थात् जसद्वारा मानिस स्वर्गमा जान्छ वा स्वर्गको वरदान प्राप्त गर्छ। यस कथनलाई गान्धीजीले आत्मसात गरे औ आफ्नो जीवनमा उतारे। उपवास र प्रतिरक्षा प्रणालीमा गरिएको एक अनुसन्धानका अनुसार उपवासले अटोफेजी अर्थात् शरीरका कोषहरूलाई सफा गर्ने क्षमतामा सुधार गर्न सक्छ। यसले शरीरको प्रतिरक्षा प्रणाली र प्रतिरक्षालाई बलियो बनाउन सक्छ, जसले धेरै रोगहरूसँग लड्ने क्षमता बढाउन सक्छ भन्ने वैज्ञानिक दृष्टिकोण र मान्यतालाई पनि गान्धीजीले प्रमुखताका साथ आफ्नो जीवनमा उतारे औ उपवासलाई महत्त्वपूर्ण स्थान दिए।

प्रस्तुत थियो आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथा, जसमा हजुरहरूले खरसाङ मकैबारी निवासी सुभाष छेत्रीबाट गान्धीजीको जीवनमा उपवासको महत्व विषयमाथि एक चिन्तन सुन्नुभयो। साथै केही भक्ति संगीतहरूको पनि आनन्द लिनुभयो। आजको यस गान्धी कथा कार्यक्रमबाट प्रस्तुत मनन तामाङ अनि सञ्चालक नामगेललाई पनि बिहे, साथै हजुरहरू सबैको आजको दिन मङ्गलमय बितोस्। नमस्ते।

0: त्यही तिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो साप्ताहिक गान्धी कथा कार्यक्रम र अघिल्लो क्रममा अब समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी प्रथम संस्कृत औ त्यसपछि हिन्दीमा समाचार सुनाउने.
1: इयम् आकाशवाणी सम्प्रति वार्ताः श्रूयन्ताम् प्रवाचकः पुनीत त्रिपाठी. अथ वार्ताः. प्रधानमन्त्रिणा नरेन्द्रमोदिना ह्यः

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणी खरसाङ केन्द्रमा फेरि पनि हाम्रा श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदै अब अघिल्लो क्रममा शुभ प्रभात कार्यक्रममा बिहानी सूचनामा खेतीपाती बारे सल्लाहमा गाजरको खेती सम्बन्धी केही जानकारी दिइरहेका छौँ। गाजरको खेतीको निम्ति दार्जिलिङ जिल्लाको पहाडी अञ्चलमा गाजरको खेती एक विशेष स्थान ओगटेको छ। 3000 फुटदेखि 6500 फुटसम्म गाजरको खेती गर्न सकिन्छ। माटो गाजरको खेतीको निम्ति मलिलो माटो चाहिन्छ। विशेष गरी बलौटे एवं कालो माटोमा पनि यसको खेती असल रूपले गर्न सकिन्छ। मल असल तरिकाले गाजरको खेती गर्नु हो भनेदेखिलाई जमिन 200 मन मल प्रयोग गर्नुपर्छ। त्यसमा पोटास प्रति एकर 50 केजीको हिसाबले लगाउनुपर्छ र यो विशेष घरेलु सब्जीमा गरिएको हुनाले यसको खेतीमा पोटास दिनु अति आवश्यक छ। यी सारहरू असल रूपमा प्रयोग गरेर अनि पानीको राम्रो चाँजो मिलाए यसको रङमा विशेष उज्ज्वलता आउँछ र फलाइमा पनि वृद्धि पाइन्छ। बिउ प्रति एकर 1.5 किलोदेखि 2 किलोको हिसाबले लगाउनुपर्छ। बिउ छराई दुई तरिकाले गर्न सकिन्छ, लाइनमा छर्ने तरिका र सिधै जमिनमा छर्ने तरिका। यी दुई मध्ये लाइनमा छर्ने तरिका नै सबैले मन पराउँछन्। छटाई यसलाई साह्रो बाक्लो वा तरिकाले रोप्नु हुँदैन अथवा छटाई गर्दा 2.5 इन्चदेखि 3 इन्चसम्मको दूरी राखेर छटाई गरिदिनुपर्छ। त भर्खरै हाम्रा श्रोताहरूले सुन्नुभयो खेतीपातीबारे सल्लाह अन्तर्गत गाजरको खेती सम्बन्धी छोटो जानकारी।

यतिन्जेल श्रोताहरूले आधुनिक गीतहरू सुन्दै हुनुहुन्थ्यो डेजी बराइली अनि पवन राई नामदुङको आवाजमा। समय बिहानको ठिक 7:15 अनि 4 सेकेन्ड भयो श्रोता, र यसको साथै अब हामी पनि प्रवेश गरिसकेका छौँ आकाशवाणीको नेपाली प्रसारण सेवाको बिहानी प्रसारणमा। त अघिल्लो क्रममा श्रोताहरूलाई पुनः हामी एकचोटि स्वागत अभिवादन जनाउँदै भक्ति गीतहरू प्रस्तुत गरिरहेका छौँ। शब्द नि सङ्गीत रहेको छ, शब्दहरू रहेको छ डाक्टर जस्योञ्जन प्यासीको, अनि सङ्गीत रहेको छ महेश्वर लामाको, भने आवाज रहेको छ समूह आवाज नम्रता बल प्रमोद छेत्री, भावना थापा, माया प्रधान, सहदेव तामाङ अनि बन्नु रसाइलीको।

0: डाक्टर जसयञ्जन प्यासीको शब्दहरू अनि महेश्वर लामाको संगीतमा श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो। नम्रता बल, भावना थापा, माया प्रधान, प्रमोद छेत्री, सहदेव तामाङ अनि बनु रसालेको समूह आवाजमा भक्ति गीतहरू। र अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा केन्द्र सरकारका सचिवहरूसित उच्च स्तरीय बैठक गर्नुभयो। जापानी रक्षा मन्त्री सिन्जिरो कोजुमीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग हिज नयाँ दिल्लीमा भेट गर्नुभयो। भारतले आज पुणेमा ब्रिक्स संचार मन्त्रीहरूको 12 बैठकको आयोजना गर्दैछ। केन्द्रीय मन्त्रीमण्डलले लद्दाखमा जम्मू कश्मीर उच्च न्यायालयको खण्डपीठ स्थापना गर्न अनुमोदन गरेको छ। अनि एफआईएच विश्वकपको दोस्रो पुल चरणको पहिलो म्याचमा आज भारतीय महिला टोलीले नेदरल्याण्डसँग खेल्नेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा केन्द्र सरकारका सचिवहरूसित तेस्रो उच्च स्तरीय बैठक गर्नुभयो। बैठकका अवसरमा देशको पूर्वाधार, सम्पर्क सञ्जाल, सुरक्षा, विदेश नीति र सुशासनका विषयमा छलफल भएको थियो। प्रधानमन्त्रीले अधिकारीहरूबीच अनौपचारिक अन्तर्क्रिया र टोली भावनालाई बढावा दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो। श्री मोदीले सरकारी विभागहरू, विश्वविद्यालयहरू र युवाहरूबीच अझ धेरै संलग्नताको बारेमा कुरा गर्नुभयो। उहाँले देशको रक्षा उद्योगलाई अझ बलियो बनाउन र यसलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाउन पनि जोड दिनुभयो। कोविड महामारी र पश्चिम एसियाको संकटको अनुभव उल्लेख गर्दै उहाँले भन्नुभयो, यस्ता सहक्रियात्मक प्रणाली सरकारी काम गर्ने तयारीको स्वाभाविक हिस्सा बन्नुपर्छ। श्री मोदीले आर्टिफिसियल इन्टेलिजेन्सको प्रभावकारी प्रयोगका साथै मानवीय हस्तक्षेप सुनिश्चित गर्न र मानव विशेषज्ञतासँग क्षमताहरूको संयोजनमा जोड दिनुभयो। प्रधानमन्त्रीले जटिल चुनौतीहरूको सामना गर्न र भारतको भविष्यलाई आकार दिन राम्रो तालमेल, नयाँ सोच र सामूहिक जिम्मेवारीको आवश्यकतालाई दोहोऱ्याउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा जापानी रक्षा मन्त्री सिन्जिरो कोजुमीसँग भेट गर्नुभयो। भेटवार्ताको क्रममा श्री मोदीले भारत र जापान बीचको विशेष रणनीतिक तथा वैश्विक साझेदारीहरूलाई अझ सुदृढ पार्ने दृष्टिकोण साझा गर्नुभयो। उहाँले हिन्द प्रशान्त क्षेत्र र त्यसभन्दा बाहिर शान्ति, स्थिरता र समृद्धि प्रबन्धनमा जोड़ दिनुभयो। प्रधानमन्त्रीले रक्षा क्षेत्रमा विशेष गरी मेक इन इण्डिया अन्तर्गत संयुक्त विकास र उत्पादनका लागि भारतीय कम्पनीहरू र स्टार्टअपहरूसँग जापानको साझेदारीको अवसरहरूको बारेमा चर्चा गर्नुभयो। रक्षा मन्त्री कोजुमीले प्रधानमन्त्रीलाई द्विपक्षीय रक्षा सहयोगमा भएको प्रगतिबारे जानकारी गराउनुभयो। प्रधानमन्त्री मोदीले आफ्ना जापानी समकक्षी सनाए ताकाइचीसँग भएको आफ्नो विस्तृत कुराकानीको पनि स्मरण गर्नुभयो, जो यस वर्ष जुलाईमा 16 भारत जापान वार्षिक शिखर सम्मेलनको लागि भारत आएका थिए। सोसियल मिडिया पोस्ट साझा गर्दै श्री मोदीले भन्नुभयो, भारत र जापान बीच रक्षा र सुरक्षा सम्बन्धहरू प्रगाढ बनाउने विषयमा उहाँसँग धेरै राम्रो कुराकानी भयो। प्रधानमन्त्री नरेन्द्र मोदीले हकाइन्दे हिचिलेमालाई जाम्बियाको राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा बधाइदिनु भएको छ। सोसियल मीडिया पोस्टमा श्री मोदीले भन्नुभयो, भारतले जाम्बियासँगको साझेदारीलाई गहिरो महत्व दिन्छ। प्रधानमन्त्रीले भारत जाम्बिया सम्बन्धलाई अझ बलियो बनाउनका लागि राष्ट्रपति हिचिलेमासँग निकटमा काम गर्न आफू उत्सुक रहेको व्यक्त गर्नुभयो। भारतले आज पुणेमा ब्रिक्स संचार मन्त्रीहरूको 12 बैठकको आयोजना गर्दैछ। बैठकको अध्यक्षता संचार मन्त्री ज्योतिरादित्य सिन्धियाले गर्नुहुनेछ। बैठकमा ब्रिक्स सदस्य देशका संचार मन्त्री र वरिष्ठ प्रतिनिधिहरूले सूचना तथा संचार प्रविधिको सुदृढीकरण, डिजिटल रूपान्तरण, नवप्रवर्तनका बारेमा छलफल गर्नुहुनेछ। बैठकको मुख्य विषय नवप्रवर्तन, सहकार्य र लचिलो भविष्यका लागि रूपान्तरण रहेको छ। छलफल ब्रिक्स देशहरू र वृहत ग्लोबल साउथमा डिजिटल रूपान्तरणलाई समर्थन गर्न व्यवहारिक सहयोग र उत्तम अभ्यासहरू साझा गर्ने कुरामा पनि केन्द्रित हुनेछ। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सिन्धुले ब्रिक्स शिखर सम्मेलन 2026 को तयारी सम्बन्धी समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। सामाजिक सञ्जालको एक पोस्टमा श्री सिन्धुले बैठकको क्रममा उहाँले सबै मोर्चाहरूमा निर्वाध बहु एजेन्सी समन्वय र समयबद्ध कार्यान्वयनको आवश्यकतामा जोड़ दिएको बताउनुभयो। उहाँले सबै सम्बन्धित विभाग र एजेन्सीहरूलाई प्रमुख स्थानहरू र ट्रान्जिट मार्गहरूमा सहज ट्राफिक र सुरक्षा व्यवस्थापन साथै आपतकालीन चिकित्सा तयारी सुनिश्चित गर्न निर्देश दिनुभयो। उहाँले भन्नुभयो अतिथि देव भवको भारतको स्थायी नीतिबाट प्रेरित भएर दिल्ली सबै भ्रमण प्रतिनिधिहरूलाई न्यानो स्वागत गर्न पूर्ण रूपमा तयार छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रह समाचार। केन्द्रीय मन्त्रीमण्डलले लद्दाखमा जम्मू कश्मीर उच्च न्यायालयको खण्डपीठ स्थापना

0: गर्न अनुमोदन गरेको छ। गृहमन्त्री अमित शाहले सोसियल मीडिया पोस्ट मार्फत यो जानकारी दिनुभयो। श्री शाहले भन्नुभयो, यो निर्णयले लद्दाखको दुर्गम क्षेत्रमा बस्ने नागरिकहरूले उनीहरूलाई उपलब्ध न्याय र कानूनी सेवाहरू प्राप्त गर्न लाग्ने समयलाई कम गर्नेछ। उहाँले भन्नुभयो, सरकार लद्दाखको चौतर्फी विकास र संवैधानिक सुरक्षा सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध छ। सर्वोच्च न्यायालयले हालै दिल्लीमा प्रदर्शनकारी विद्यार्थीमाथि पुलिस र सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको र पुलिसमाथि भएको हिंसाको छानबिन गर्न पूर्व न्यायाधीश आर सुभाष रेड्डीको नेतृत्वमा पाँच सदस्यीय उच्च अधिकारी प्राप्त जाँच समिति गठन गरेको छ।
1: समिति में पंजाब और हरियाणा उच्च न्यायालय के पूर्व मुख्य न्यायाधीश रविशंकर झा, दिल्ली उच्च न्यायालय की पूर्व न्यायाधीश शैलेंद्र कौर, सीबीआई के पूर्व निदेशक ऋषि कुमार शुक्ला और मेघालय के सेवानिवृत्त पुलिस महानिदेशक एलआर बिश्नोई भी शामिल होंगे। मुख्य न्यायाधीश न्यायमूर्ति सूर्यकांत, न्यायाधीश जॉय माल्या बागची और न्यायाधीश वी मोहना की खंडपीठ ने कहा कि उच्च स्तरीय जांच समिति कुछ मुद्दों पर प्राथमिकता के आधार पर काम करे, जिनमें सबसे अहम मुद्दा महिला प्रदर्शनकारियों के खिलाफ लक्षित हिंसा और छेड़छाड़ की कथित घटनाओं से जुड़ा है। अदालत ने समिति से कहा कि वो मुद्दों का लगातार और समय समय पर आकलन करे और अपनी अंतरिम रिपोर्ट समय पर सौंपे। समाचार कक्ष से मुनीश शर्मा।
0: राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले उत्तरको चुनौती प्रणाली सबै विद्यार्थीहरूका लागि निष्पक्ष रहेको बताएको छ। एनटीएले यसको महँगीको चिन्तालाई खारेज गरेको छ। एनटीएको उत्तरको लागि चुनौती एक अनलाइन प्रक्रिया हो, जसमा जेईई मेन नीट वा यूजीसी नेट परीक्षाको लागि उपस्थित भएका उम्मेद्वारहरूले अस्थायी उत्तरमा गल्तीहरूमा आपत्ति जनाउन सक्छन्। एनटीएले एक सोसियल मीडिया पोस्टमा यदि कुनै उम्मेद्वारले कुनै प्रश्नलाई चुनौती दिन्छ र विषय विशेषज्ञहरूले त्यो चुनौती स्वीकार गर्छन् भने संशोधित उत्तर परीक्षामा सामेल भएका सबै उम्मेद्वारहरूमा लागू हुने जनाएको छ। जवाफलाई चुनौती दिए बापत शुल्क लिइनेछ, ताकि चुनौतीबाट बाँच्न सकियोस् र चुनौती सत्य प्रमाणित भएमा शुल्क फिर्ता गरिन्छ। केन्द्र सरकारले आज दिल्ली मास्टर प्लान 2047 को अनावरण गरेको छ। यस योजनाले दिल्लीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी, पर्यावरण मैत्री र समावेशी राजनीतिमा रूपान्तरण गर्न दीर्घकालीन रूपरेखा प्रदान गर्दछ। उद्घाटनको क्रममा आवास र शहरी मामिला मन्त्री मनोहर लालले आगामी वर्षहरूमा राष्ट्रिय राजधानीमा लगभग 30-40 लाख नयाँ फ्ल्याटहरू थप्ने बताउनु भएको छ। मौसम विज्ञान विभागले आज मध्यप्रदेशमा धेरै भारी वर्षाको लागि एजेन्सी अलर्ट जारी गरेको छ। विभागले उत्तराखण्ड, पश्चिमी उत्तर प्रदेश, हिमाचल प्रदेश, जम्मू कश्मीर, ओडिसा, पश्चिम बंगाल र उत्तर पूर्वी भारतका केही भागहरूमा भारी वर्षाको अवस्था पूर्वानुमान गरेको छ। मौसम विभागले भोलिसम्म आन्ध्र प्रदेश, कर्नाटक, राजस्थान, झारखण्ड, तमिलनाडु, पुडुचेरी र अण्डमान र निकोबार द्वीप समूहमा चट्याङ र हावाहुरी सहित वर्षा हुने पूर्वानुमान गरेको छ। एफआईएच विश्वकपको दोस्रो पूल चरणको पहिलो खेलमा आज भारतीय महिला टोलीले नेदरल्यान्डसँग प्रतिस्पर्धी गर्नेछ। खेल भारतीय समयअनुसार राति 9:30 शुरू हुनेछ। यसअघि समूह डीको अन्तिम खेलमा इङ्ल्यान्डसँग गोलरहित बराबरी खेलर भारत दोस्रो चरणमा प्रवेश गरेको थियो। दुवै टोलीले अवसर सृजना गरे पनि गोल गर्न सकेनन्। खेलभरि भारतको डिफेन्स बलियो रह्यो। विशेष गरी तनावपूर्ण दोस्रो हाफमा भारतले इङ्ल्यान्डबाट धेरै पेनल्टी कर्नर बचाएको थियो। यो बराबरीको मद्दतले सलिमा टेटेको कप्तानीमा रहेको भारतीय टोली पुल डीमा दोस्रो महत्वपूर्ण स्थान हासिल गर्न सफल भएको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा केन्द्र सरकारका सचिवहरूसित उच्चस्तरीय बैठक गर्नुभयो। जापानी रक्षा मन्त्री सिन्जिरो कोजुमीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग हिज नयाँ दिल्लीमा भेट गर्नुभयो। भारतले आज पुणेमा ब्रिक्स संचार मन्त्रीहरूको 12 बैठकको आयोजना गर्दैछ। केन्द्रीय मन्त्रीमण्डलले लद्दाखमा जम्मू कश्मीर उच्च न्यायालयको खण्डपीठ स्थापना गर्न अनुमोदन गरेको छ। अनि एफआईएच विश्वकपको दोस्रो पुल चरणको पहिलो म्याचमा आज भारतीय महिला टोलीले नेदरल्यान्डसँग खेल्नेछ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

नेपाली प्रसारण सेवासँग र अघिल्लो क्रममा अब हामी उपस्थित भएका छौँ आधुनिक गीतहरू लिएर संगीत प्रवाह कार्यक्रममा। त संगीत प्रवाह कार्यक्रमको यो पहिलो गीत स्वीकार्नुहोस् सोनु राईको आवाजमा। शब्दहरू रहेको छ दिलीप लोरुङको अनि संगीत रहेको छ बसन्त छेत्रीको।

तपाईको जीवन कथाको सबैभन्दा कठिन र अध्ययारो अध्यायले नै तपाईको आत्माको सबैभन्दा बलियो पक्षलाई उजागर गर्छ, जन्म दिन्छ। त्यसैले जीवनका हरेक पक्षलाई खुलेर स्वीकार गर्नुहोस्, हाँसेर जिउनुहोस्। त यसै भनाइको साथमा यो अघिल्लो प्रस्तुति राखिरहेकी छु महेश सेवाको आवाजमा, जसमा शब्दहरू दिलीप लोरुङकै रहेको छ भने सङ्गीत पनि वसन्त छेत्रीकै रहेको छ।

आकाशवाणी को नेपाली प्रसारण सेवा में श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू विविध कलाकारहरूको आवाजमा संगीत प्रभा कार्यक्रममा यसै कार्यक्रमको यो अघिल्लो गीत स्वीकार्नुहोस् सुधीर अनि राजेश खालिङको आवाजमा जसमा शब्दहरू दिलीप लोरुङकै रहेको छ भने संगीत पनि वसन्त छेत्रीकै रहेको छ।

साच्चै श्रोता, यो सहर यस्तो थिएन। भिडभाड थियो तर घुइँचो थिएन, हो हल्ला थियो तर कोलाहल थिएन, मानिसहरू थिए तर ठेलाठेल थिएन। सहर उस्तै थियो, बाटोहरू पनि उस्तै थिए, तर समयसँगै सहरको मुहार फेरिँदै गयो। पहिले अपरिचित पनि परिचित झै लाग्थे, आज चिनेको जानेको बीच पनि दूरी बढेको छ। त्यो सहरमा हतार कम नै थियो, समयको मूल्य भन्दा सम्बन्धको मूल्य ठूलो थियो। सायद त्यसैले त होला त्यो सहर केवल बस्ने ठाउँ मात्र थिएन, मन बस्ने ठाउँ नै थियो। त्यसै सुन्दर भनाइको साथमा अब हामी पनि आजको सङ्गीत प्रभा कार्यक्रमबाट विदा माग्छौँ।

0: यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो आधुनिक गीतहरू संगीत प्रभा कार्यक्रममा भने अघिल्लो क्रममा अब समय भएको छ समसामूहिक समीक्षाको।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक भूपेन्द्र शर्मा। विषय छ भारत जापान द्विपक्षीय व्यापार 27.5 अरब डलर पुग्यो। जापान भारतमा एफडीआई को 5 सबैभन्दा ठूलो स्रोत बनेको छ। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। भारतका वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भारत जापान साझेदारीको बढ्दो सम्बन्ध र रणनीतिक महत्वमाथि प्रकाश पार्नुभयो र जापानी व्यवसायीहरूलाई भारतमा आफ्नो लगानी र साझेदारी बढाउन आमन्त्रण गर्नुभयो। श्री गोयलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा 18 अगस्त 2026 नयाँ दिल्लीमा जापानी प्रतिनिधिमण्डलका लागि उत्तर प्रदेश सरकारले आयोजना गरेको रात्रिभोजलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। सभालाई सम्बोधन गर्नुहुँदै श्री गोयलले भन्नुभयो, भारत र जापान बीच हिन्द प्रशान्त क्षेत्रमा शान्ति, प्रगति र समृद्धिका साझा आकांक्षाहरूमा आधारित घनिष्ठ र स्थायी साझेदारी छ। उहाँले भन्नुभयो, यामानासी प्रान्तको प्रतिनिधिमण्डलको उपस्थितिले भारतका राज्य र क्षेत्रहरूमा द्विपक्षीय साझेदारीको बढ्दो पहुँचलाई प्रतिबिम्बित गर्दछ। श्री गोयलले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय रूपान्तरणका 7 धाराहरू विनिर्माण, कृषि प्रविधि, पूर्वाधार, ऊर्जा र सुरक्षा, हरित र निलो अर्थव्यवस्था र भारतको सभ्यतागत सफ्ट पावरले ती क्षेत्रहरूको प्रतिनिधित्व गर्दछ जहाँ

भारत र जापानको शक्ति एकअर्काका पूरक हुन्। उहाँले भन्नुभयो, साझेदारी आर्थिक वृद्धि भन्दा माथि छ र यसले विश्वव्यापी प्रगतिमा विश्वासिलो साझेदार बन्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। उत्तर प्रदेशको बढ्दो आर्थिक सम्भावनामाथि प्रकाश पार्दै श्री गोयलले भन्नुभयो, मुख्यमन्त्री योगी आदित्यनाथको नेतृत्वमा राज्यले $1 ट्रिलियन को अर्थतन्त्र बन्ने आफ्नो महत्वाकांक्षाको दिशामा काम गरिरहेको छ। उहाँले भन्नुभयो, उत्तर प्रदेशको विशाल र आकांक्षी जनसङ्ख्या, कनेक्टिभिटीमा सुधार, औद्योगिक गति र कुशल श्रम शक्तिले जापानी प्रविधि र विशेषज्ञताका लागि भारतको युवा कार्यबल र विस्तारित बजारलाई पूरक बनाउन एक बलियो प्लेटफर्म प्रदान गर्दछ। जुलाई 2026 दिल्लीमा आयोजित 16 भारत जापान वार्षिक शिखर सम्मेलनलाई उल्लेख गर्दै श्री गोयलले अर्को दशकमा भारतमा 10 ट्रिलियन येन लगानी गर्ने जापानको लक्ष्यसहित सम्बन्धको आधारभूत रणनीतिक महत्वाकांक्षामाथि प्रकाश पार्नुभयो। उहाँले आर्टिफिसियल इन्टेलिजेन्स, सेमी कन्डक्टर, क्रिटिकल मिनरल्स, ब्याट्री, इनर्जी र नेक्स्ट जेनेरेसन मोबिलिटी जस्ता क्षेत्रमा लगानी गर्दा दुई अर्थतन्त्रको भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। मुम्बई अहमदाबाद हाई स्पिड रेल परियोजना, दिल्ली अहमदाबाद, बेङ्गलुरू र चेन्नईमा जापानी सहयोगको मेट्रो प्रणाली र 8 राज्यहरूमा 11 जापानी औद्योगिक टाउनसिपहरूको बारे बताउनुहुँदै श्री गोयलले भन्नुभयो, भारत जापान साझेदारी पहिले नै धरातलमा देखिन्छ। उहाँले आज 1400 भन्दा बढी जापानी कम्पनीहरू भारतमा काम गरिरहेको उल्लेख गर्नुभयो, जसमा सुजुकी, टोयोटा र होन्डा जस्ता घरेलु नामहरू, जस्तै मोबिलिटीमा सोनी इलेक्ट्रोनिक्समा अनि इन्जिनियरिङमा हिटाची र मित्सुबिशी रहेका छन्। उहाँले आर्थिक वर्ष 2025-26 द्विपक्षीय व्यापार लगभग 27.5 अरब अमेरिकी डलर रहेको बताउनुभयो, जबकि जापान अहिले भारतको 5औं ठूलो एफडीआईको स्रोत हो, जसले आर्थिक सम्बन्धको थप विस्तारको लागि बलियो आधार प्रतिबिम्बित गर्दछ। काइजेनको जापानी दर्शनलाई उद्घृत गर्दै श्री गोयलले भन्नुभयो, भारतको सुधार यात्राले निरन्तर सुधारको यस्तै भावनालाई प्रतिबिम्बित गर्दछ। उहाँले लगानी र वृद्धिका लागि थप सक्षम वातावरण सृजना गर्ने भारतको प्रयासको एक भागको रूपमा व्यापार गर्न सहजता, पूर्वाधार, डिजिटल सार्वजनिक पूर्वाधार, मल्टी मोडल लजिस्टिक र जापानी भाषा क्षमता विस्तारमा सुधारहरूमाथि प्रकाश पार्नुभयो।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो समसामूहिक समीक्षा र अघिल्लो क्रममा अब समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी प्रथम हिन्दी अब त्यसपछि अंग्रेजी समाचार सुनाउने समाचार प्रसारणपछि 8:30 हामी उपस्थित हुनेछौ कथा सफलताको आजको अङ्क लिएर अनि आजको विषय रहेको छ सावित्रीबाई फुलेको सफलताको कहानी त सुन्दै गर्नु नभुल्नुहोला आकाशवाणीको यो बिहानी प्रसारणलाई।

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणीको नेपाली प्रसारण सेवामा फेरि पनि हाम्रा समस्त श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदछौ। समय अहिले बिहानको 8:30 बजेर 30 मिनट अनि 40 सेकेन्ड भइरहेछ।

नारी कहिले हार्दिनन् उसलाई हराइदिन्छन्, मानिसहरूले के भन्लान् भनी सानैदेखि डराइदिन्छन्। आज हामी जब स्कुल पुगेर निर्धक्कसँग गुड मर्निङ सर, गुड मर्निङ म्याम भन्छौ, एक क्षण कल्पना गर्नुहोस् त, आज हामी जसको बारेमा कुरा गर्नेछौ ती महान नारी, महान आमा नभएकी भए सम्भवत हाम्रो अभिवादन गुड मर्निङ सरमा मात्र सीमित रहन्थ्यो। गुड मर्निङ म्याम भन्ने शब्द नहुन पनि सक्थ्यो। उनी हुन् भारतका लागि शिक्षाको ढोका खोल्ने साहस गर्ने अग्रणी व्यक्तित्व मध्ये एक, आमा सावित्रीबाई फुले। नमस्कार, म इशारा। आजको कथा सफलताको अङ्कमा त्यही असाधारण नारीको प्रेरणादायी कथा, हजुरहरूको संघर्षलाई थप ऊर्जा दिने हाम्रो सानो प्रयास। सावित्रीबाई फुलेको जन्म 3 जनवरी 1831 मा महाराष्ट्रमा भएको थियो। त्यो समयमा महिलाहरूलाई शिक्षा दिनु त परको कुरा, महिलाहरूले पढ्नु भनेको ठूलो अपराध गर्नु जस्तै थियो। तर सावित्रीबाईले परिस्थितिसँग सम्झौता गरिनन्। उनको पति महात्मा ज्योतिराव फुलेले उनलाई पढ्न र लेख्न सिकाउनु भयो र पछि सावित्रीबाई स्वयं शिक्षिकाको भूमिकामा अघि बढी। तर तिनीहरूको यात्रा त्यति सजिलो पटक्कै थिएन। सन् 1848 मा पुणेको भिडेवाडामा बालिकाहरूका लागि विद्यालय सुरु गर्दा आमा सावित्रीबाई भारतको पहिलो शिक्षा आन्दोलनको अग्रणी अनुहार बनिन्। विद्यालयमा जाँदा आउँदा बाटोमा उहाँले कैयौं सामाजिक लाञ्छना, विरोध र अपमानहरू सहनु पर्थ्यो। तरै पनि आमा रोकिनन्। किन? किनकि उनलाई थाहा थियो एउटी छोरी शिक्षिका हुनु भनेको केवल एक व्यक्तिको जीवन बदलिनु मात्र होइन, परिवार, एउटा पुस्ता, अनन्त समाज परिवर्तन हुनु हो।

सावित्रीबाईले शिक्षालाई केवल अक्षरहरू चिन्ने माध्यमका रूपमा हेर्नु भएन। उहाँका लागि शिक्षा भनेको आत्मसम्मान, स्वतन्त्र सोच, आफ्नो अधिकारका लागि आवाज उठाउने ठूलो शक्ति थियो। उहाँले महिलाहरू समाजका पछि परेका समुदायका लागि शिक्षाको बाटो खोल्न निरन्तर कार्य गर्नुभयो। विधवी असहाय महिलाहरूका लागि पनि उहाँले सामाजिक सेवाका अनेकानेक प्रयासहरू गर्नुभयो। त्यो समयमा समाजमा एउटी महिलाले यति ठूलो परिवर्तनको नेतृत्व गर्नु भनेको आफैमा साहसको इतिहास नै थियो। भनिन्छ, परिस्थिति कठिन भयो भन्दैमा सपना छोड्नु हुँदैन, समाजले बाटो छेक्दैमा परिवर्तनको यात्रा रोक्नु हुँदैन। एउटी दृढ नारीले चाहेमा उसले केवल आफ्नो मात्र जीवन होइन सारा समाजको स्वरूप भविष्यलाई परिवर्तन गर्न सक्छिन्। आज हामी विद्यालयमा छोरा र छोरी एउटै कक्षामा बसेर पढिरहेको देख्छौ। महिला शिक्षिका, महिला वैज्ञानिक, महिला चिकित्सक र विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका महिलाहरू देख्छौ। तर यो यात्रा, यो सफलता

को बाटो एकै दिनमा बनेको होइन। यसको पछि आमा सावित्री बाई फुले जस्ता अग्रणी महिलाहरूको संघर्ष, साहस र समर्पण जोडिएको छ। सानै उमेरमा विवाह भएकी सावित्री बाईको बालपनदेखि नै पढ्ने, केही नयाँ सिक्ने तीव्र इच्छा थियो। तर त्यो बेला समाजमा पछाडिएका समुदायका बाल बालिकाहरू र महिलाहरूका लागि शिक्षा त्यति सहज पनि थिएन। किताब हातमा लिनु, अक्षर चिन्ने प्रयास गर्नु, पढ्ने चाहना राख्नु सामाजिक सोच विरुद्धको कदम जस्तै थियो। यही वातावरणले सावित्री बाईको मनमा एउटा प्रश्न जन्मायो, यदि शिक्षा मानिसको जीवन उज्यालो बनाउने शक्ति हो भने त्यो शक्ति केही मानिसहरूका लागि मात्र किन? त्यसै प्रश्नले उनको जीवनको दिशा र दशा दुवै परिवर्तन गरिदियो। उनी पढ्न लेख्न चाहन्थिन्, आफूले पाएको अवसरहरू अरू बाल बालिकाहरूले पनि पाउन् भन्ने चाहन्थिन्। समाजले पछाडि पारेका छोरीहरूको हातमा पनि किताब होस्, विद्यालय गएर आफ्नो भविष्य आफै निर्माण गर्न सकुन् भन्ने उनको सपना थियो। सावित्री बाई आफै शिक्षित हुँदै गइन् र अरूलाई पनि शिक्षा दिने बाटो बनाउँदै अघि बढिन्।

आज हामी सहजै विद्यालय जान्छौ, किताब खोल्छौ, शिक्षक शिक्षिका सँग पढ्छौ, परामर्श गर्छौ। तर यसको पछि आमा सावित्री बाई फुले जस्ता अग्रणी व्यक्तित्वले भोगेको संघर्षको लामो इतिहास छ, लामो कहानी छ। आमा सावित्री बाईको संघर्ष केवल बालिका महिलाहरूलाई विद्यालयसम्म पुर्याउने अभियानमा मात्र सीमित थिएन। त्यो समय समाजमा विधवाहरूले अत्यन्तै कठिन र अपमानजनक जीवन बिताउनु पर्थ्यो, कुरीति र शोषणहरू झेल्नु पर्थ्यो। आमा सावित्री बाईले त्यस्ता महिलाहरूको पक्षमा पनि दृढतापूर्वक आवाज उठाइन्। विधवा महिलाहरूलाई पनि सम्मानपूर्वक बाँच्ने अधिकार हुनुपर्छ भने सोचका साथ पति महात्मा ज्योतिराव फुलेसँग मिलेर सुधारका कामहरू गरिन्। त्यही क्रममा एक विधुवीले जन्माएकी बालकलाई सावित्री बाई औ उनको पति ज्योतिराव फुले मिली आफ्नो धर्म छोराका रूपमा स्वीकार गरी पालन पोषण शिक्षा दीक्षा दिए। पछि तिनै बालक डाक्टर यशवन्त राव र समाज सेवाको बाटोमा अघि बढे। यो कुरा आफैमा एउटा ठूलो सामाजिक सन्देश थियो। मानिस जन्मले होइन कर्मले चिनिन्छ, ज्ञान र मानवताले उसलाई महान बनाउँछ। कहिले काहीँ हामी जुन लक्ष्य लिएर अघि बढिरहेका हुन्छौँ त्यही लक्ष्यको बाटोमा हाम्रो जीवनको सबैभन्दा कठिन परीक्षा आउँछ। आमा सावित्री देवी फुलेको जीवनमा पनि यस्तै भयो। जुन महिलाले आजीवन पीडित असहाय समाजदेखि पर भएकाहरूको सेवामा आफूलाई पूर्ण समर्पित गरिन्, अन्तत त्यही मानव सेवाको क्रममा फैलिएको प्लेग महामारीबाट संक्रमित भई 10 मार्च 1817 आफ्नो जीवन गुमाइन्। सावित्री बाईको मृत्यु भयो, तर उनको विचारको मृत्यु भएन। एक्लै होइन, सबैलाई साथ लिई अघि बढौ, हातमा हात थामी शिक्षाको उज्यालो सबैमा पुर्याउ, कसैलाई पछि

त श्रोता साथीहरू, आकाशवाणीको नेपाली प्रसारण सेवामा कार्यक्रमहरूको प्रस्तुति अहिलेलाई यति नै। समयले बिहानको ठिक 8:45 अनि 16 सेकेन्ड भइरहेछ र अघिल्लो क्रममा अब हामी आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ट साथै न्यूज अन एआईआर मोबाइल एप साथै दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि प्रसार भारतीको ओटिटी वेब्सको माध्यममा श्रोताहरूको साथमा जोडिनेछौं।

र अघिल्लो क्रममा अब समय भइसकेको छ आजको सन्दर्भको, अनि आजको सन्दर्भको विषय रहेको छ विपद व्यवस्थापन र बचाउ कार्य। यो विषयमा हामी श्रोताहरूसित कुराकानी गर्दै फिल्मी गीतहरू पनि सुनाउनेछौँ। पहिले लागौँ यो विषयतर्फ। विपद कहिले पनि सूचना दिएर आउँदैन श्रोता। बाढी, पहिरो, भूकम्प, आगलागी, चट्याङ, आँधीहुरी, बतास वा अन्य प्राकृतिक प्रकोप तथा दुर्घटनाले केही क्षणमा नै हाम्रो सामान्य जीवनलाई तहस नहस बनाउन सक्छ। विपद आउनु हाम्रो हातमा छैन, तरै पनि त्यसबाट हुने क्षति कम गराउनु भने अवश्य हाम्रो हातमा छ। सतर्कता र सामूहिक प्रयास गरिवरी सङ्कटको घडीमा संयम, तयारी र सहकार्य गरेर क्षति कम गराउन अवश्य सक्छौँ। विपद व्यवस्थापन भनेको विपद आएपछि मात्रै गरिने कार्य पटक्कै होइन। विपद आउनु अघि नै गरिने तयारी, विपदको समयमा गरिने उद्धार कार्य, राहत कार्य औ पुनस्थापनाको समग्र प्रक्रिया हो। विपद आउनु अघि नै प्रत्येक परिवारले केही आधारभूत तयारी गर्नु अत्यन्तै आवश्यक छ। घरका सदस्यहरूलाई

आपतकालीन अवस्थामा के गर्ने र कहाँ जाने, कसलाई सम्पर्क गर्ने र कसरी सुरक्षित स्थानमा पुग्ने भन्ने जानकारी गराउनुपर्छ। आवश्यक कागजपत्र सुरक्षित राख्ने, प्राथमिक उपचार फर्स्ट एडका सामग्रीहरू, टर्च लाइट, आवश्यक औषधि, खानेपानी र केही आवश्यक सामग्री तयार राख्नु पनि उपयोगी हुन्छ। विशेष गरी वर्षाको समयमा पहाडी क्षेत्रमा भल पहिरोको जोखिम बढी मात्रामा भएको हुनाले खोला नाला नदी किनार तथा पहिरो जान सक्ने भिरालो स्थानमा बसोबास गर्नेहरूले मौसमको अवस्था बुझेर ध्यान दिनुपर्ने हुन्छ। लगातार वर्षा भइरहेको बेला जोखिमयुक्त बाटोघाटोमा अनावश्यक यात्रा गर्नुहुँदैन। जोखिमको सम्भावना भएमा सुरक्षित स्थानतिर फर्किनु बुद्धिमानी हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, नआतिनु, संयमसँग काम गर्नु, उद्धार तथा बचाउ कार्यमा संलग्न सुरक्षाकर्मी, दमकल, स्वास्थ्यकर्मी, स्थानीय प्रशासन, स्वयंसेवक तथा अन्य उद्धार टोलीलाई सहयोग पुर्याउनु। अफवाह फैलाउने, भीड पार्ने, उद्धार कार्यमा बाधा पुर्याउने काम गर्नु हुँदैन। विपदको समयमा बाल बालिका, ज्येष्ठ नागरिक, दिव्याङ्ग व्यक्ति तथा धेरै जोखिममा रहेका व्यक्तिहरूलाई विशेष गरेर प्राथमिकताको साथ सुरक्षित स्थानमा पुर्याउनु अनिवार्य हुन्छ। घाइते व्यक्तिहरूलाई सम्भव भएमा प्राथमिक उपचार दिई सुरक्षित रूपमा स्वास्थ्य केन्द्रमा पुर्याउनुपर्छ। विपद व्यवस्थापन केवल सरकार औ उद्धारकर्मीहरूको मात्र जिम्मेवारी होइन, हरेक नागरिकले, परिवारले, छिमेकी र समुदायसँग मिलेर विपद पूर्व तयारीको अभ्यास गर्नुपर्छ। सम्पर्क नम्बर, उद्धार संयन्त्रबारे जानकारी राख्नु, सठिक सूचना आदान प्रदान गर्नु साझा जिम्मेवारी लिनुपर्छ। अन्तत विपद व्यवस्थापनको मूल मन्त्र हो पूर्व तयारी, सतर्कता, संयम र सहकार्य। विपद रोक्न सदैव सम्भव नहोला, तर तयारी गरेर क्षति अवश्य कम गर्न सकिन्छ। त श्रोता थियो आजको सन्दर्भ, जसको विषय रहेको थियो विपद व्यवस्थापन र बचाउ कार्य।

0: राही बदल गई यस फिल्मबाट श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो लता मङ्गेशकर अनि किशोर कुमारको युगल आवाजमा फिल्म गीत. आरडी बर्मनको संगीत थियो भने गुलजारको शब्दहरू रहेको थियो.
1: वर्क फ्रॉम होम हाई सैलरी कैसे क्लिक में अरे वाह
2: अनजान लिंक्स पर क्लिक मत कीजिए. आरबीआई कहता है
3: जानकार बनिए सतर्क रहिए.
0: अघिल्लो गीत लिएका छौ सितमगढ फिल्मबाट किशोर कुमार अनि आशा भोसलेको युगल आवाजमा. गुलशन बाउराको शब्द रहेको छ भने खयामको संगीत रहेको छ.

श्रोताहरूलाई फिल्म गीतहरू त फेरि पनि हामी सुनाउने नै छौँ, तर अघिल्लो क्रममा अब समय भइसकेको छ बिहान 9 बजेको मुख्य समाचारको। नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा केन्द्र सरकारका सचिवहरूसित तेस्रो उच्चस्तरीय बैठक गर्नुभयो। बैठकका अवसरमा देशको पूर्वाधार, सम्पर्क, सञ्जाल, सुरक्षा, विदेश नीति र सुशासनका विषयमा छलफल भएको थियो। जापानी रक्षा मन्त्री सिन्जिरो कोइजुमीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग हिज नयाँ दिल्लीमा भेट गर्नुभयो। भेटवार्ताको क्रममा श्री मोदीले भारत र जापान बीचको विशेष रणनीतिक तथा वैश्विक साझेदारीलाई अझ सुदृढ पार्ने दृष्टिकोण साझा गर्नुभयो। भारतको अध्यक्षतामा ब्रिक्स पर्यटन मन्त्रीहरूको बैठक आजदेखि जयपुरमा शुरू हुँदैछ। 2 दिनसम्म चल्ने बैठकमा ब्रिक्स राष्ट्रका पर्यटन मन्त्री र वरिष्ठ अधिकारीहरूको सहभागिता रहनेछ। बैठकमा पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ गर्ने बारे छलफल हुने बताएको छ। गृहमन्त्री अमित शाह पश्चिम बंगालको 3 दिने भ्रमणका लागि हिज साँझ बागडोगरा आइपुग्नु भएको छ। उहाँलाई बागडोगरा विमानस्थलमा मुख्यमन्त्री शुभेन्दु अधिकारी, दार्जीलिङका सांसद राजु विष्ट, पर्यटन मन्त्री शंकर घोष लगायतले स्वागत गरेका थिए। केन्द्रीय मन्त्रीमण्डलले लद्दाखमा जम्मू कश्मीर उच्च न्यायालयको खण्डपीठ स्थापना गर्न अनुमोदन गरेको छ। गृहमन्त्री अमित शाहले सोसियल मीडिया पोस्ट मार्फत यो जानकारी दिनुभयो। गृहमन्त्री अमित शाहले कांग्रेस कार्य समितिको वन्दे मातरमको पूर्ण पाठको सट्टा केवल 2 श्लोक गाउने निर्णयको आलोचना गर्नुभयो। पत्रकारहरूसँग कुरा गर्दै शाहले यो निर्णय संसदले पारित गरेको कानूनको ठाडो उल्लंघन भएको र राष्ट्र विरोधी भएको बताउनुभयो। हिमाचल प्रदेश विधानसभाको मनसून सत्र आजदेखि सिमलामा शुरू हुँदैछ। अधिवेशन सेप्टेम्बर 3 चल्नेछ भने कुल 10 बैठक बस्नेछ। सदनको कार्यवाही बिहानी 11 बजे शुरू हुनेछ। ट्रम्प प्रशासनले हेजबुल्लामाथि नयाँ प्रतिबन्ध लगाएको छ। अमेरिकी प्रशासनले उक्त समूहलाई इरानको प्रतिनिधिको

0: रूपमा पुनः वर्गीकरण गरेको छ। अनि मौसम विज्ञान विभागले आज मध्य प्रदेशमा धेरै भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: 9 बजेको मुख्य समाचार प्रसारणपछि फेरि पनि हामी उपस्थित भइसकेका छौँ फिल्मी गीतहरू लिएर केही क्षण हाम्रा श्रोताहरूलाई मनोरञ्जन गराउन।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ केही पुराना अनि चर्चित फिल्मी गीतहरू। यो पहिलो गीत रहेको थियो थोडी सी बेवफाई फिल्मबाट, जुन फिल्म 1980 प्रदर्शित भएको भावनात्मक हिन्दी फिल्म थियो। यस चलचित्रमा राजेश खन्ना र सावना आजमी मुख्य भूमिकामा थिए भने वैवाहिक सम्बन्ध, प्रेम विश्वास र जीवनका उतार चढाउलाई संवेदनशील ढङ्गले प्रस्तुत गरिएको यस चलचित्रको कथाले दर्शकको मन छुएको थियो। यस चलचित्रको संगीत खयामले दिनुभएको थियो भने गीतका शब्दहरू गुलजारले लेख्नुभएको थियो। यही चलचित्रको अत्यन्त लोकप्रिय गीत आँखो

श्रोताहरू अघिल्लो गीत लिएका छौँ 1983 प्रदर्शित रजिया सुल्तान फिल्मबाट। यो एउटा ऐतिहासिक चलचित्र हो जसलाई चर्चित निर्देशक कमाल अमरोहीले लेखिएका थिए भने निर्देशन पनि उहाँले नै गर्नुभएको थियो। चलचित्रमा हेमा मालिनीले रजिया सुल्तान, धर्मेन्द्रले जमालुद्दिन याकुत र परवीन बाबीले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। कथा दिल्लीको ऐतिहासिक महिला शासक रजिया सुल्तानको जीवन तथा याकुतसँग जोडेको प्रेम कथाको प्रसंग वरिपरि केन्द्रित थियो। चलचित्रको संगीत खयामको थियो र यसका गीतहरूले तत्कालीन दरबारी वातावरण, शास्त्रीयता र भावनात्मक गहिराईलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ।

श्रोताहरू, सुमधुर सदाबहार गीत सुनाउने क्रममा यो अन्तिम गीत राखिरहेका छौँ खानदान फिल्मबाट, जुन फिल्म 1989 प्रदर्शित भएको हिन्दी चलचित्र थियो। चलचित्रमा जितेन्द्र, सुलक्षणा पण्डित, विन्ध्या गोस्वामी र राकेश रोशन लगायतका कलाकारहरूको अभिनय रहेको थियो। यस चलचित्रको सङ्गीत खैयामले दिनुभएको थियो भने गीतका शब्द नक्सलाल पुरीका थिए। लता मङ्गेशकरको मधुर स्वरमा सजिएको यो गीत ये मुलाकात एक बहाना है, प्रेम र भावनाले भरिएको अत्यन्तै लोकप्रिय सदाबहार गीत हो। गीतमा एउटा भेटलाई, प्रेमको पुरानो सम्बन्धलाई नजिक ल्याउने सुन्दर बहानाको रूपमा प्रस्तुत गरिएको छ। अब यही गीत यो अन्तिम यहाँहरूको निम्ति भेट

हवस्त श्रोता साथीहरू, पुराना चर्चित हिन्दी फिल्मी गीतहरू सुनाउने क्रमलाई यही नै विराम दिँदै अघिल्लो क्रममा समय भएको छ आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार सम्प्रसारण गरेर श्रोताहरूलाई सुनाउने र बङ्गला समाचारको लगत्तै पछि आकाशवाणी खरसाङको प्रादेशिक समाचार पनि यहाँहरूले सुन्न सक्नुहुनेछ।

स्थितिको जायजा लिनका लागि हिजो मुख्यमन्त्री शुभेन्द्र अधिकारी सबङ पुग्नु भएको थियो। उहाँले हवाई मार्गबाट बाढी प्रभावित क्षेत्रहरूको निरीक्षण गर्नुभयो भने प्रशासनिक अधिकारीहरूसित बैठक गर्नुभएर राहत एवं बचाव कार्यहरूको समीक्षा गर्नुभयो। त्यसपछि मुख्यमन्त्रीले बाढी प्रभावित मानिसहरूका लागि धेरैवटा घोषणाहरू गर्नुभयो। उहाँले भन्नुभयो, बाढीको कारणले यहाँ दुईजना मानिसहरूको मृत्यु भएको छ। मृतकहरूका परिवारहरूलाई 9-9 लाख रुपियाँ क्षतिपूर्ति दिइनेछ। उहाँले भन्नुभयो, सबङमा मात्र 3,200 घरहरू क्षतिग्रस्त भएका छन्। यी सब प्रभावित परिवारहरूलाई 30,000 रुपियाँ सहायता राशि दिइनेछ। कोलकाता स्थित 2 होटलमा आगलागी हुँदा 18 जनाको मृत्यु भएपछि प्रशासनले पश्चिम बङ्गालका होटल तथा रेस्टुरेन्टको सुरक्षा व्यवस्था बढाएको छ। यसै क्रममा सिलगढीमा होटल, रेस्टुरेन्ट, लज, सपिङ मल र अन्य व्यापारिक प्रतिष्ठानमा सुरक्षा जाँच सुरु गरिएको छ। हिजो राज्यका पर्यटन मन्त्री र सिलगढीका विधायक शङ्कर घोषले दमकल अधिकारीहरू र सिलगढी नगर निगमका कमिश्नरसँग सहरको स्टेसन फिडर रोडमा अवस्थित धेरै होटल र रेस्टुरेन्टहरूको निरीक्षण गर्नुभयो। यस समयमा फायर लाइसेन्स, अग्निशामक, आपतकालीन निकास सुरक्षा उपकरण र अग्नि सुरक्षा नियमहरूको पालनबारे जाँच गरिएको थियो। यस्तै विधायक श्री घोषले सिलगढी स्टेट गेस्ट हाउसमा धेरै महत्त्वपूर्ण बैठकहरू गर्नुभयो। नगर निगमका अधिकारीहरू, होटल व्यवसायीहरू, अग्नि सुरक्षा प्रतिनिधिहरू र विभिन्न विद्यालयका अधिकारीहरू र शिक्षकहरूसँग भएको बैठकमा सरले सामना गरिरहेका धेरै प्रमुख समस्याहरूको बारेमा छलफल गरिएको थियो। खर्साङकी स्रष्टा आशा मुखिया लामालाई उहाँको नियात्रा सङ्ग्रह चिसो मरुभूमितिरको लागि पश्चिम सिक्किमको गेजिङमा बिबी मुरिङलाई स्मृति पुरस्कार प्रदान गरिएको छ। उहाँलाई पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङद्वारा आयोजित नेपाली भाषा मान्यता दिवस कार्यक्रममा उक्त प्रतिष्ठित साहित्यिक पुरस्कार प्रदान गरियो। यस अवसरमा श्रेष्ठ आशा मुखिया लामालाई कार्यक्रमको अध्यक्ष नारायण खतेवडा, प्रमुख अतिथिको रूपमा उपस्थित सिक्किम सरकारका मन्त्री एवं क्षेत्र विधायक भीमहाङ सुब्बा, विशिष्ट अतिथि गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी देन्जोङपा र शोभाकान्ति थेकिम स्मृति ट्रस्टका परिवारका सदस्यहरूको बाहुलीबाट खदार्पण सहित स्मृति चिन्ह, अङ्ग वस्त्र, सम्मान पत्र, नगद राशि 25,000 र पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङद्वारा प्रकाशित पुस्तकहरू प्रदान गरिएको छ। गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा 35 नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष आयन शर्माले गर्नुभएको थियो। सूचना अनि सांस्कृतिक विभाग जिटिएका कलाकारहरूले नेपाली भाषा विषयमा लेखेको स्वागत गीत प्रस्तुत गरियो। कार्यक्रममा नेपाली भाषा मान्यताको आन्दोलन र नेपाली भाषाले पाएको मान्यता आन्दोलनको ऐतिहासिक पृष्ठभूमि र नेपाली भाषा विषयमा वार्ता आकाशवाणी खरसाङका पूर्व कार्यक्रम प्रमुख पारस चन्द्र आले राख्नुभएको थियो। कार्यक्रमको अर्को चरणमा गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा हुने साहित्यिक कार्यक्रम सुनौ सुनौको 54 प्रकरण सम्पन्न भयो, जसमा 13 कविहरूले कविताहरू वाचन गरेका थिए। अहिले सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पुरा भयो। अब अघिल्लो समाचार अहिले बिहान 10 बजी लिएर आउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणीलाई।

0: Hello, namaste, and welcome to yet another amazing episode of Band Melodies. This is your host Shubham, and I am back with another wonderful melody-filled episode in which we have an amazing band all the way from Siliguri. So let us start the program. Ani aaju hamisanga hununcha the band Bridge ko dui jana member haru, the vocalist Mr. Sagar Chhetri, ani guitarist hununcha Mr. Adarsh Gajmer. Welcome to the show, tapaiharu
1: dui. Thank you so much for giving this opportunity.
0: Yes, we are very glad to have you here actually. I'm sure tapaile hamro shrota haru lai you are going to entertain them with good music. Ra, moving on with the first generic questions, I want to get the generic questions out of the way. So, the band name is The Bridge. Tapaiharuko band ko name, The Bridge, chai tapaiharule kasari rakhnu bhayo?
2: Kasari bhandakheri chai abo actual ma खासमा चाहिँ अब कलेज टाइममा चाहिँ म बजाउने गर्थेँ अन्त त्यो टाइममा चाहिँ एउटा ब्रिज थियो सुकुनामा
0: ओके म
2: आई बिलङ टु सुकुना त्यहाँनिर चाहिँ एउटा ब्रिज थियो त्यो चाहिँ लोकेसन चाहिँ लठखल भन्ने ठाउँमा थियो अन्त त्यो ब्रिजमा चाहिँ अब म र हाम्रो सिङ्गर दाई चाहिँ गएर हामी ज्याम गर्थेँ त्यसरी नै हामीले अब त्यो ब्रिजको कारणले गर्दा नै हामीले आफ्नो
1: त्यहाँ हामी गएर प्र्याक्टिस गरिरहन्थ्यो होइन हजुर अब त्यसमा म जुन चाहिँ हामी ब्रिजमा प्र्याक्टिस गर्थ्यौँ है भाइ र म हामी ब्रिजमा प्र्याक्टिस गर्थ्यौँ र हामी पहिला हाम्रो जुन चाहिँ ब्यान्ड फेस्टहरू खेल्दाखेरि हामी त्यो टाइममा अगाडि नै हामी भेटिसकेको थियो म सालबडी बस्छु भाइ सुकना बस्छ होइन
0: हजुर
1: त्यो टाइममा अब हामी दुईजना कन्ट्याक्टमै थियो अनि हामीले यसो ज्याम गरौँ दुईजना भनेर चाहिँ भाइले पनि भन्यो ल त्यो ठिक छ भनेर हामी सुकनाको त्यो ब्रिजमा हामी गएर ज्याम गर्थ्यौँ दुईजना के नयाँ म्युजिक निस्किन्छ कि एक्सपेरिमेन्टल के हुनसक्छ भनेर होइन सो त्यो पनि भयो अर्को कुरा चाहिँ के एड गर्न चाहन्छु भन्दाखेरि चाहिँ अब हामी ब्रिजमा गएर प्र्याक्टिस गर्थ्यौँ है र रिलेटिङ द्याट हामी म्युजिक गर्दाखेरि होइन वी गो टु द डिफ्रेन्ट पाथ हुन्छ नि अब
0: हामीलाई
1: डिफ्रेन्ट डिमेन्सनमा गएको जस्तो हुन्छ आफ्नै धुनमा हुन्छ हामी त्यसले गर्दा म त्यो पनि जोड्नु चाहन्छु है अन्त त्यसरी गर्दै गर्दै हामीले आएर अहिले गरिरहेको छौँ
0: ए म्युजिकले चाहिँ एउटा ब्रिजको काम गर्यो
1: हजुर
0: यो रियल वर्ल्डदेखि चाहिँ त्यो एउटा
1: हजुर होइन हामी दुईजना भेटेकै एउटा म्युजिकको थ्रुबाट हो त्यो ब्रिजको काम गरेँ होइन
0: ए राइट र अब कुराकानी गर्दा गर्दै तपाईँहरूकोबाट एउटा पहिलो प्रस्तुति सुन्ने समय आइसकेको छ
1: स्योर स्योर
0: सो लेट्स गो विथ द फर्स्ट सङ
1: अलराइट

0: एकदमै राम्रो पर्फर्मेन्स दिनुभयो तपाईँहरूले. पहाडको एन्थमै हो भनौँ यो गीत, परेलीमा बाई द ब्यान्ड 1974 AD. एन्ड सागरज्यूले एकदमै मिठो पाराले गाउनुभयो, आदर्शज्यूले एकदमै मिठो धुन भरिदिनु भयो त्यसमा. र अब हाम्रो कुराकानी अघि बढाउँदै, अब हामीले सोधि त हाल्यौँ तपाईँहरूलाई तपाईँको ब्यान्डको नाम कसरी फर्म भयो. अपार्ट फ्रम द्याट, अहिले त तपाईँहरू दुईजना खालि छ यहाँ, सो ब्यान्डमा चाहिँ तपाईँहरूको कतिजना मेम्बर छ एक्चुली चाहिँ?
1: हाम्रो एक्चुअली ब्यान्डमा छ मेम्बर्सहरू हुनुहुन्छ, तर उहाँहरू अहिले नभ्याउनु कारणले गर्दाखेरि चाहिँ हामीले एउटा अकोस्टिक सेसन चाहिँ यहाँ गरेको. हामी बादमा एज अ ब्यान्ड, होल ब्यान्ड हामी पनि कुनै दिन हामी गर्नेछौँ.
0: डेफिनेटली वी वुड लभ टु ह्याभ द एन्टायर ब्यान्ड पनि कुनै दिन है. टोटल नम्बर अफ मेम्बर्स चाहिँ कतिजना हुनुहुन्छ?
1: हामी 5 मेम्बर्स छौँ हामी टोटल.
0: रिमेनिङ 3 मेम्बर्सहरू चाहिँ आउट अफ टाउन हुनुहुन्छ?
1: उहाँहरू आउट अफ स्टेटै हुनुहुन्छ.
0: आउट अफ स्टेट, ओके. वर्क रिलेटेड
1: सबैको हजुर आफ्नो आफ्नो कामले गर्दाखेरि त्यही हो. हामी पनि काम गर्छौँ होइन, तर अब त्यसले गर्दाखेरि तर हामी चाहिँ टाइम निकालेर आएको हो किनकि हामी यहाँ सिलगढीमै छौँ.
0: ए ओके, सो अब वर्कको कुरा गर्दा गर्दै, आर यु गाइज फुल टाइम म्युजिसियन्स?
1: फुल टाइम म्युजिसियन त अहिले हामी वी आर नट फुल टाइम म्युजिसियन. हामी अब काम पनि अरू प्रोफेसनल पनि गर्छौँ, तर म्युजिक चाहिँ हाम्रो एउटा प्यासन हो, हामी सानोदेखिको गर्दै आएको. सो यस अफकोर्स म्युजिक त हामीले जे काम गरे पनि म्युजिक त हामी गरिरहन्छौँ पछिसम्म नै.
2: म चाहिँ तर म्युजिक टिचरै हो, गिटार गिटार र किबोर्ड सिकाउँछु.
0: ओके, सिलगढीमै हो?
2: सिलगढीमै.
0: तपाईँले म्युजिक सिकाउँछु भन्दा मलाई एउटा सानो कुरा याद आयो क्या. अहिले प्रेजेन्ट सिनारियोमा हामीले हेऱ्यौँ भने म्युजिक मात्र होइन, अब धेरै नै कुरा सबै अनलाइन भइसकेको छ, वर्क फ्रम होम राइट. सो इभन म्युजिक टिचर्स आर गिभिङ अनलाइन क्लासेस. तपाईँलाई के लाग्छ, अनलाइन म्युजिक क्लासेस इफेक्टिभ हो? औँली पक्रेर सिकाएको जतिको इफेक्टिभ हुन्छ पहिलाको जतिको?
2: त्यतिको इफेक्टिभ त हुँदैन, तर अब म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ अब मान्छेहरू कहाँ कहाँ बसेको हुन्छ, तर टिचरै राम्रो हुँदैन क्या त्यो जमानामा. त्यो गुरु राम्रो गुरु नपाएको कारणले गर्दाखेरि चाहिँ अब अनलाइनमा अब जानु कर लाग्छ. जस्तै अब म सिक्दाखेरि पनि मेरो टाइममा पनि मैले राम्रो गुरु भेट्दै भेटिनँ क्या. पुरा खोजेँ, पुरा अनलाइनमा खोजेँ, लास्टमा मैले अनलाइनमै पाएँ.
0: ए तपाईँले पनि अनलाइन गर्नुभएको? ओके, सो इफेक्टिभ पनि छ, बट आई थिङ्क इट अल्सो डिपेन्ड्स अपन द लर्नर पनि. अब जे चिज पनि सिकिसकेपछि, कसैले सिकाइसकेपछि त्यसलाई कतिको प्र्याक्टिस गर्छ, त्यसको अध्ययन कतिको गर्छ, त्यसमा पनि धेरै नै डिपेन्ड गर्छ है. र यस्तै मिठो कुराकानी गर्दा गर्दै लेट अस जम्प इन टु अनदर सङ. नेक्स्ट सङ के हुनेछ तपाईँहरूको, कुन चाहिँ प्रस्तुति हुनेछ?
1: नेक्स्ट सङ चाहिँ यो वान अफ माई फेभरेट ब्यान्डै हो नेपालको, र सानैदेखिको सुन्दै आएको. इट्स अ ब्लुज ब्यान्ड, सो मुक्ति एन्ड रिभाइभल भन्ने सुन्नुभएको होला.
0: अवसम ब्यान्ड,
1: यस. सो यसको हामी गीत गर्दैछौँ, चौबन्दी चोलो भन्ने गीत गर्दैछौँ. आई होप यु गाइज विल लाइक इट.
0: ओके, हियर इज चौबन्दी चोलो फर यु.

0: र द्याट वाज चौबन्दी चोलो ओरिजिनली बाई द ब्यान्ड मुक्ति एन्ड रिभाइभल्स पर्फर्म्ड हियर इन आकाशवाणी कैस्याङ बाई द ब्यान्ड द ब्रिज. आइएम स्योर तपाईँहरूले इन्जोय गर्नुभयो होला यो एकदम ब्लुजी सङ. दिस रिमाइन्ड्स मी अफ द जनर है, अब ब्लुज एउटा जनर भयो, फङ्क एउटा जनर भयो, मेटल एउटा जनर भयो. तपाईँहरू चाहिँ एज अ ब्यान्ड चाहिँ विच जनर तपाईँहरूले बजाउनुहुन्छ, विच जनर यु डु यु प्ले?
1: हामी बेसी जस्तो यस्तै अल्टरनेटिभहरू गर्छौँ है, र हामी प्रायः जस्तो एक्सपेरिमेन्टल म्युजिकै गर्छौँ किनकि हामी पहिलादेखिको डिफ्रेन्ट जनर सुन्दै आएको है. हामीले ब्लुजदेखिको लिएर रकदेखिको लिएर मेटलदेखिको लिएर सबै एक्सप्लोर गर्दै आएको, र मेन चाहिँ अहिले चाहिँ हामीलाई जे अब हाम्रो नलेजमा आउँछ, हामीलाई जे फिल भेट्छ त्यही हिसाबमा हामीले बनाएर आउँछौँ. त्यो एक्सपेरिमेन्टल पनि हो, हाम्रो ज्यादातर अल्टरनेटिभै हुन्छ.
0: अल्टरनेटिभ रक हजुर. ओके, अपार्ट फ्रम अल्टरनेटिभ रक तपाईँहरूले अरू कुनै जनर पनि प्ले गर्नुहुन्छ?
2: अब स्पेसली म चाहिँ खासमा भन्दा मैले स्टार्ट गरेको चाहिँ मेटलबाट स्टार्ट गरेको.
0: ए हजुर हजुर, मेटल ब्यान्ड
2: मेटल मेटल त्यहाँबाट चाहिँ ब्लेन्ड हुँदै आयो क्या रकमा, त्यहाँबाट अल्टरनेटिभ, त्यहाँबाट हल्का ब्यालेड, त्यस्तो गर्दै.
0: ए ओके ओके,
1: त्यस्तै पाराले नै हो.
0: अब ब्यालेड भनिहाल्नु भयो, एउटा कुनै ब्यालेड तपाईँहरूले प्रिपेयर गर्नुभएको छ एउटा कुनै?
1: हजुर, ब्यालेड सङ एउटा,
0: त्यो ब्यालेड सङै सुनिदिउँ न.

0: Wow, that was an amazing performance. Ekdamai maza aayo. One of the most famous ballads hai yo. Bhanum na 80s ko.
1: यो तपाईँको 80s 90s को यो ग्ल्यामर आएको टाइमको एउटा फेमस ब्यान्ड
0: होइन
1: तपाईँको फेमस ब्यान्ड हो
0: बाई द पोइजन है
1: बाई द पोइजन सो एकदम तपाईँको एभ्री रोज हेज अ थर्न है एकदम रियालिटीलाई टच गर्ने यो एउटा सङ लेखेको त्यो टाइममा जति पनि लिसनरहरू सुन्नुहुन्छ उहाँहरूलाई पनि टच गर्छ त कतै न कतै है
0: अब हामीले ब्यालेड पनि सुनिहाल्यौँ अल्टरनेटिभ रक पनि सुनिहाल्यौँ तपाईँहरूको आफ्नै एउटा कुनै फेभरेट सङ छ तपाईँहरूलाई एकदम द्याट सङ गिभ्स द ब्यान्ड द किक हुन्छ नि टु स्टार्ट
1: हजुर हजुर सो एउटा हामी प्रायः जस्तो ज्याम रुममा हामी ज्याम गरिरहेकै हुन्छौँ है यो गीत एकदम मजाको तपाईँको एकदम फङ्की गीत छ है
0: ए हजुर कुन चाहिँ आर्टिस्टको होला
1: यो तपाईँको मङ्की टेम्पल भन्ने ब्यान्डको नेपालको
0: ए ओके नेपाली सङ
1: हजुर नेपाली सङै हो है राम्रो गीत छ लाइक वी गन पर्फर्म दिस है

0: वेल एकदमै मजाको एनर्जेटिक सङ रहेछ,
1: धेरै नै तपाईँको राम्रो सेन्सको,
0: हजुर हजुर धेरै नै मजा आयो सुन्नु पनि हामीलाई, एन्ड आइ एम स्योर दर्शक वृन्दहरूले त झन् एकदमै इन्जोय गर्नुभयो होला तपाईँहरूको पर्फर्मेन्स, र धेरै समय छैन जस्तो छ आजको लागि हाम्रोमा, सो एउटा लास्ट सङ हाम्रो लिसनर्सहरूको लागि प्ले गरिदिनुहोस्, आई वुड रिक्वेस्ट अरू कुनै ल्याङ्ग्वेजमा तपाईँहरूले इफ यु हेभ प्रिपेयर्ड एनी सङ, नेपाली इङ्ग्लिस छोडेर अरू कुनै छ?
1: अब मेरो यो चाहिँ एउटा फेभरेट आर्टिस्टै हो,
0: हजुर
1: तपाईँको बलिउड भन्दा पनि हुन्छ या अब हिन्दी म्युजिकको होइन, लक्की अलीको गीत हामी गर्न लागेको छौँ, आई होप यु गाइज लाइक इट।

0: अति मिठो गीत तपाईँहरूले हामीलाई सुनाइदिनु भयो
1: एन्ड
0: यो सङले त पुरा मलाई त नोस्टाल्जिक फिलिङ दिन्छ किनभने धेरै पहिलाको मुभीको गीत हो कहो न प्यारे अनि इट वाज वान अफ माई फेभरेट मुभीज एन्ड वाट मेड द्याट मुभी स्पेसल फर मी वाज एक्चुली त्यो मुभी बुझ्ने एजमा चाहिँ थिइनँ मैले जति बेला त्यो मुभी हेरेको थिएँ त्यसको एसेन्स बुझ्ने एजमा चाहिँ थिइनँ तर यो मुभीको जुन चाहिँ म्युजिक छ अनि यसमा जुन चाहिँ डान्स पर्फर्मेन्सहरू छ त्यसले चाहिँ मलाई पुरा एट्र्याक्ट गरेको थियो यो मुभीले अनि त्यही भएर एकदमै नोस्टाल्जिक फिलिङ आयो. थ्याङ्क यू फर प्लेइङ द सङ एन्ड कुराकानी गर्दा गर्दै वी हेभ रिच्ड द एन्ड अफ आवर प्रोग्राम फर टुडे. सो आई वुड लाइक टु थ्याङ्क द ब्यान्ड द ब्रिज फर coming in all the way from Siliguri.
1: And we also like to thank you for providing this opportunity. For the future, we will be able to program this program. We will be able to
0: good
1: music. And
2: most importantly, Akashwani Khorsang la hami dhanyabad dina chahanchu.
0: Akashwani Khorsang is also very thankful to you. Yeah, I didn't know you. No. अमूल्य समय निकालेर यहाँ पर्फर्म गर्न आइदिनु भयो. बट दिस इज नट द एन्ड बिकज वी विल बी कमिङ ब्याक विथ द ब्यान्ड ब्रिज इन द नेक्स्ट एपिसोड. सो स्टे ट्युन्ड एन्ड दिस इज मी शुभम साइनिङ अफ फर टुडे. आई होप यु गाइज इन्जोय दिस एपिसोड.

0: त्यही तिन्जेल हाम्रा श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम ब्यान्ड मेलोडिज। र अघिल्लो क्रममा अब समय भइसकेको छ बिहान 10 बजीको मुख्य समाचारको।
1: यो आकाशवाणी अब सुन्नुहोस् बिहान 10 बजीको मुख्य समाचार।

प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारका सचिवहरूसँग तेस्रो उच्च स्तरीय बैठक गर्नुभएको छ। बैठकमा देशको भविष्यका लागि दीर्घकालीन दृष्टिकोण र विभागीय अवरोधहरू समाधान गर्न आह्वान गर्नुभयो। गृहमन्त्री अमित शाहले वन्दे मातरमको दुई श्लोक मात्र गाउने कङ्ग्रेस कार्यसमितिको निर्णयको आलोचना गर्नुहुँदै सम्पूर्ण वन्दे मातरम गाउने कुरामा जोड दिनुभएको छ। तीन दिने भ्रमणमा रहनुभएको गृहमन्त्री अमित शाहले आज सिलगढीमा तीनवटा कार्यक्रमहरूमा सहभागिता जनाउनुहुनेछ। भारतले आज पुणेमा 12 ब्रिक्स सञ्चार मन्त्रीहरूको बैठक आयोजना गर्दैछ। ब्रिक्स पर्यटन मन्त्रीहरूको बैठक जयपुरमा हुने भएको छ। राष्ट्रिय परीक्षण एजेन्सीले उत्तरलाई चुनौती दिने प्रणाली निष्पक्ष रहेको तथा यो महँगो हुने चिन्तालाई खारेज गरेको छ। सर्वोच्च न्यायालयले हालै दिल्लीमा प्रदर्शनकारी विद्यार्थीहरूमाथि पुलिस र सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको र पुलिसमाथि गरेको हिंसाको छानबिन गर्न पूर्व न्यायाधीश आर सुभाष रेड्डीको नेतृत्वमा 5 सदस्यीय उच्च अधिकार जाँच समिति गठन गरेको छ। हिमाचल प्रदेश विधानसभाको मनसुन सत्र आजदेखि सिमलामा सुरु हुँदैछ। अधिवेशन 3 सेप्टेम्बरमा सम्म चल्नेछ भने जम्मा 10 बैठक बस्नेछ। सदनको कार्यवाही बिहान 11 सुरु हुनेछ। ट्रम्प प्रशासनले हिजबुल्लामाथि नयाँ प्रतिबन्ध लगाएको छ र अमेरिकी प्रशासनले उक्त समूहलाई इरानको प्रतिनिधिको रूपमा पुनः वर्गीकरण गरेको छ। अमेरिकाले इरान सरकारसँगको सम्बन्धको हावला दिँदै हिजबुल्लामाथि नयाँ प्रतिबन्ध लगाएको छ। मौसम विभागले आज मध्यप्रदेशमा धेरै भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। विभागले उत्तराखण्ड, पश्चिम उत्तर प्रदेश, हिमाचल प्रदेश, जम्मू कश्मीर, उडिसा, पश्चिम बङ्गाल र उत्तर पूर्वी भारतका केही भागहरूमा भारी वर्षाको अवस्थाको पूर्व अनुमान गरेको छ। अहिले सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो। अब दिउँसो 1 अर्को समाचार लिएर आउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणीलाई।

पनि तिनीहरूको मनभित्र भने शान्ति हुँदैन। अहङ्कारी व्यक्ति प्राय भित्रभित्रै अशान्त, असन्तुष्ट र एक्लोपनको अनुभूति गरिरहेका हुन्छन्। रिसलाई नियन्त्रण गर्न नसक्ने, अरूको विचारको सम्मान नगर्ने र सधैँ आफूलाई मात्र सही हो भन्ने स्वभावका मानिसहरू पनि बिस्तारै ऊबाट टाढिन थाल्छ। मानिसको जीवन धेरै लामो हुँदैन। उमेर, शक्ति, धन, पद वा प्रतिष्ठा सबै एकनास रहँदैन। आज जे छ भोलि नहुन पनि सक्छ। त्यसैले यी सबै कुराहरूको घमण्ड गर्नुको सट्टा विनम्रता, असल व्यवहार र आत्मीय सम्बन्धलाई महत्व दिनु नै बुद्धिमानी हो। नमस्कार अभिवादन श्रोता साथीहरू, आजको हलो खरसाङको अङ्क आरम्भ भइसकेको छ। हामीले एउटा मिठो वाणी पनि यहाँहरूलाई सुनाइसकेका छौँ। नि आजको अङ्कमा छु म इशारा, अनि मेरो साथमा छन् मेरो प्रसारण सहयोगी सन्दीप दियाली अनि प्राविधिक सहयोगी सचिन। स्वीकार्नुहोस् हामी सबैकोबाट हार्दिक स्वागत, अभिवादन।

आज 21 तारिक अगस्त समय पुग्दा अब यो महिना हामीबाट बिस्तारै विदा हुने क्रममा छ श्रोता। मनसुनको प्रभाव अझै कायम नै छ, त्यसैले दार्जीलिङ, मिरिक, कालिम्पोङ तथा यसको वरिपरिका पहाड़ी क्षेत्रमा मौसममा परिवर्तन, बादल र वर्षाको क्रम देखिन सकिनेछ। विशेष गरी पहाड़ी भूभागमा क्षणभरमै मौसम परिवर्तन हुन सक्ने भएकोले यात्रा गर्दा, सड़कमा हिँडडुल गर्दा केही सावधानीहरू अप्नाउन आवश्यक छ। वर्षाको कारण चिप्लो सड़क, कम दृश्यता तथा पहिरोको सम्भावना भएका स्थानमा अझ बढी सतर्कता अप्नाउनु पर्नेछ। तर यही वर्षायामले पहाड़लाई हरियाली सजाएको हुन्छ। भिजेका डाँडा काँडा, बादलले ढाकिएका हिमालय दृश्य र चिसो हावाले वातावरणलाई अझै सुन्दरता थपिदिन्छ। त्यसैले मौसमलाई बुझ्ने कोसिस गरौं श्रोता र प्रकृतिको सौन्दर्यलाई महसुस गर्ने प्रयास गरौं। सुरक्षित रहँदै आजको दिनलाई सुन्दर बनाउने प्रयास गरौं। यो त थियो आजको मौसम सम्बन्धी श्रोताहरूलाई केही जानकारी।

आकाशवाणी खरसाङ केन्द्रबाट श्रोताहरूलाई सुन्दै हुनुहुन्छ बिहानीको रमाइलो कार्यक्रम हेलो खरसाङ म इशाराको साथमा। यात्रा केवल गन्तव्यसम्म पुग्नुको नाम मात्र होइन, यात्रा त एउटा सुन्दर अनुभव हो जहाँ हामी आफ्नो लक्ष्यतर्फ बढ्दै जीवनका अनेकौं अनुभवहरू बटुल्छौं। अन्तत यो यात्रा त्यति बेला मात्र सार्थक हुन्छ जब हामी आफ्नो लक्ष्य प्राप्त गरेर मनले चाहेका कुराहरू पूरा गरेर खुशी र सन्तुष्टिका साथ आफ्नै परिवार र आफ्नै घर आँगनमा फर्किएर आउन सक्षम हुन्छौं। त आज हाम्रा यात्रामा निस्किसक्नुभएका समस्त आदरणीय श्रोताहरू, चालक दाजुभाइ तथा दिदीबहिनीहरूलाई आजको सफल सुखद र सुरक्षित यात्राको शुभकामना।

आज हो 21 तारिक अगस्त वर्ल्ड सिनियर सिटिजन डे अर्थात विश्व वरिष्ठ नागरिक दिवस अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पनि यसलाई भनिन्छ। ज्येष्ठ नागरिकहरू हाम्रो जीवनका जीवित इतिहासहरू हुन्। उनीहरू हाम्रो समाजका केवल उमेरले पाका मानिसहरू मात्र होइनन्, हाम्रो परिवार, हाम्रो समाज र संस्कृतिका जीवित हिस्साहरू हुन्। उनीहरूको अनुहारमा देखिने प्रत्येक चाउरीभित्र एउटा कथा हुन्छ, हरेक अनुभवभित्र एउटा शिक्षा हुन्छ अनि उनीहरूको आशीर्वादमा हाम्रो भविष्यप्रतिको शुभकामना लुकेको हुन्छ। आज हामी आधुनिकताको दौडमा धेरै अघि बढिसकेका छौँ। हातमा प्रविधि छ, जीवनशैली बदलिएको छ, संसार हाम्रो औँलाको स्पर्शमा समेटिएको छ। तर हामीले यो कुरा कदापि भुल्न हुँदैन, हामी आज उभिएको जग हाम्रा पुस्ताहरूले बनाइदिएका हुन्। हाम्रा आमा बाबा हाम्रा बाजे बजेहरू हुन्। उनीहरू नै हाम्रा ज्येष्ठ नागरिकहरू हुन्। उनीहरूले अभावमा जीवन बिताए तापनि, कठिनाईसँग सङ्घर्ष गर्नु परे तापनि, आफ्ना इच्छा चाहनाहरू पछाडि पार्नु परे तापनि, हामी सन्तानहरूको लागि, हाम्रो भविष्यको लागि उनीहरूले कडा परिश्रम गर्नुभयो। उनीहरूको योगदानपछि उनीहरूको वृद्ध अवस्थामा हामीले सम्मान दिनुपर्ने समय हो, न कि वृद्ध आश्रममा उनीहरूलाई पुर्याउने समय हो। ज्येष्ठ नागरिकहरूलाई चाहिने कुराहरू केवल औषधि, सुविधा र आर्थिक सहयोग मात्र होइन, उनीहरूलाई चाहिने मुख्य कुरा भनेकै समय, साथ, सम्मान र आत्मीयता हो। कहिलेकाहीँ उनीहरूसँग बसेर केही बेर बातचित गर्नु, पुराना सम्झनाहरू सुनिदिनु, हात समातेर मुस्कुराइदिनु नै उहाँहरूका लागि संसारकै सबैभन्दा ठूलो उपहार हो। हामीले यो कुरा राम्ररी बुझ्नुपर्छ। आज हामी जवान छौँ, भोलि हामी उमेरको त्यही पडाउमा पुग्नेछौँ। त्यसैले ज्येष्ठ नागरिकहरूप्रति गरिने सम्मान वास्तवमा हाम्रो आफ्नै भविष्यप्रतिको सम्मान हो। आउनु श्रोता, ज्येष्ठ नागरिकहरूलाई केवल कुनै विशेष दिनमा मात्र होइन, हरेक दिन नै सम्मान गरौँ। उनीहरूको अनुभवबाट सिकौँ, उनीहरूको हात समातेर हिँडौँ र उनीहरूको मनको कुरा महसुस गर्ने प्रयास गरौँ। किनभने ज्येष्ठ नागरिकहरू हाम्रा ऐनाहरू हुन्। भोलिको दिनमा हामी पनि त्यही ठाउँमा पुग्ने कुरा निश्चित छ। ज्येष्ठ नागरिकहरू हाम्रो वर्तमानको आधार र भविष्यको आशीर्वाद हुन्। यो त थियो आजको दिनको विशेषता सम्बन्धी श्रोताहरूलाई छोटो जानकारी, जो रहेको थियो अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस।

श्रोता साथीहरू, हलो खरसाङको आजको अङ्कको अब हामी पनि अन्त्यतिर आइसकेका छौँ र श्रोताहरूबाट बिदा लिन भन्दा अघि आजको दिनको यो अर्को विशेषता बारेमा पनि हामी जानकारी दिइरहेका छौँ। आज अन्तर्राष्ट्रिय आतंकवाद पीडितहरूको सम्झना, सम्मान और श्रद्धांजलिको दिवस पनि हो, जसलाई अंग्रेजीमा इन्टरनेशनल डे अफ रिमेम्बरेन्स एण्ड ट्रिब्युट टू द विक्टिम्स अफ टेरोरिज्म भनेर भनिन्छ। आज 21 अगस्त 2026 शुक्रबार मानवता, शान्ति र करूणाको पक्षमा उभिने एउटा महत्वपूर्ण दिन हो। संयुक्त राष्ट्र संघले यस दिनलाई आतंकवाद पीड़ितहरूको स्मरण तथा सम्मान दिवसको रूपमा मनाउँदै आएको छ। यसको उद्देश्य आतंकवादका कारण पीड़ित भएका व्यक्ति तथा परिवारलाई सम्झनु, उनीहरूप्रति एकताबद्धता प्रकट गर्नु, मानवता मानव अधिकारका लागि विश्व समुदायलाई सचेत गराउनु पनि हो। आतंकवाद केवल घटना मात्र होइन, यसले प्रभावित परिवार समुदायमा लामोसम्म पीड़ा भएर असुरक्षाको अनुभूति छोड्न सक्छ। त्यसैले कुनै घटना समाप्त भएपछि पनि पीड़ित र बाँचेकाहरूलाई दीर्घकालीन सामाजिक, आर्थिक तथा मानसिक सहयोग र सम्मान आवश्यक हुन्छ। संयुक्त राष्ट्र संघले पनि पीड़ितहरूको आवश्यकता र अधिकारलाई केन्द्रमा राखेर सहयोग तथा पुनस्थापनामा जोड़ दिँदै आएको छ। यो दिवसले एउटा महत्वपूर्ण सन्देश दिएको छ, आतंकवादको उत्तर घृणाले होइन मानवताले दिनुपर्छ, हिंसाले होइन शान्तिले दिनुपर्छ, विभाजनले होइन एकताले दिनुपर्छ। पीड़ितहरूको कथा सुन्नु, उनीहरूको सम्मान गर्नु र उनीहरूलाई बिर्सिन नदिनु हाम्रो सामूहिक जिम्मेवारी हो। 2026 संयुक्त राष्ट्र संघले यो दिवसको थीम वा मुख्य नारा राखेको छ, हिलिङ थ्रु मेमोरी, अर्थात स्मरण मार्फत उपचार। आउनु श्रोता, हामी पनि पीड़ित औ बाँचेकाहरूका अनुभव तथा स्मृतिलाई सम्मानपूर्वक सम्झनाद्वारा सामाजिक एकतामा योगदान पुर्याउन सन्देश दिउँ, सहयोग पुर्याउँ, स्मरण गर्दै सम्मानका साथ शान्तिका लागि एकजुट। श्रोताहरू, यो त थियो आजको दिनको यो अर्को विशेषता। त श्रोताहरू, आजको दिन हजुरहरूको मंगलमय बितोस्, जहाँ हुनुहुन्छ खुसी हुनुहुन्छ होला, खुसी भएर बस्नुहोस्, सुखी भएर बस्नुहोस् भन्ने प्रार्थना राख्दै अब पनि म बिदा चाहन्छु। नमस्ते, अनि यो अन्तिम गीत यहाँहरूको निम्ति राखिरहेकी छु।

नमस्कार आदरणीय श्रोता मित्र, आकाशवाणी खरसाङ केन्द्रको विशेष कार्यक्रम हाम्रो सरकारमा लिएर उपस्थित भइसकेकी छु उद्घोषिका म सरू प्रसारण सहयोगी राधिकाको साथमा। त सम्पूर्ण श्रोता मित्रहरूलाई कार्यक्रममा हार्दिक स्वागत एवं न्यानो अभिवादन। जीवन एउटा लामो यात्रा हो। यस यात्रामा बाल्यकाल युवावस्था हुँदै हामी परिपक्वताको चरणमा पुग्छौँ। समयसँगै उमेर बढ्दै जान्छ, तर उमेरसँगै बढ्दै जाने अर्को महत्त्वपूर्ण कुरा हो अनुभव, ज्ञान र जीवनप्रतिको गहिरो बुझाइ। आज हामी त्यही अनुभव र ज्ञानका धनी व्यक्तित्वहरूबारे चर्चा गर्नेछौँ, हाम्रा ज्येष्ठ नागरिकहरू। हजुर श्रोता, आजको कार्यक्रम हाम्रो सरकारको शीर्षक रहेको छ ज्येष्ठ नागरिकहरू परिवारको आधार र मार्गदर्शक शक्ति।

ज्येष्ठ नागरिक भन्नाले केवल उमेरले पाएको भएका व्यक्ति मात्र बुझिँदैन, उनीहरू हाम्रो परिवार, समाज र संस्कृतिका अनुभव बोकेका जीवित पुस्तक सराह हुन्। उनीहरूले जीवनका अनेक उतार चढाव देखेका हुन्छन्। सुख दुःख, सफलता असफलता, सङ्घर्ष र परिवर्तनका अनेक चरण पार गरेका हुन्छन्। त्यसैले उहाँहरूको अनुभव हाम्रो लागि अमूल्य सम्पत्ति हो। परिवारलाई एउटा बलियो रुखसँग तुलना गर्ने हो भने ज्येष्ठ नागरिक त्यस रुखका जरा झै हुन्। जरा बलियो भए रुख बलियो हुन्छ। त्यसै गरी परिवारका ज्येष्ठ सदस्यको अनुभव, माया, संस्कार र मार्गदर्शनले परिवारलाई बलियो बनाउँछ। हाम्रा हजुरबा हजुरआमा वा माता पिताले हामीलाई केवल खाना, कपडा र बस्ने ठाउँ मात्र दिनुभएको छैन, उनीहरूले हामीलाई कसरी बोल्ने, कसरी व्यवहार गर्ने, ठुलालाई कसरी सम्मान गर्ने, सानालाई कसरी माया गर्ने, समस्यामा धैर्य कसरी राख्ने र जीवनमा असल मानिस कसरी बन्ने बारे पनि धेरै ज्ञानका पाठहरू सिकाएका छन्, जुन पाठ्य पुस्तकमा मात्र नभएर जीवनका भोगाइबाट प्राप्त भएका हुन्। हाम्रो समाजको पहिचान हाम्रो भाषा, संस्कृति, परम्परा र संस्कारसँग जोडिएको छ। तर एउटा पुस्ताबाट अर्को पुस्तामा यी मूल्यहरू कसरी पुग्छन् त? यसमा

नागरिकहरूको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। हजुरबा हजुरआमाले सुनाउने कथा, पुराना अनुभव, चाडपर्व मनाउने तरिका, पारिवारिक संस्कार, सामाजिक व्यवहार, यी सबै नयाँ पुस्तामा हस्तान्तरण हाम्रा ज्येष्ठ नागरिकहरूले नै गर्ने गर्छन्।

श्रोता, आज कार्यक्रम हाम्रो सरोकारमा आज हामीले कुरा गरिरहेका छौँ ज्येष्ठ नागरिकहरू परिवारको आधार र मार्गदर्शक शक्तिबारे। हामी विद्यालय र विश्वविद्यालयमा शिक्षार्जन गर्न जान्छौँ, तर जीवनको अर्को ठुलो विद्यालय हो अनुभव। हाम्रो ज्येष्ठ नागरिकहरू यही अनुभवका गुरु हुन्। उनीहरूसँग जीवनका अनेकौँ पाठहरू हुन्छन्। कुनै समस्या आउँदा कसरी समाधान खोज्ने, असफल हुँदा कसरी फेरि उठ्ने, परिवारमा मतभेद हुँदा कसरी सम्बन्ध जोगाउने, यी सबै प्रश्नहरूको उत्तर उनीहरूको जीवन अनुभवमा भेटिन्छ। त्यसैले ज्येष्ठ नागरिकसँग केही समय बसेर उनीहरूको कुरा सुन्नु पनि शिक्षा ग्रहण गर्नु सरह हो। ज्येष्ठ नागरिकको भूमिका परिवारमा मात्र सीमित हुँदैन, समाज निर्माणमा पनि उनीहरूको योगदान महत्त्वपूर्ण हुने गर्दछ। शिक्षा, कला, साहित्य, सङ्गीत, प्रशासन

श्रोता, उमेर बढ्दै जाँदा जीवनशैलीमा पनि परिवर्तन आउने गर्छ। पहिले सक्रिय रूपमा काम गर्ने व्यक्ति पछि घरमै धेरै समय बिताउनु पर्ने अवस्था पनि आउन सक्छ। त्यस अवस्थामा हाम्रा ज्येष्ठ नागरिकहरूका निम्ति परिवारको आत्मीयता अझ आवश्यक हुने गर्छ। श्रोता, तपाईँलाई केही चाहिएको छ भनेर सोध्नु मात्र पर्याप्त हुँदैन, कहिलेकाहीँ उनीसँग बसेर चिया पिउनु, पुराना कुरा गर्नु, सँगै हिँड्नु, परिवारको कार्यक्रममा सहभागी गराउनु, यी ससाना कुराहरूले उहाँहरूलाई ठूलो खुसी दिन सक्छन्। त्यसैले ज्येष्ठ नागरिकको सम्मान ठूलो कार्यक्रम गरेर मात्र होइन, दैनिक व्यवहारबाट पनि देखाउन सकिन्छ। ज्येष्ठ नागरिक परिवारको बोझ होइनन्, परिवारको अनुभव, इतिहास र मार्गदर्शनका स्रोत हुन्। उनीहरूले हामीलाई विगत बुझाउँछन्, वर्तमानमा सही बाटो देखाउँछन् र भविष्यको लागि संस्कार छोडेर जान्छन्। त्यसैले ज्येष्ठ नागरिकको सम्मान केवल हाम्रो कर्तव्य होइन, यो हाम्रो संस्कार र सामाजिक जिम्मेवारी पनि हो। श्रोता, हामी सोच्न सक्छौँ ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी के चाहिन्छ? केवल सुविधा? केवल आर्थिक सहयोग? निश्चय नै यी कुराहरू महत्त्वपूर्ण छन्, तर त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा हो माया,

कहीं एउटै कोठामा बसेर पनि मानिस एक्लो महसुस गर्न सक्छ, त्यसैले परिवारका सदस्यहरूले ज्येष्ठ नागरिकसँग केही समय बिताए उनीहरू

पुराना सम्झनाहरू सुनेर रमाए, उनीहरूको विचारलाई महत्व दिए, साथ दिए भने उनीहरूले जीवनको यो अवस्थामा पुगेर आफूलाई एक्लो महसुस गर्ने छैनन्। त श्रोता, आजको हाम्रो विषय ज्येष्ठ नागरिकहरू परिवारको आधार र मार्गदर्शक शक्तिबाट एउटा कुरा स्पष्ट हुन्छ कि ज्येष्ठ नागरिक परिवारका लागि बोझ होइनन्। उहाँहरू परिवारका आधार हुन्, अनुभवका भण्डार हुन्, संस्कारका संवाहक हुन्, नयाँ पुस्ताका मार्गदर्शक हुन् र उनीहरूको माया र आशीर्वाद परिवारका लागि अमूल्य सम्पत्ति हो। त्यसैले आउनुहोस्, उहाँहरूको कुरा सुनौ, सम्मान गरौँ, माया दिऊ, समय दिऊ, किनकि ज्येष्ठ हातमा जीवनको अनुभव हुन्छ, आँखामा समयको इतिहास र ज्येष्ठ आशीर्वादमा परिवारको उज्यालो भविष्य। यही सन्देशका साथ आजको कार्यक्रम हाम्रो सरकारबाट पनि सरकारको समय अवधि पनि सकिन लागेको छ श्रोता, र कार्यक्रममा यो अन्तिम गीत हजुरहरूलाई समक्ष राख्दै हजुरहरूबाट अब ओझल हुन चाहन्छु। जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, सुखी सुरक्षित रहनुहोस्। नमस्ते, शुभ दिन।

यो छोटो सन्देशपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। सङ्गीत मनका भावनाहरूलाई स्वर दिने एउटा सुन्दर माध्यम, कहिले यसले खुसीका पलहरूलाई अझ रङ्गीन बनाउँछ त कहिले सम्झनाका मधुर क्षणहरूलाई फेरि जीवन्त तुल्याउँछ। यिनै सुमधुर अनुभूतिहरूलाई समेट्दै आकाशवाणी खरसाङ केन्द्रको कार्यक्रम स्वर माधुरीमा अब हामी प्रस्तुत गर्दैछौँ विविध कलाकारहरूको स्वरमा सजिएका मनमोहक गीतहरू। फरक फरक स्वर, फरक भाव र फरक सङ्गीत संयोजनले सजिएका यी प्रस्तुतिहरूले तपाईँको सङ्गीत प्रेमी मनलाई अवश्य नै आनन्दित तुलाउनेछन् श्रोता। त्यसैले आफ्ना सबै कामबाट केही क्षण विश्राम लिँदै सङ्गीतको यो मधुर यात्रामा हामीसँग रहिरहनुहोस्। त आउनुहोस् कार्यक्रमको आरम्भमा सुनौ यो प्रथम साङ्गीतिक कोसेली निलामणि राईको स्वरमा।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम स्वर माधुरी र भर्खरै हजुरहरूले सुन्नुभयो राजेश लाहबरको स्वरमा यो मिठो प्रस्तुति र कार्यक्रम स्वर माधुरीको हामी अन्त्यतिर पनि आइसकेका छौँ। श्रोता र कार्यक्रमको अन्तिम प्रस्तुतिमा स्वीकार्नुहोस् चन्द्रकला राईको स्वरलाई।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। समय अहिले दिउँसोको 2:05 भइरहेछ श्रोता, र अबको समय हो हजुरहरूकै प्रिय कार्यक्रम तपाईँको अनुरोधको। त कार्यक्रममा हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्राउन चाहन्छु उद्घोषिका म सरु। कार्यक्रम तपाईँको अनुरोधमा श्रोताहरूकै रोजाइमा सुनाउनेछौँ विविध हिन्दी चलचित्रका गीतहरू। त कार्यक्रमको प्रथममा राख्न लागिरहेकी छु चलचित्र जेहरीला इन्सानबाट यो साङ्गीतिक कोसेली किशोर कुमारको स्वरमा, र यहाँ सङ्गीत रहेको छ राहुल देव बर्मनको अनि शब्द रचना मजरूको, र यस गीतलाई अनुरोध गर्नुहुने हाम्रा श्रोता मित्रहरू हुनुहुन्छ सेक्टर 67 मोहाली चण्डीगढबाट टिडी मल्होत्रा, ऋतिक मल्होत्रा, प्रतीक मल्होत्रा, अनिल शर्मा, जयवीर सिंह ठाकुर, डाक्टर अमनदीप, कालकाबाट शुभचन्द्र बजाज, बिट्ट बजाज, साहिल राजा बजार, बिहाबाट सुरेश केसरी, पुनम केसरी, प्रतीक केसरी, थाना रोड बक्सरबाट ओमानन्द केसरी, धनानन्द केसरी, विनोद केसरी, गान्धी चोक रोपड़ पंजाबबाट हरदेव मिका, बलविन्दर बिरग, जैतेक बिरग, मिका बिरग, र त्यसै गरी रामपुर चोक बिहारबाट मोहम्मद जासिम राही, सवना प्रवीण, साहिना प्रवीण, तमन्ना बेगम, रकिब आलम, कामरान आलम, फरहान आलम, संजय कुमार कर्णा अनि खुशबू। त यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो प्रथम साङ्गीतिक कोशेली।

छत्तीसगढ़ दतरिङ्गीबाट भागवत वर्मा, लेबाईबाट गुलाब दास मानिकपुरी, लक्षणपुरबाट विश्वनाथ साहु, चरडोगरी पिप्रियाबाट दुर्गाराम साहु, अप्पर सिरवारी गिद्धपहाडबाट सुषमा सिंह, एसएम दनाल, स्वयं दनाल, करुणा सिंह अनि साथीहरू, न्यू चम्पटा गिर्जालाइनबाट तोर्कात्रुष एक्का, जुलेन एक्का, चार्ल्स एक्का, झ्याङ्गुडी बस्तीबाट सुचिता खडिया, विमल खडिया, रोज ब्याङ्क रिनी रानी हिटी, राजबारी दार्जिलिङबाट कोमल थापा, चन्द्र प्रधान, प्रतिमा लोहार, प्रवीणा लोहार, प्रतीक्षा रोका, आहना रसाइली, एकता रसाइली, अनुराधा राई अनि हिमाञ्जली तामाङ, एसपिजी ओल्ड कम्प्लेक्स सेक्टर 8 द्वारका दिल्लीबाट असीम तामाङ, सिखाले छोमदेन तामाङ र पूर्व वर्धवान मेदी बगानबाट अभिजित प्रसाद, यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो अर्को साङ्गीतिक कोसेली चलचित्र अजनबीबाट किशोर कुमारकै स्वरमा, जहाँ सङ्गीत रहेको छ राहुल देव बर्मनको अनि शब्द रचना रहेको छ आनन्द बक्सीको।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम तपाईँको अनुरोधमा र आज हजुरहरूको साथमा छु उद्घोषिका म सरू। त श्रोता, कार्यक्रमलाई अघि बढाउँदै राख्न लागिरहेकी छु यो अर्को साङ्गीतिक कोसेली किशोर कुमारकै स्वरमा चलचित्र ड्रिम गर्लबाट, जहाँ सङ्गीत रहेको छ लक्ष्मीकान्त प्यारेलालको अनि शब्द रचना आनन्द बक्सीको। र यस गीतलाई अनुरोध गर्नुहुने हाम्रा प्रिय श्रोता मित्रहरू हुनुहुन्छ सरगुजा मेनपाटबाट सोनिया थापा, सोनम थापा, रेशमा थापा, आदिबा थापा, बिहारी कलोनीबाट परविन डोम, सरफुद्दिन डोम, कुमारी वली डोम, कुमारी डब्लु डोम, इस्ट लन्डनबाट सरोज दत्त, चन्द्रदत्त, अवनीश आशिष, तरुण रञ्जन अनि बेबी विदिता, गडिया मौजे उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन मण्डल, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी, सुनिता देवी, रिग्नी छत्तिसगढबाट दिनेश वर्मा अनि करुणा वर्मा, र त्यसै गरी लुधियाना पन्जाबबाट अमरजित सोनाम कौर, परमजित आदिवा कौर, बिहारी कलोनी महासमुन्दबाट वलिउल्ला फकीर, डब्लुउल्ला फकीर, परविन आसमा फकीर, र बुलन्दसहरबाट बद्रु वली अन्सारी, फर्जु वली अन्सारी अनि फजी वली अन्सारी। त यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति चलचित्र ड्रिम गर्लबाट।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम तपाईँको अनुरोधमा। समय अहिले दिउँसोको 12:24 भइरहेछ श्रोता, र कार्यक्रमको अघिल्लो प्रस्तुतिमा स्वीकार्नुहोस् चलचित्र मन्जिलबाट किशोर कुमारकै स्वरमा र यसमा सङ्गीत रहेको छ राहुल देव वर्मनको अनि शब्द रचना योगेशको, र यस गीतलाई अनुरोध गर्नुहुने हाम्रा श्रोता साथीहरू हुनुहुन्छ। वार्ड नम्बर 12 रामपुरबाट सबन प्रवीण, साहिना प्रवीण, तमन्ना बेगम, रकिब आलम, कामरान आलम, फरहान आलम, खुशबु, रिम्मी एम राही अनि अंशु। अरेरिया रोजाखार बजारबाट मोहम्मद शरीफ आर्जु, मोहम्मद मोहसिन आर्जु, बाबु नवाब आर्जु, बाबु सवाब आर्जु, मोहम्मद सरफरज खान अनि अफजल पानवाला। बंगाल रोड जोकीबाट सौम्य नाजमिन, रुकैया अफरिन, रिहाना प्रवीण, फरजाना खानम, सहाना सबनम, नुसरत जानम। कुलीपाड़ा कटिहार बिहारबाट राजेश भारती, विवा रानी, प्रिया भारती, आदित्य भारती, प्रेरणा भारती, प्रगति भारती, प्रिन्स राज अनि आशिष राज। त्यसै गरी कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई, हेप्पी राई। दुबिहा नेवदा गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई, प्रञ्जल राई, र शेरपुर कला गाजीपुरबाट अवधेश राई, श्रीमती प्रीति राई अनि नवनीत राई। यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् कार्यक्रम तपाईँको अनुरोधको यो अन्तिम प्रस्तुति चलचित्र मन्जिलबाट किशोर कुमारकै स्वरमा।

यो आकाशवाणी हो भूपेन्द्र शर्माबाट सुन्नुहोस् एक बजेको मुख्य समाचार। केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य सिन्धियाको अध्यक्षतामा पुणेमा ब्रिक्स संचार मन्त्रीहरूको 12 बैठक जारी छ। ब्रिक्स सदस्य राष्ट्रहरूका संचार मन्त्री र वरिष्ठ प्रतिनिधिहरूले सूचना र संचार प्रविधि डिजिटल रूपान्तरण नवीनता र उत्थानशील डिजिटल पूर्वाधारमा सहयोग सुदृढ गर्न छलफल गरिरहेका छन्। फसलको न्यूनतम समर्थन मूल्य एमएसपीको लाभ साना र सीमान्त किसानहरूसहित सबै किसानहरूसम्म पुग्न सुनिश्चित गर्न सरकारले धेरै कदमहरू चालेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गालको सिलगढीमा एसएसबी फ्रन्टियर मुख्यालयमा विभिन्न परियोजनाको उद्घाटन तथा शिलान्यास गर्नुभयो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले सिङ्गापुर र सम्पूर्ण एसियासँग आर्थिक साझेदारीलाई अझ बलियो बनाउने र व्यापारिक सहयोग बढाउने भारतको प्रतिबद्धतामाथि जोड दिनुभएको छ। भारतीय रेलवेले जम्मू र श्रीनगर बीच तेस्रो वन्दे भारत ट्रेन सुरु गर्ने भएको छ। नयाँ सेवाले यात्रीहरूलाई अर्को यात्रा विकल्प दिनेछ। मुम्बईको कुर्ला पूर्वका क्षेत्रमा आज बिहान क्रेन खस्दा 8 घाइते भएका छन्, जसका कारण उक्त क्षेत्रमा मालवाहक रेलको आवागमन पनि अवरुद्ध भएको छ। जम्मू काश्मीरमा स्कुल शिक्षा विभागले आफ्ना कर्मचारीहरूको लागि एक व्यापक स्थानान्तरण नीति अधिसूचित गरेको छ। यसको उद्देश्य स्थानान्तरण र नियुक्तिहरूमा अधिक पारदर्शिता, जवाबदेहिता र निष्पक्षता ल्याउनु हो। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबाद स्थित एक निजी अस्पतालमा स्वास्थ्य परीक्षणपछि पुनः रावलपिण्डीको आदियाला जेल पठाइएको छ। सोमालियामा समुद्री डाकुहरूले 4 दुई जहाजहरू अपहरण गरेका छन्। यस क्षेत्रमा बढ्दो अस्थिरताको बीच सोमालिया र यमनको समुद्री क्षेत्रमा समुद्री डकैतीको पुनरुत्थानको बारेमा चिन्ता बढ्दै गएको छ। अमेरिकाले इरान सरकारसँगको सम्बन्धको हवाला दिँदै हिजबल्लामाथि नयाँ प्रतिबन्ध लगाएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, अहिलेलाई पूरा भयो।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको 2:30 भइरहेछ श्रोता, र अब प्रस्तुत छ विविध कलाकारहरूको स्वरमा लोक तथा आधुनिक गीत। कार्यक्रमको आरम्भमा स्वीकार्नुहोस् आधुनिक गीत प्रकृति गिरीको स्वर अनि सोनाम छिरिङको शब्द रचनामा।

आधुनिक गीतको प्रस्तुतिपछि अब एकैछिन लोक भाकामा रमाउँ। सुनेर अघिल्लो लोकगीत सरिता गुरुङ, अञ्जली प्रधान, अनुसुना, रजनीश राय अनि नरेन्द्र गुरुङको समूह स्वरमा जहाँ गीत अनि सङ्गीत सङ्कलन रहेको छ नरेन्द्र गुरुङको।

0: लोक तथा आधुनिक गीतको प्रस्तुतिपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् समाचार। प्रथममा मुख्य समाचार। गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गालको सिलगढीमा सशस्त्र सीमा बल एसएसबी मुख्यालयमा धेरै परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। भारत र ब्राजिल बीच दूरसञ्चार, सूचना तथा संचार प्रविधिको क्षेत्रमा सहयोग अभिवृद्धि गर्न साझेदारी पत्रमा हस्ताक्षर भएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले सिङ्गापुर र सम्पूर्ण एसियासँग आर्थिक साझेदारीलाई अझ बलियो बनाउने र व्यापारिक सहयोग बढाउने भारतको प्रतिबद्धतामाथि जोड दिनुभएको छ। सर्वोच्च न्यायालयले प्रवेश स्तरको

0: यसको सुरुवात सेप्टेम्बर 2018 गरिएको थियो। यसको उद्देश्य उपभोक्ताहरूको लागि मूल्य स्थिरता कायम गर्नु र किसानहरूलाई उनीहरूको श्रमको उचित मूल्य प्रदान गर्नु हो। कृषि तथा किसान कल्याण मन्त्रालयले विगत केही वर्ष यता यस योजना अन्तर्गत बजेट विनियोजनमा उल्लेखनीय वृद्धि भएको जनाएको छ। केन्द्रीय नवीन र नवीकरणीय ऊर्जा मन्त्री श्री प्रहलाद जोशीले पीएम कुसुम योजनाको अर्को चरणको लागि कार्ययोजनाको बारेमा छलफल गर्न अधिकारीहरूसित एक बैठक अध्यक्षता गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री जोशीले हिजो भएको बैठकमा योजनाको अर्को चरणमा कृषि भोल्टेकलाई थप बढावा दिने विषयमा छलफल भएको बताउनुभयो। कृषि भोल्टेक्स भूमिको दोहोरो प्रयोग हो, जसमा बालीको वृद्धि र पशुधनको चरणका लागि पर्याप्त उचाइमा सौर प्यानलहरू राखेर यो विधिले सीमित भूमिमा खाना र ऊर्जा प्रणालीहरू बीचको सङ्घर्षलाई रोक्छ र अनुकूल सूक्ष्म जलवायु सृजना गर्दछ। दिल्ली पुलिसको साइबर सेलले अन्तर्राज्यीय डिजिटल एरेस्ट साइबर धोखाधडी गिरोहको भण्डाफोड गर्दै पन्जाब र राजस्थानबाट 4 अभियुक्तहरूलाई पक्राउ गरेको छ। भारतीय सेनाका एक सेनानिवृत्त कर्नेलबाट 15 लाख अधिक ठगी गरेको आरोपमा पक्राउ परेका हुन्। पुलिसका अनुसार सोधपुछको क्रममा अभियुक्तहरूले कथित रूपमा उनीहरूको टेलिग्रामको माध्यमबाट बैङ्क खाताहरू प्राप्त गर्थे र कम्बोडिया र संयुक्त अरब एमिरेट्समा आधारित साइबर ठगहरूलाई प्रदान गर्थे। मुम्बईको कुर्ला पूर्वका क्षेत्रमा आज बिहान क्रेन खस्दा 8 घाइते भएका छन्, जसका कारण उक्त क्षेत्रमा मालवाहक रेलको आवागमन पनि अवरुद्ध भएको छ। इन्दिरा नगरको बुन्तारा भवनमा बिहान 3 अतिक्रमण हटाउने क्रेन तैनात गरिएको थियो। घाइतेहरूलाई घटनापछि अस्पताल लगिएको छ भने घाइतेहरूको अवस्था स्थिर रहेको पुलिसले जनाएको छ। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबाद स्थित एक निजी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएपछि पुनः रावलपिन्डीको अदियाला जेल पठाइएको छ। उनलाई मध्यरातपछि सिफा अन्तर्राष्ट्रिय अस्पताल लगिएको थियो। गत 18 सर्वोच्च अदालतले उनलाई 2 अस्पताल लैजान आदेश दिएको थियो। अदालतमा पेश गरिएको मेडिकल रिपोर्टमा इमरान खान लेभल 3+ तनावबाट पीडित रहेको बताइएको छ। भारतको त्रिषा जोली र गायत्री गोपीचन्द ब्याडमिन्टन विश्व च्याम्पियनसिपको महिला डबल्सको सेमी फाइनलमा प्रवेश गरेका छन्। पहिलो सेटमा पछि परेपछि भारतीय जोडीले चौथो वरियता जिया कि फ्यान र झाङसु सियानको जोडीलाई 16-21, 21-15 र 21-13 पराजित गरे। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गालको सिलगढीमा सशस्त्र सीमा बल SSB मुख्यालयमा धेरै परियोजनाको उद्घाटन र शिलान्यास गर्नुभयो। भारत र ब्राजिल बीच दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सहयोग अभिवृद्धि गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले सिङ्गापुर र सम्पूर्ण एसियासँग आर्थिक साझेदारीलाई अझ बलियो बनाउने र व्यापारिक सहयोग बढाउने भारतको प्रतिबद्धतामाथि जोड दिनुभएको छ। सर्वोच्च न्यायालयले प्रवेश स्तरको न्यायिक सेवा परीक्षाको लागि कानुन स्नातकको अनिवार्य 3 वकालत अवधि घटाएर 1 बनाएको छ र भारतको त्रिषा चोली र गायत्री गोपीचन्द ब्याडमिन्टन विश्व च्याम्पियनसिपको महिला डबल्सको सेमी फाइनलमा प्रवेश गरेका छन्। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पुरा भयो।
1: আপনি আপনার শরীরে HIV আছে কিনা জানেন কি? জানতে হলে যোগাযোগ করুন আপনার কাছের সরকারি হাসপাতালের ICTC-তে।
2: জেনে রাখুন, শুধুমাত্র HIV সংক্রমিত ব্যক্তির সঙ্গে অসুরক্ষিত বা বিনা কন্ডোমে যৌন মিলনে, অপরিশোধিত সূঁচ সিরিঞ্জের ব্যবহারে, অপরীক্ষিত রক্ত বা রক্তজাত দ্রব্যের সঞ্চালনে, HIV সংক্রমিত গর্ভবতী মা থেকে তার সন্তানের মধ্যে HIV সংক্রমণ হতে পারে।
1: সুতরাং HIV প্রতিরোধ করতে প্রত্যেকবার যৌন মিলনে কন্ডোমের সঠিক ব্যবহার করুন।
2: সর্বদা নতুন সূঁচ সিরিঞ্জ ব্যবহার করুন। রক্তের প্রয়োজনে সর্বদা সরকার স্বীকৃত ব্লাড ব্যাংক থেকেই রক্ত গ্রহণ করুন। পরিবারে কেউ গর্ভবতী হলে নিকটবর্তী সরকারি হাসপাতালে নাম নথিভুক্ত করান।
1: আরো বিস্তারিত জানতে ফোন করুন জাতীয় টোল ফ্রি নাম্বার 1097 এ।
2: পশ্চিমবঙ্গ রাজ্য এইডস প্রতিরোধ ও নিয়ন্ত্রণ সংস্থা কর্তৃক জনস্বার্থে প্রচারিত।
3: यो छोटो विश्रामपछि फेरि पनि एकैछिन लोक भाकामा रमाऊ। सुनेर अघिल्लो लोकगीत सरिता गुरुङ, अञ्जली प्रधान, अनु सुनार, अजनिस राई, नरेन्द्र गुरुङको समूह स्वरमा।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक हनुक थापा, आलेख विदेश सेवा एकाई एनएसडी आकाशवाणी। विषय रहेको छ 12 ब्रिक्स पर्यावरण मन्त्रीहरूको बैठकमा भारतद्वारा जनता केन्द्रित कार्यान्वयनमुखी पर्यावरणीय कार्यको लागि आह्वान। भारत सरकारका पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले मंगलबार नयाँ दिल्लीमा आयोजना हुने भारतको ब्रिक्स अध्यक्षता 2026 अन्तर्गत 12 ब्रिक्स पर्यावरण मन्त्रीहरूको बैठकमा ब्रिक्स सदस्य देशहरूका मन्त्रीहरू र प्रतिनिधि मण्डलका प्रमुखहरूलाई स्वागत गर्नुभयो। आफ्नो मुख्य भाषण दिनुहुँदै श्री यादवले भन्नुभयो, भारतको अध्यक्षता प्रधानमन्त्री श्री नरेन्द्र मोदीको दृष्टिकोणबाट निर्देशित छ, जसले ग्लोबल साउथको चासोलाई एजेन्डाको अग्रपंक्तिमा राखेको छ र ब्रिक्सलाई सहयोग र दिगोपनको लागि लचिलोपन र नव प्रवर्तन निर्माणको रूपमा पुनः परिभाषित गरेको छ, जसमा जनता केन्द्रित दृष्टिकोण र मानवता पहिलोको भावना रहेको छ। श्री यादवले जलवायु परिवर्तन, जैविक विविधताको क्षति, प्रदूषण र आपदा प्रबन्धनको बढ्दो विश्वव्यापी पर्यावरणीय चुनौतीहरूलाई प्रकाश पार्नुभयो। विशेष गरी विकासशील देशहरूका लागि जहाँ पर्यावरणीय जोखिम प्राय व्यापक विकास प्राथमिकताहरूसँग नजिकबाट गाँसिएको हुन्छ, उहाँले जलवायु वित्त अनुकूलन र स्थानीय समुदायहरूलाई सशक्त बनाउने महत्त्वमा जोड दिनुहुँदै वन

आगलागी रोकथाम तयारी प्रारम्भिक चेतावनी प्रतिक्रिया र आगलागीपछिको पुनः प्राप्तिमा बलियो ब्रिक्स सहयोगको लागि आह्वान गर्नुभयो। भारतको दृष्टिकोणलाई जोड दिनुहुँदै मन्त्रीले पारिस्थितिक पुनर्स्थापना र मानव विकाससँगै अगाडि बढ्न सक्छ भन्नुभयो। उहाँले मिशन लाइफ र एक पेड महाके नामको उदाहरण दिनुहुँदै कसरी पर्यावरण बहाली मानिसहरूको सहभागिता र समुदायको हिस्सेदारीलाई एकसाथ ल्याउन सक्छ। उहाँले समाधानहरू वैज्ञानिक रूपमा बलियो, स्थानीय रूपमा सान्दर्भिक र सामाजिक रूपमा समावेशी छन् भनी सुनिश्चित गर्न परम्परागत ज्ञान र आधुनिक विज्ञानलाई एकसाथ ल्याउन पनि आह्वान गर्नुभयो। मन्त्रीले 2031-2035 को लागि भारतको नयाँ नेसनली डिटरमाइन कन्ट्रिब्युसनले भारत समावेशी विकास र ऊर्जा सुरक्षालाई समर्थन गर्दै जलवायु कार्यलाई अगाडि बढाउने महत्वाकांक्षी प्रतिबद्धतालाई कसरी प्रतिबिम्बित गर्दछ भन्ने बारेमा बताउनुभयो। मन्त्रीले भारतको ब्रिक्स अध्यक्षताको चार प्राथमिकताहरू दिगो जीवनशैलीको प्रवर्तन, वृक्षारोपण, वन आगलागीको रोकथाम र आपदा प्रबन्धन क्षमता, सर्कुलर इकोनोमी र अनुकूलन रहेको बताउनुभयो। उहाँले भन्नुभयो, एकसाथ यी चार प्राथमिकताहरूले एक सरल तर शक्तिशाली विश्वासलाई प्रतिबिम्बित गर्दछ जसमा पर्यावरणीय कार्य जनता केन्द्रित र दिगो कार्यान्वयन वा कार्य उन्मुख र विकासशील देशहरूको वास्तविकताप्रति उत्तरदायी रहनुपर्छ। श्री यादवले भारतको अध्यक्षताको क्रममा प्राप्त प्रगतिले महिनौको संवाद वार्ता र सहकार्यलाई प्रतिबिम्बित गर्दछ भनी बताउनुभयो। मन्त्रीले समुदायहरूलाई पछाडि नछोडिकन लचिलोपन निर्माण गर्न, जिम्मेवारीका साथ नवीनतालाई पछ्याउन र दिगोपनलाई विकासको केन्द्रमा राख्न आह्वान गर्नुभयो। उहाँले जोड दिँदै भन्नुभयो, ब्रिक्सले ज्ञान सञ्जाल, प्राविधिक आदान प्रदान, तालिम, प्रविधि सहयोग र बलियो संस्थागत साझेदारी मार्फत सहयोगलाई सामूहिक र सहकारी क्षमतामा रूपान्तरण गर्न सक्छ। 12 ब्रिक्स पर्यावरण मन्त्रीहरूको बैठक संयुक्त मन्त्री स्तरीय वक्तव्यको सर्वसम्मतिले स्वीकृति र 4 नलेज कम्बेडियमको विमोचनसँगै सम्पन्न भयो। जेएमएसमा 4 परिणाम दस्तावेजहरू समावेश छन् जसमा सन्दर्भ शर्तहरू, दिगो जीवनशैलीमा ज्ञान साझेदारी, अनुसन्धान र नव प्रवर्धनलाई अगाडि बढाउन ब्रिक्स संस्थाहरूको नेटवर्क, मरुस्थलीकरण, दिगो भूमि प्रबन्धन र पारिस्थितिक प्रणाली लचिलोपनसँग लड्न एकीकृत ल्यान्डस्केप प्रबन्धनका लागि ब्रिक्स सिद्धान्तहरू, ब्रिक्समा वन आगलागीको तयारी र प्रतिक्रियाको लागि साझा समझ र परम्परागत ज्ञानमा निर्मित जनता केन्द्रित र समुदाय आधारित अनुकूलन मार्फत जलवायु लचिलोपनलाई अगाडि बढाउन ब्रिक्स सिद्धान्तहरू पर्यावरण मन्त्रीहरूको बैठकमा आकर्षक प्यानल छलफल र साइट इभेन्टहरू पनि देखिए। यसमा जलवायु परिवर्तनमा ब्रिक्स उच्च स्तरीय संवाद, जनता केन्द्रित समुदाय आधारित अनुकूलन र एकीकृत भूदृश्य आधारित हरियाली लचिलोपन परिदृश्य र दिगो विकासको लागि ब्रिक्स अनुभवहरू साझा गर्ने समावेश थियो।

समाचार को प्रस्तुति पछि फेरि पनि स्वागत छ श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा श्रोताहरूले हाम्रो कार्यक्रम दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप साथै प्रसार भारतीको ओटिटी वेब्समा पनि सुन्न सक्नुहुनेछ र अब केही क्षण श्रोताहरूलाई साङ्गीतिक यात्रातर्फ डोराएर लानेछौँ मनोरञ्जन गराउनेछौँ विविध हिन्दी चलचित्रका गीतहरू सुनाएर त आउनुहोस् श्रोता कार्यक्रमलाई आरम्भ गरौँ सुनेर यो प्रथम साङ्गीतिक कोसेली चलचित्र बर्डर 2 रूप कुमार राठौर अनि विशाल मिश्रको युगल आवाजमा जहाँ शब्द रचना रहेको छ जावेद अख्तरको अनि सङ्गीत रहेको छ अनु मल्लिकको

सुर ताल र लयको यो मिठो यात्रामा श्रोताहरू समक्ष अब अघिल्लो प्रस्तुति राख्न लागिरहेकी छु चलचित्र धडक टूबाट दर्शन रावल जोनिता गान्धी अनि रोचक कोहलीको समूह स्वरमा जहाँ सङ्गीत रहेको छ रोचक कोहलीको अनि शब्द रचना रहेको छ गुरप्रीत साइनीको त स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति

सङ्गीत शब्दभन्दा परको एउटा यस्तो भाषा जसले मनका भावनालाई सुर र ताल मार्फत अभिव्यक्त गर्दछ। कहिले यसले खुसी बाँड्छ त कहिले सम्झनाका पानाहरू पल्टाउने गर्दछ। त आउनुहोस् श्रोता, एकैछिन सङ्गीतमय बनाऊ सुनेर अघिल्लो प्रस्तुति चलचित्र बर्डर 2 नै दलजित दोसाँझ सचित टन्डन परम्परा टन्डनको समूह स्वरमा जहाँ शब्द रचना कौशल मुनिरको रहेको छ भने सङ्गीत सचेत परम्पराको।

0: हिन्दी गीतहरूको प्रस्तुतिपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। असममा बाढीका कारण 5 जिल्लाका 92 गाउँका 14,799 नागरिकहरू अझै प्रभावित रहेका छन्। नदीको जलस्तर सामान्य बन्दै गएसितै बाढी प्रभावितहरूको जनजीवन पनि बिस्तारै सामान्य बन्दै गइरहेको छ। प्रभावितहरूको आफ्नो घर तथा कृषि क्षेत्रलाई पुनर्व्यवस्थित बनाउन सङ्घर्ष गरिरहेका छन्। मुख्यमन्त्री डाक्टर हेमन्त विश्वास शर्माले हिज प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गरी राज्यमा बाढीका कारण भएको जनधनको क्षति तथा सञ्चालन भइरहेको राहत र पुनर्वास अभियानबारे विस्तृत जानकारी गराउनुभयो। असम राज्य आपदा प्रबन्धन प्राधिकरणका अनुसार 20 अगस्तसम्म राज्यका सबै नदीहरू खतराको चिन्हभन्दा मुनि बगिरहेका छन्। हालसम्म बाढीका कारण 106 जनाको मृत्यु भइसकेको छ। बाढीबाट सबैभन्दा बढी क्षति शिवसागर, चराइदेव, जोरहाट र गोलाघाट जिल्लामा भएको छ। राज्यमा 3,083 हेक्टर कृषि भूमि अझै डुबानमा परेका छन्। विज्ञान तथा प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले विगत 12 वर्षमा पूर्वोत्तरमा भएको परिवर्तन, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारको विकास केन्द्रित दृष्टिकोणको महत्त्वपूर्ण परिणाम रहेको बताउनुभयो। नागाल्यान्डका उपमुख्यमन्त्री, गृह र सीमा मामिलाका प्रभारी याङथुङ्गो पेटन र बोखा जिल्ला

का जनप्रतिनिधिहरूले राज्यका धेरै केन्द्रीय परियोजनाहरूका बारेमा छलफल गर्न उहाँलाई भेट गरेको बेला उहाँले यो कुरा बताउनु भएको हो। यस अवसरमा बोल्दै डाक्टर सिंहले भन्नुभयो, उत्तर पूर्वको विकासलाई अब देशको समग्र विकासका यात्राबाट टाढो हेरिएको छैन। उहाँले विगत 12 वर्षमा यस क्षेत्रको प्रगति र भौगोलिक चुनौतीहरूको सामना गर्न प्राप्त सफलताको यो सुनिश्चित गरेकै कारण सम्भव भएको छ। उहाँले दूरी विकासको बाधक नबनेको पनि बताउनुभयो। उहाँले सडक र रेल मार्गदेखि एयरपोर्ट, जलमार्ग र डिजिटल कनेक्टिभिटीसम्म यस क्षेत्रको विकासको गति तीव्र भएको जोड दिनुभयो, जसले यस क्षेत्रका मानिसहरूलाई देशको बाँकी भागसित नजिक ल्याएको छ र विकासका नयाँ बाटाहरू खोलेका छन्। मेघालयका मुख्यमन्त्री कोनराड के साङमाले हिजो सिलाङमा आयोजित ब्ल्याक फ्ल्याग बाइक रैलीको क्रममा असममा दर्ता भएका सवारी साधन र पर्यटकहरूमाथि भएको हिंसाको बारेमा असमका मुख्यमन्त्री हेमन्त विश्व शर्मासित कुराकानी गरेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री साङमाले स्थिति सामान्य बनाउन दुई सरकार मिलेर काम गर्न सहमत भएको बताउनुभयो। दुवै राज्यका क्याबिनेट मन्त्रीहरूले वार्तालाई अघि बढाउन र शान्ति, विश्वास र सामान्य स्थिति पुनर्स्थापना गर्ने उपायहरूमा छलफल गर्न बैठक गर्नेछन्। असम मेघालय सीमामा जोरबत क्षेत्रमा मेघालयमा दर्ता भएका सवारी साधनको नाकाबन्दीको बीचमा यो बयान आएको हो। खासी विद्यार्थी युनियन केएसयूको र्यालीको क्रममा असममा दर्ता भएका सवारी साधनहरूमा आक्रमण भएपछि यी सवारी साधनहरूलाई असम प्रवेश गर्नबाट रोकिएको थियो। हिजो सिलङमा मेघालय राज्य सरकार विरुद्ध केएसयूले निकालेको ब्ल्याक फ्ल्याग बाइक ऱ्याली हिंसात्मक भयो। ऱ्यालीमा 31 सवारी साधनमा क्षति पुगेको पुलिस सूत्रले जनाएको छ। मेघालयका मुख्यमन्त्रीले दुई राज्यका नागरिकहरूलाई शान्ति, भाइचारा र संयम कायम राख्न अपिल गर्नुभएको छ। उहाँले भन्नुभयो, मेघालय र असमबीच गहिरो सम्बन्ध छ र हामीले उनीहरूको संरक्षणका लागि मिलेर काम गर्नुपर्छ। संविधानको 8 अनुसूचीमा नेपाली अनि मणिपुरी भाषालाई सामेल गरिएको स्मृतिमा हिज सिक्किम, दार्जिलिङ, असम, मणिपुर लगायत भारतभरि नेपाली तथा मणिपुरी भाषा दिवस पालन गरियो। देशको विभिन्न राज्यहरूमा रहेको नेपाली अनि मणिपुरी सङ्घ संस्थानहरूले भाषा मान्यता दिवसको उपलक्ष्यमा साहित्यिक, सांस्कृतिक कार्यक्रमहरू गरे। मणिपुरमा राज्य स्तरीय समारोह हिज इम्फाल स्थित जवाहरलाल नेहरू मणिपुर नृत्य अकादमीमा शान्ति, एकता अनि अखण्डताको लागि राज्य गीत सना लेबैक मणिपुर विषयमाथि आयोजन गरियो थियो। यसको आयोजन मणिपुरी भाषा दिवस राज्य स्तरीय समारोह समितिद्वारा गरिएको थियो। यता सिक्किममा सिक्किम विश्वविद्यालयले याङगाङ क्याम्पसको प्रशासनिक भवनमा हिज भव्य रूपमा 35 नेपाली भाषा मान्यता दिवस पालन गरेको जानकारी प्राप्त भएको छ। नेपाली विभागले आयोजन गरेको कार्यक्रममा सिक्किम विश्वविद्यालयका मूल सचिव केशरी दास सभाध्यक्षको रूपमा उपस्थित रहेका थिए भने प्रमुख अतिथिका रूपमा सिक्किम रूपान्तरण संस्थाका उपाध्यक्ष तथा लोक वार्ताविद चन्द्रप्रकाश भट्टराई उपस्थित रहेका थिए। मौसम विभागले आज पूर्वी मध्यप्रदेशमा मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। उत्तराखण्ड, छत्तिसगढ, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, ओडिसा, पश्चिम बङ्गालको तराई र सिक्किम र पश्चिमी उत्तर प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पुरा भयो।

0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको 3:20 भइरहेको छ र समाचारको प्रस्तुतिपछि अब प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।
1: नमस्कार आदरणीय श्रोतागण, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामी लिएर आज फेरि पनि यहाँ समक्ष उपस्थित छु। म सञ्चालिका मोना तामाङ र आउनुहोस् आजको हाम्रो कार्यक्रमको थालनी गरौँ यो मिठो गीतबाट।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसलाई सञ्चालन गर्दै हजुरहरूको साथमा छु म मोना। श्रोता, संगीतको कुनै धर्म, जात र भाषा हुँदैन। जसले सुन्छ उसको मन छुन्छ। भारतमा यदि कुनै एउटा वादले सबैभन्दा बढी मन जितेको छ भने त्यो हो सहनाई, र त्यो सहनाईलाई विश्वभरि चिनाउने नाम हो भारत रत्न उस्ताद बिस्मिल्ला खान। उनलाई सहनाईका बादल र सहनाईका सहनसा पनि भनिन्छ। आजको विश्वमा हामी कार्यक्रमको यस अङ्कमा आउनुहोस् हामी यिनै प्रसिद्ध संगीत वादक भारत रत्न उस्ताद बिस्मिल्ला खान बारे नै चर्चा गरौं।

उस्ताद बिस्मिल्ला खानको जन्म 21 मार्च 1916 बिहारको डुमराव नामक ठाउँमा भएको थियो। उनको पूरा नाम कमरुद्दीन खान थियो। उनका हजुरबुवा र बुवा दुवै दरबारका सहनाई वादक थिए। 6 वर्षको कलिलो उमेरमा उनी आफ्नो मामा उस्ताद अलीबक्स खानसँग वाराणसीको काशी विश्वनाथ मन्दिरमा आए। त्यहीबाट उनको साँचो सिकाइ सुरु भयो। बिहान 4 बजेदेखि गङ्गा किनारमा रियाज गर्ने, मन्दिरमा अभ्यास गर्ने, यही उनको दिनचर्या थियो। उनले भनेका थिए, म सरस्वती र अल्लाह दुवैलाई मान्छु, सङ्गीत नै मेरो धर्म हो। पहिले सहनाईलाई केवल विवाह र मन्दिरमा बजाउने मङ्गलवाद यन्त्र मानिन्थ्यो, मञ्चमा बजाउन लायक वाद मानिँदैनथ्यो। बिस्मिल्ला खानले दिनरात मेहनत गरेर सहनाईमा शास्त्रीय राग बजाउन सम्भव बनाए। उनले सहनाईमा ख्याल, ठुम्री, गजल सबै बजाएर देखाए। यसरी सहनाईलाई कन्सर्ट हल र रेडियोसम्म पुर्याउने श्रेय उनैलाई नै जान्छ। 15 अगस्त 1947 बिहानी लाल किल्लाबाट देश स्वतन्त्र भएको घोषणा हुँदा पहिलो पटक जुन आवाज भारतभरि गुन्जिएको थियो त्यो बिस्मिल्ला खानको सहनाईको थियो। नेहरूजीले उनलाई विशेष रूपमा आमन्त्रित गरेका थिए। त्यस दिनदेखि हरेक वर्ष स्वतन्त्रता दिवसमा सहनाई बज्ने परम्परा सुरु भयो। यसले उनलाई राष्ट्रको स्वरको उपाधि पनि दियो। बिस्मिल्ला खान हिन्दू मुस्लिम एकताको सबैभन्दा ठूलो उदाहरण हुन्। उनी जीवनभरि काशी विश्वनाथ मन्दिरमा रियाज गर्न गए। मन्दिरका पुजारीहरू उनलाई छोरा जस्तै मान्थे। मुहर्रममा पनि उनी सहनाई बजाउँथे। अमेरिका, फ्रान्स, जापान, क्यानाडा सबै ठाउँमा उनले भारतको संस्कृति उनको सहनाईद्वारा पुर्याए। उनले भनेका थिए, मेरो सहनाईले हिन्दू र मुसलमानलाई जोड्दछ, यसमा कुनै भेदभाव छैन। यही कारणले उनलाई सद्भावनाको दूत पनि भनिन्छ। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ सहनाईका सहनशाह भारत रत्न उस्ताद बिस्मिल्ला खान बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत। हजुरहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौ भारतको एक अति पवित्र धार्मिक स्थल बुद्धगया बारे। यस बारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ सहनाई वादक भारत रत्न विस्मिला खान बारे। उनको 80 वर्षसम्मको लामो संगीत यात्रामा उनले धेरै पुरस्कार एवं सम्मानहरू प्राप्त गरे श्रोता, जसमा साल 2001 उनले देशको सबैभन्दा सर्वोच्च नागरिक पुरस्कार भारत रत्न प्राप्त गरे। यो सम्मान पाउने उनी तेस्रो शास्त्रीय संगीतकार हुन्। यस्तै गरी उनलाई पद्मविभूषण, पद्मभूषण तथा पद्मश्रीले पनि सम्मानित जनाइएको छ। त्यसरी नै संगीत नाटक अकादमी पुरस्कार, संगीत नाटक अकादमी फेलो आदि आदिले पनि उनलाई सम्मानित जनाइएको छ। उनले 60 भन्दा बढी देशमा प्रस्तुति दिए। सत्यजित रेको चलचित्र पाथेर पाञ्चालीमा पनि उनको सहनाई सुन्न सकिन्छ। बिस्मिला खान अरबपति हुन सक्थे तर उनी सादा जीवनमा बाँचे। उनलाई पैसा, गाडी, बंगला भन्दा गंगा र काशी मन पर्थ्यो। उनले कहिल्यै विदेशमा बस्ने प्रस्ताव स्वीकार गरेनन्। उनको उत्तर थियो, हावा, पानी र माटो नभए मेरो सहनाई बोल्दैन। उनका 6 छोरा एवं 5 छोरीहरूलाई पनि उनले संगीत सिकाए। उनका छोरा नाजिम हुसेन खान पनि एक प्रसिद्ध सहनाई वादक हुन्। सहनाई र समाजमा उनको प्रभावको चर्चा गर्न पर्दछ त उनले गर्दा नै सहनाईलाई शास्त्रीय संगीतको दर्जा प्राप्त भयो। उनले देखाए, मेहनत र लगनशीलताले कुनै पनि विधालाई

शिखरमा पुर्याउन सकिन्छ। उनको संगीतले देशभरका मानिसलाई एकताको डोरीमा बाँध्यो। यसरी विश्व मञ्चमा भारतको संगीतलाई पहिचान प्रदान गर्ने उस्ताद बिस्मिल्ला खानको निधन भने 21 अगस्त अर्थात् आजकै दिन 2006 वाराणसीमा भएको थियो। उनको अन्तिम इच्छा अनुसार उनको अन्तिम यात्रामा सहनाई बजाइएको थियो र उनलाई राजकीय सम्मानको साथ सबैले बिदाई दिए। आज पनि 15 अगस्तको बिहानी उनको सहनाई रेडियोमा बज्छ। काशीका गल्लीहरूमा, विवाहमा, मन्दिरहरूमा जहाँ जहाँ सहनाई बज्छ त्यहाँ मानिसहरू उनलाई सम्झन्छन्। उस्ताद बिस्मिल्ला खान केवल एक संगीतकार थिएनन्, उनी भारतका आत्मा थिए। उनको सहनाईमा गंगाको लहर, काशीको घन्टी र भारतको माटोको गन्ध थियो। उनले सिकाए, कला ठूलो हुन्छ जब त्यसमा इमानदारी र मानवता हुन्छ। धर्म फरक भए पनि संगीतले सबैलाई एक बनाउँछ। आज हामीलाई उनी जस्तै सहनाईको बादल चाहिन्छ जसले घृणाको गर्मीलाई शान्तिको वर्षाले भिजाओस्। उस्ताद बिस्मिल्ला खानको शब्दमा संगीतले मानिसलाई भगवान नजिक पुर्याउँछ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं प्रसिद्ध सहनाई वादक उस्ताद बिस्मिल्ला खान बारे। उहाँ बारे यसरी यहाँहरूसँग चर्चा गर्दा गर्दै अब पनि हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट विदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। आजको कार्यक्रमको यस अङ्कमा हामी चर्चा गर्नेछौ देशको आर्थिक विकासमा पर्यटनको महत्व बारे। पर्यटन भन्नाले मनोरञ्जन, शिक्षा, धर्म र संस्कृति बुझ्नका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने क्रिया बुझिन्छ। 21औं शताब्दीमा पर्यटन केवल घुम्ने होइन, यो देशको आर्थिक मेरुदण्ड बनेको छ। हाम्रो देश भारत जस्ता प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता भएको देशको निम्ति पर्यटन सुनको खानी हो। यसले रोजगार दिन्छ, विदेशी मुद्रा ल्याउँछ र देशलाई विश्वमा चिनाउँछ। त्यसैले देशको आर्थिक विकासमा पर्यटनको महत्व दिन प्रतिदिन बढ्दै गएको छ। पर्यटकहरूले होटल, यातायात, खानपिन, किनमेल र टिकटमा खर्च गर्छन्। यो जम्मै पैसा देशभित्रै रहन्छ। उदाहरणको रूपमा हाम्रो देशमा ताजमहल, गोवा तथा अन्य सुन्दर ठाउँहरू घुम्न आउने विदेशीहरूले वर्षैपछि अरबौं डलर यहाँ खर्च गर्छन्। यो विदेशी मुद्राले देशको व्यापारको घाटा कम गर्छ र विकासको काममा लगानी गर्न सहयोग गर्दछ। पर्यटन श्रम प्रधान उद्योग हो। यसले धेरै मानिसलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिन्छ। गाइड, होटल कर्मचारी, ट्राभल एजेन्सी, पाइलट, चालक, किसान, हस्तकला, फलफूल, ट्याक्सी आदि जस्ता कार्यहरूसित संलग्न रहेका मानिसहरूलाई रोजगार प्रदान गर्छ। पहाडी क्षेत्रमा अर्को रोजगारी नभएका युवाहरूले होमस्टे खोलेर समेत आत्मनिर्भर बनेका छन्। यसरी पर्यटनले रोजगारी सृजना गर्छ। पर्यटनले पूर्वाधारको पनि विकास गर्छ। पर्यटक आउने ठाउँमा सरकारले सडक, विमानस्थल, बिजुली, इन्टरनेट, अस्पताल र पानीको व्यवस्था गर्छ। उदाहरणको रूपमा सिक्किम, दार्जिलिङ, सिलोङ आदि क्षेत्रमा पर्यटन बढेपछि सडक र होटलहरूको स्तर पनि बढ्यो। यसको फाइदा स्थानीय मानिसहरूले नै पाए। पर्यटनले गर्दा दुर्गम ठाउँहरू पनि विकासको मूलधारमा जोडिन्छ। पर्यटनले स्थानीय उद्योग र हस्तकलाको पनि प्रवर्धन गर्दछ। पर्यटकहरूले स्थानीय सामानहरू किन्ने गर्छन्। दार्जिलिङको चिया, कश्मीरको सल, राजस्थानको जुत्ता, कश्मीरको पस्मिना यस्ता चीजहरू पर्यटकहरूले किनेर लैजाने केही उदाहरणहरू हुन्। यसले साना घरेलु उद्योगलाई बजार दिन्छ। महिलाहरूले बनाएका हस्तकलाहरूले अन्तर्राष्ट्रिय बजार पाउँछ। यसरी पर्यटनले मेक इन इन्डिया र लोकललाई ग्लोबल बनाउँदछ। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौ देशको आर्थिक विकासमा पर्यटनको महत्व बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौ देशको आर्थिक विकासमा पर्यटनको महत्व बारे। पर्यटनले संस्कृति र राष्ट्रिय एकताको पनि प्रचार गर्छ। पर्यटनले देशको संस्कृति विश्वलाई चिनाउँछ। योग, आयुर्वेद, बौद्ध धर्म, हिन्दू मन्दिर, पहाडी लोकनृत्यहरू यी सबै पर्यटनकै माध्यमबाट प्रचार हुन्छन्। देशभित्र पनि एक प्रदेशको मानिस अर्को प्रदेशमा जाँदा भाषा, खानपान र पहिरन बुझ्छन्। यसले विविधतामा एकतालाई बलियो बनाउँछ र सद्भावना पनि बढाउँछ। होटल कर, हवाई कर, प्रवेश शुल्क, लाइसेन्स आदिबाट सरकारले पनि धेरै राजस्व उठाउँछन्। यी पैसा शिक्षा, स्वास्थ्य र सडकका खर्चहरू हुन्छन्। उदाहरणको निम्ति काशी विश्वनाथ कोरिडोर बनेपछि पर्यटकहरूको संख्या बढ्यो र स्थानीय व्यापार 3 गुणा बढेर गयो। यसरी पर्यटनले सरकारी राजस्वमा वृद्धि गर्छ र देशमा विकासको वृद्धि गर्छ। देशमा पर्यटन विकासका प्रमुख क्षेत्रहरूमा धार्मिक पर्यटन, प्राकृतिक पर्यटन, साहसिक पर्यटन, सांस्कृतिक पर्यटन, चिकित्सा र योग पर्यटन आदि छन् र यी जम्मै चिजहरूको निम्ति पर्यटनलाई हाम्रो

देशमा कसरी बलियो बनाउने त भन्ने प्रश्नमा पनि केही उपायहरू छन् जसमा इको टुरिज्म र होमस्टे, डिजिटल प्रचार, सुरक्षा र सरसफाई, सिपमूलक तालिम, सड़क र हवाई जडान आदि आदि हुन्। निष्कर्षमा भन्न पर्दा पर्यटन भनेको केवल मनोरञ्जन होइन, यो देशको आर्थिक इन्जिन हो। यसले गरीबको चुलो बल्छ, गाउँलाई सहरसँग जोड्दछ र देशलाई संसारमा चिनाउँछ। यदि हामीले प्रकृति जोगायौं, आतिथ्य राम्रो गर्यौं र पूर्वाधार बनायौं भने पर्यटनले देशलाई ठूलो अर्थतन्त्र बनाउन सहयोग गर्छ। त्यसैले हामी सबैको कर्तव्य हो अतिथि देवो भवको भावनाले पाहुना स्वागत गर्ने, फोहोर नगर्ने र आफ्नो संस्कृति प्रति गर्व गर्ने। हामी भन्न सक्छौं देशको समृद्धिको बाटो पहाड़को चुचुराबाट, मन्दिरको आँगनबाट, गाउँको होमस्टेबाट बन्छ र त्यो बाटोको नाम हो पर्यटन।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं देशको आर्थिक विकासमा पर्यटनको महत्व बारे। यसरी यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: कार्यक्रम विश्वमा हामीको प्रस्तुतिपछि अब भने समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। गृहमन्त्री अमित शाहले आज पश्चिम बंगालको सिलगढीमा सशस्त्र सीमा बल एसएसबी मुख्यालयमा लगभग 189 करोड़ भन्दा अधिक लागतका धेरै परियोजनाहरूको शिलान्यास एवं उद्घाटन गर्नुभयो। भारत र ब्राजिलबीच दूरसञ्चार सूचना तथा संचार प्रविधिको क्षेत्रमा सहयोग अभिवृद्धि गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ। झारखण्ड उच्च न्यायालयले जेएसएससी सिजिएल र सिडिपिओ परीक्षाको नियुक्ति रद्द गर्ने राज्य सरकारको आदेशमा अन्तरिम रोक लगाएको छ। अमेरिकाले इरानसँग कठोर प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। यसलाई इरानले अमेरिकी जनताको घरेलु आर्थिक समस्याबाट ध्यान मोड्नु रहेको बताएको छ। अनि मौसम विभागले आज पूर्वी मध्यप्रदेशमा मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। गृहमन्त्री अमित शाहले आज पश्चिम बंगालको सिलगढीमा सशस्त्र सीमा बल एसएसबी मुख्यालयमा धेरै परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। जवानहरूलाई सम्बोधन गर्दै श्री शाहले भन्नुभयो, पहिले पूर्व मुख्यमन्त्रीहरूलाई एसएसबी कार्यक्रममा आमन्त्रित गरिन्थ्यो, तर उनीहरूले त्यसमा भाग लिनु उचित ठानेनन्। उहाँले भन्नुभयो, शुभेन्दु अधिकारी मुख्यमन्त्री बनेपछि

0: शिविरहरूको निर्माण कार्यको शिलान्यास गरियो। गृहमन्त्रीले भन्नुभयो, केन्द्रमा भाजपा सरकार आएदेखि नै सीमा सुरक्षामा तैनात जवानहरूको हितलाई उच्च प्राथमिकता दिएको छ। उहाँले नेपाल भूटान जस्ता देशहरूसँगको खुल्ला सिमानाको रक्षा गर्नु एसएसबीको जिम्मेवारी भएको र यो निकै कठिन काम भएको बताउनुभयो। उहाँले सिलगढी करिडोरको महत्वलाई ध्यानमा राख्दै केन्द्र सरकारले यस क्षेत्रमा निगरानी बढाएको बताउनुभयो। भारत र ब्राजिल बीच दूरसञ्चार तथा सूचना तथा संचार प्रविधिको क्षेत्रमा सहयोग अभिवृद्धि गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ। दूरसञ्चार विभागले एक सोशल मिडिया पोस्टमा यो सम्झौताले डिजिटल नवाचारलाई प्रवर्धन गर्ने, डिजिटल पूर्वाधारलाई सुदृढ पार्ने र उदयमन प्रविधिको क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने बताएको छ। केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य सिन्धियाको अध्यक्षतामा पुणेमा ब्रिक्स संचार मन्त्रीहरूको 12 बैठक आयोजना गरिएको छ। ब्रिक्स सदस्य राष्ट्रहरूका संचार मन्त्री र वरिष्ठ प्रतिनिधिहरूले सूचना र संचार प्रविधि, डिजिटल रूपान्तरण, नवीनता र उत्थानशील डिजिटल पूर्वाधारमा सहयोग सुदृढ गर्न छलफल गरिरहेका छन्। यस वर्षको ब्रिक्स बैठकको विषय लचिलापन, नवाचार, सहयोग र स्थिरताका निर्माण रहेको छ। आफ्नो उद्घाटन भाषणमा केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य सिन्धियाले डिजिटल इण्डियाको लागि प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धताद्वारा प्रेरित लचिलो, भरपर्दो, नवीन, सशक्त र समावेशी भविष्यको लागि भारतको दृष्टिकोणको रूपरेखा प्रस्तुत गर्नुभयो। यो बैठक सदस्य राष्ट्रहरूका लागि उदयमन प्रविधिहरू, डिजिटल सार्वजनिक पूर्वाधारहरू, भविष्यका नेटवर्क, साइबर सुरक्षा, क्षमता निर्माण र समावेशी डिजिटल कनेक्टिभिटीका बारेमा छलफल गर्ने एक मञ्च हो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले सिङ्गापुर र सम्पूर्ण एसियासँग आर्थिक साझेदारीलाई अझ बलियो बनाउने र व्यापारिक सहयोग बढाउने भारतको प्रतिबद्धतामाथि जोड दिनुभएको छ। सिङ्गापुरमा भारत सिङ्गापुर व्यापार मञ्चलाई सम्बोधन गर्नुहुँदै श्री गोयलले भारतको बलियो आर्थिक वृद्धिको यात्रा, लगानीका अवसरहरू र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा व्यापार गर्न सजिलो बनाउनका लागि सरकारले गरेका प्रयासहरूमाथि प्रकाश पार्नुभयो। कार्यक्रममा इन्सेटका विद्यार्थीहरू, सिङ्गापुरका उद्यमीहरू र भारतीय व्यापारीहरूको उपस्थिति रहेको थियो। श्री गोयलले सिङ्गापुरका विदेश मामिला र व्यापार तथा उद्योग राज्यमन्त्री गन्सियो ह्वाङ र अन्य गणमान्य व्यक्तिहरूसँग पनि भेट गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News खर्साङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सर्वोच्च न्यायालयले प्रवेश स्तरको न्यायिक सेवा परीक्षाको लागि कानून स्नातकको अनिवार्य 3 वर्षको वकालत अवधि घटाएर 1 वर्ष बनाएको छ। यस सम्बन्धमा न्यायालयले गत वर्ष आफ्नै फैसलामा परिमार्जन गरेको थियो। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायाधीशहरू एजी मसी र के विनोद चन्द्रनको बेन्चले पुनः समीक्षा अस्वीकार गर्दै फैसला सुनाएको छ। झारखण्ड उच्च अदालतले जेएसएससी, सिजिएल र सिडिपिओ परीक्षाको नियुक्ति रद्द गर्ने राज्य सरकारको आदेशमा अन्तरिम रोक लगाएको छ। न्यायाधीश दीपक रोशनको नेतृत्वमा रहेको अदालतले यस विषयमा राज्य सरकार र झारखण्ड लोकसेवा आयोगसँग जवाफ मागेको छ।
1: झारखंड हाईकोर्ट ने एक बड़ा फैसला सुनाते हुए राज्य सरकार द्वारा जेएसएससी, सीजीएल और बाल विकास परियोजना पदाधिकारी यानी सीडीपीओ परीक्षाओं की नियुक्तियां रद्द करने के आदेश पर रोक लगा दी है। न्यायमूर्ति दीपक रोशन की अदालत ने इस संबंध में दायर याचिकाओं पर सुनवाई करते हुए राज्य सरकार और जेपीएससी को आगामी 7 सितम्बर तक विस्तृत जवाब दाखिल करने का निर्देश दिया है। प्रार्थियों की ओर से अदालत को बताया गया कि विज्ञापन और नियुक्तियों को अचानक रद्द करने का सरकारी फैसला नियमों के अनुकूल नहीं है। अदालत ने मामले की अगली सुनवाई 15 सितंबर तय की है। इससे पहले कल जेपीएससी नियुक्तियों को रद्द करने के सरकारी आदेश पर हाई कोर्ट ने अंतरिम रोक लगाई थी। महविश रहमान, आकाशवाणी समाचार, रांची।
0: सरकारले फसलको न्यूनतम समर्थन मूल्यको लाभ साना र सीमान्त किसानहरू सहित सबै किसानहरूसम्म पुग्न सुनिश्चित गर्नका लागि सरकारले धेरै कदमहरू चालेको छ। यी पहलहरू मध्ये एक हो प्रधानमन्त्री अन्नदाता आय संरक्षण अभियान, पीएम आशा। यसको सुरुवात सेप्टेम्बर 2018 गरिएको थियो। यसको उद्देश्य उपभोक्ताहरूको लागि मूल्य स्थिरता कायम गर्नु र किसानहरूलाई उनीहरूको श्रमको उचित मूल्य

प्रदान गर्नु हो। भारतीय रेलवेले जम्मू र श्रीनगर बीच तेस्रो वन्दे भारत ट्रेन शुरू गर्ने भएको छ। नयाँ सेवाले यात्रीहरूलाई अर्को यात्रा विकल्प दिनेछ। केन्द्रीय मन्त्री डाक्टर जितेन्द्र सिंहले रेल मन्त्री अश्विनी वैष्णवको पत्र सहित सोशल मिडियामा एक पोस्ट शेयर गर्नुभयो। पत्रमा श्री वैष्णवले शहीद क्याप्टेन तुषार महाजन उधमपुर हुँदै जम्मू तवी र श्रीनगर बीचको तेस्रो वन्दे भारत एक्सप्रेसलाई स्वीकृत गरिएको बताउनु भएको छ। सरकारले इन्डिया पोस्टको नाममा 20,000 रुपियाँ इनाम दावी गर्दै आफ्नो व्यक्तिगत जानकारी साझा गर्न भनिएको नक्कली सर्वेक्षणको खण्डन गरेको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच इकाइले उक्त सर्वे नक्कली भएको स्पष्ट पारेको छ। कार्यालयले भारतीय पोस्टले यस्तो कुनै पनि सर्वेक्षण, क्विज प्रतियोगिता वा नगद पुरस्कार योजनालाई अनुमोदन वा समर्थन नगरेको बताएको छ। केन्द्रीय नवीन र नवीकरणीय ऊर्जा मन्त्री श्री प्रह्लाद जोशीले पीएम कुसुम योजनाको अर्को चरणको लागि कार्य योजनाको बारेमा छलफल गर्न अधिकारीहरूसँग एक बैठकको अध्यक्षता गर्नुभयो। सोसियल मीडिया पोस्ट गर्दै श्री जोशीले हिजो भएको बैठकमा योजनाको अर्को चरणमा कृषि वोल्टेइकलाई थप बढावा दिने विषयमा छलफल भएको बताउनुभयो। अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले इरानले विश्वको इतिहासमै सबैभन्दा ठूलो समन्वित आर्थिक एक्लोपनको सामना गर्नुपर्ने बताउनु भएको छ। एक अन्तर्वार्तामा श्री बेसेन्टले इरानसँग व्यापार गर्ने देश र कम्पनीहरूमाथि दोस्रो चरणको प्रतिबन्ध लगाउने धम्की दिनुभयो। उहाँले भन्नुभयो, अब अमेरिकाका सहयोगीहरूले निर्णय गर्नुपर्नेछ कि उनीहरू अब कसको पक्षमा उभिन्छन्। यद्यपि इरानका विदेश मन्त्री अब्बास अरागजीले यी आर्थिक खतरालाई अस्वीकार गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा अरागजीले भन्नुभयो, अमेरिकी जनताको घरेलु आर्थिक समस्याबाट ध्यान मोड्न दिइँदैछ। मौसम विभागले आज पूर्वी मध्यप्रदेशमा मुसलधारी वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। उत्तराखण्ड, छत्तीसगढ़, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, ओडिसा, पश्चिम बंगालको तराई र सिक्किम र पश्चिमी उत्तर प्रदेशमा भारी वर्षाको सम्भावना छ। अब अन्त्यमा मुख्य समाचार। गृहमन्त्री अमित शाहले आज पश्चिम बंगालको सिलगढ़ीमा सशस्त्र सीमा बल एसएसबी मुख्यालयमा लगभग 189 करोड़ भन्दा अधिक लागतका धेरै परियोजनाहरूको शिलान्यास एवं उद्घाटन गर्नुभयो। भारत र ब्राजिल बीच दूरसञ्चार सूचना तथा संचार प्रविधिको क्षेत्रमा सहयोग अभिवृद्धि गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ। झारखण्ड उच्च न्यायालयले जेएसएससी, सिजिएल र सिडिपिओ परीक्षाको नियुक्ति रद्द गर्ने राज्य सरकारको आदेशमा अन्तरिम रोक लगाएको छ अनि मौसम विभागले आज पूर्वी मध्यप्रदेशमा मुसलधारी वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

शिक्षा ज्योति कार्यक्रममा सम्पूर्ण श्रोता साथै विद्यार्थी वर्गलाई हार्दिक स्वागत अभिवादन। आजको शिक्षा ज्योति कार्यक्रममा जुन देशको माटोमा जन्मियौ हामी त्यो देशको माटोलाई सलाम, जुन देशको काखमा हुर्केर बढ्यौं हामी अब त्यही देशको निम्ति गर्नु छ केही असल काम। यसर्थ पहिला हजुरहरू समक्ष प्रस्तुत गर्न लागिरहेका छौ यो सुन्दर देशभक्ति गीतबाट।

त श्रोता अब शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत गर्न लागिरहेका छौ भारतका एक साहसी नारी अरुणिमा सिन्हाको जीवनी विषयमा एक वार्ता। यस वार्तालाई प्रस्तुत गर्नुहुनेछ शिक्षिका समिता राईज्यूले।

आजको यस शिक्षा ज्योति प्रसारणमा म समिता राई हजुरहरूलाई स्वागत एवं अभिवादन जनाउँदछु। आदरणीय श्रोतावृन्द एवं साना नानीहरू, आजको यस शिक्षा ज्योति प्रसारणमा म समिता राई हजुरहरूलाई स्वागत एवं अभिवादन जनाउँदछु। आजको यस प्रसारणमा मेरो विषय रहेको छ ग्रेट पर्सनालिटी अरुणिमा सिन्हा, र म अरुणिमा सिन्हाको परिचय दिन लागिरहेको छु। उनको परिचय, अरुणिमा सिन्हाको जन्म 20 जुलाई 1989 भएको थियो र उहाँको जन्म भारतको अम्बेडकर नगरमा भएको थियो। सानै उमेरदेखि खेलकुदमा असाध्यै रुचि राख्ने भएकी उनी राष्ट्रिय स्तरकी भलिबल तथा फुटबल खेलाडी बन्न सफल भइन्। उनी खेलाडी बनिरहेकी समय सुरक्षा फौज SISFमा भर्ती भएर देशको सेवा गर्ने सपना पनि उनले देखिरहेकी थिइन्। अनि एउटा महत्त्वपूर्ण कुरा स्पष्ट पार्न चाहन्छु, अरुणिमा सिन्हा नेपाली होइनन्, तर उनी भारतीय हुन्। अरुणिमा भलिबल साथै फुटबल खेलाडी पनि हुन्। उनी जसरी दक्षताका साथ भलिबल खेल्थे, उसरी नै फुटबल खेल्नमा पनि उनी निपुण थिए। सानो विद्यार्थी हुँदादेखि नै एक असल भलिबल फुटबल खेलेर नाम रोशन गर्ने उनको जो प्रकार इच्छा थियो, तिनको दृढ संकल्प र अथक परिश्रमले तिनको इच्छा साकार भए। फुटबललाई भन्दा बढी फोकस उनले भलिबललाई नै दिए। उनको भलिबल खेलाइ अति रोचक अनि ताकतवर हुन्थे। यस उनको खेलाइको स्तर हेर्दा तिनी राष्ट्रिय खेलसम्म मात्र होइन, उनी अन्तर्राष्ट्रियसम्म खेल्न सक्ने निपुण खेलाडी थिए। दुर्भाग्यवश तिनी जीवनको सबैभन्दा ठूलो ट्रेन दुर्घटनामा परिन्, जसको कारण तिनको अन्तर्राष्ट्रिय स्तरसम्म खेल्ने जुन इच्छा थियो र पूर्ण विराम चिन्ह खडा भयो। दुर्घटनाको कारण यस्तो छ र नानीहरू, कसरी अरुणिमा सिन्हा ट्रेनमा दुर्घटनामा परिन् यो विषयमा पनि म तिमीहरूलाई स्पष्ट पार्नेछु। उनले विद्यार्थी जीवनदेखि लक्ष्य राखेकी थिइन् कि भलिबल खेलाडीसँगै तिनी देशको सेवा गर्न SISF बन्न चाहन्थिन्। यसै औधाको तयारी गर्न तिनी इक्जाम बस्न 11 अप्रेल 2011 पद्मावत एक्सप्रेस ट्रेनबाट लखनऊदेखि दिल्ली जाँदै थिइन् र यही यात्राको क्रममा अरुणिमाको ट्रेनमा दर्दनाक दुर्घटना भयो। ट्रेनमा चढेका 2-3 जना जो लुटेराहरू थिए र ती लुटेराहरूले अरुणिमाले लगाएको सुनको चेन लुट्ने प्रयास गरे। सुन्दैछौ है, मैले उनको विषयमा भन्दैछु, कसरी तिनी दुर्घटनाग्रस्त हुन पुगिन् भन्ने विषय। र उनले ती लुटेराहरूको प्रतिवाद गर्दा लुटेराहरूले कुदिरहेको ट्रेनबाट जबरजस्त बाहिर फ्याँकिदिए। यो प्रतिवादको घडी धेरै चल्यो। अन्तमा एक नारी 3-4 जना लुटेराहरू अघि तिनको प्रतिवादको केही चलेन। तिनको प्रतिवाद असफल बने। जब तिनी ट्रेनबाट फालिए, त्यही समय अर्को लिगबाट द्रुत गतिले आइरहेको ट्रेनले उनको देब्रे खुट्टा कुच्चायो। अरुणिमामाथि घात प्रतिघातको घाउले अझ टुक्रायो तिनलाई। असहाय पीडा सहेर उनी रातभर अलपत्र परिन्। यही असहाय अवस्थामा उनलाई भोलिपल्ट अस्पताल पुर्याइयो। तिनी यस बखत प्राय प्राय बेहोस थिइन्। अस्पतालमा भर्ना भइसकेपछि डाक्टरहरूको जाँच पश्चात एउटै फसेला भए कि अरुणिमाको ज्यान जोगाउन देब्रे खुट्टाको गोडामुनिबाट घोडा काट्नुपर्ने। यो फैसलाले अरुणिमा धेरै टुटिन्, रोइन्, बृहल बनिन्। तर यसको बावजुद कुनै अप्सनै थिएन डाक्टरकोमा, र उनको ज्यान बचाउनको निम्ति उनको देब्रे खुट्टादेखि काटेर शरीरदेखि अलग गरिए। यस्तो दर्दनाक क्षण पनि अरुणिमाले सहनु पर्यो। यी असहनीय पलसँग जुझिरहँदा उपचारको क्रममा सञ्चार माध्यममा अनेक प्रकारका अफवाह फैलिएका थिए, तर अरुणिमाले हार खाएनन्। हार खाएर बस्ने व्यक्ति पनि तिनी थिएनन्, र हार खान्नुको सट्टा अस्पतालको बेडमै बसेर आफू कसरी अघि बढ्ने भन्ने विषयमा घुत्लिरहन्थिन्। र भारतीय क्रिकेटर युवराज सिंह
जसले क्यान्सर जस्तो भयावह रोगबाट सकारात्मक सोच लिएर जितेका थिए र उनीबाट प्रेरित भएर आफू कसरी अघि बढ्ने भन्ने विषयमा आफूलाई चुनौतीमा उतारे। संसारका सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने अठोट गरिन् र यस्ता थिए नानी तिनको साहसको कुरा र मानिसले कहिले पनि आफू असफल भन्ने कुरो कहिले सोच्नु हुँदैन, सफलताको अघि बढिरहनु पर्छ र जब उनी लामो समयको उपचारपछि अस्पतालबाट डिस्चार्ज भइन् उनी आफ्नो घर नगएर सगरमाथा चढ्ने पहिलो भारतीय महिला बछेन रेपाललाई भेट्न उनको घर पुगिन्। बछेन रेपालसँग उनले सगरमाथा उक्लने आफ्नो प्रगाढ इच्छा पोखिन् र अरुणिमाको इच्छाको विरुद्धमा बछेन रेपाल थिएनन्।

यसरी तिनले बरु सल्लाह दिन कि बेड आराम गर्ने, यो सल्लाह बाद घर फर्किन र जति सक्दो चाँडो जाति भएर लक्ष्यतर्फ तत्पर हुने सगरमाथा आरोही बच्चन रेपालसँग उनको फोन मार्फत कुराकानी भइरहन्थ्यो। उनी जब पूर्ण रूपले स्वस्थ भइन् त्यस पश्चात तालिमको निम्ति पूर्ण तयारीपूर्वक उनी बछेन्द्रपालको घरतर्फ लागिन्। अरुणिमाको हौसला बढाउँदै बछेन्द्रपाललाई बडो होसियारीको साथ उनलाई तालिम दिन सुरु गरिन्। पर्वतारोहणको तालिम भने त्यति सहज थिएन र कृत्रिम खुट्टा प्रोस्थेटिक लेगको सहायतामा टाटा स्टिल एडभेन्चर फाउन्डेसनबाट उनले 18 महिनासम्म अत्यन्तै कठिन पर्वतारोहणको तालिम लिइन्। दिन रात खटेर परिश्रम गरेर तालिमलाई तपस्या मानिन्। 18 महिनाको तालिम लिइसकेपछि उनी पर्वतारोहण गर्न दक्ष बनिन्। खाने मुखलाई जुङ्गाले छेक्दैन भन्ने उक्तिलाई चरितार्थ बनाउँदै अरुणिमा 21 मई 2013 संसारकै सबैभन्दा अग्लो चुचुरा माउन्ट एभरेस्ट उक्लन सफल बनी। उनले एउटा इतिहास रचिन्। उनको दृढ संकल्प र आत्मविश्वासले तिनलाई साथ दिए। उनको साहसको अघि माइल खुट्टी सफलता थियो। अरुणिमा सगरमाथाको अग्लो चुचुरामा भारतको राष्ट्रिय झण्डा फहराउन सफल भइन्। उनको यो हिम्मत र जित विश्वकै अपाङ्गहरूको निम्ति ठुलो सन्देश थियो कि हृदयबाट गरिएको प्रगाढ इच्छालाई असम्भवले कहिले छेक्न सक्दैन। जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै साहसमूलक ज्ञानमूलक सन्देश उनले दिएकी छिन् र संसारमा असम्भव भन्ने कुनै कुरो छैन। हाम्रो अघि आइपर्ने चुनौतीलाई सामना गर्नलाई कठिन प्रयास लगन धैर्य र आत्मविश्वास हुनु जरुरी छ भन्ने सन्देश विश्वका तमाम दिव्याङ्गलाई दिएकी छन्। यस्तै कारण आज उनी अपाङ्ग हुँदाहुँदै पनि अझ थप विश्वको 7 शिखरसम्म अर्थात् 7 महादेशको 7 अग्ला अग्ला शिखरमा उक्लन सफल भएकी छिन्। ती शिखरहरू कुन कुन हुन् त र यी शिखरको विषयमा तिमीलाई म बताउनेछु र ध्यानपूर्वक सुन्ने कोसिस गर्ने है। ती शिखरहरू हुन् पोनकेक जया जसलाई कास्टेन्च पिरामिड पनि भनिन्छ। यसको उचाइ 4,884 मिटर छ। अर्को अस्ट्रेलियाको कोजियुसको जसको उचाइ 2,228 मिटर छ। शेर शिखर यसको उचाइ 1,597 मिटर। दिलवारा पर्वत यसको उचाइ 1,442 मिटर। अचलगढ यसको उचाइ छ 1,380। जरग्गा यसको उचाइ छ 1,431 मिटर। र यस्ता यस्ता चुचुरामा पनि तिनी यस्ता अपाङ्ग भएर पनि तिनले उक्लनमा सफल बनेकी छिन् अनि विश्वको प्रत्येकजनालाई उनले चुनौती दिँदै अघि बढ्ने उनको सोच विश्वलाई नै सन्देश भएर बताएकी छन्। र नानीहरू यस्तो प्रकारले हामीले पनि हाम्रो तिमीहरूको अग्रज दिदी अरुणिमाले जुन चाहिँ तिमीहरूलाई सिकाएको छ र जुन चाहिँ बाटोमा उहाँले हिँडेको छ यस्तो बाटोहरूमा कति भयो बाधा विघ्नहरू आउँछ यी बाधा विघ्नहरूलाई चाहिँ साहसपूर्वक हाँसी हाँसी तिमीहरूले अघि बढ्न सक्यो भने र तिमीहरू पनि लक्ष्यमा पुग्न सक्छौ। आफ्नो लक्ष्य के छ यो लक्ष्यलाई तिमीले आफ्नो तपस्या सम्झेर भए पनि अघि बढ्यो भने यस्ता थुप्रै थुप्रै उदाहरणीय व्यक्तित्वहरू तिमीले जीवनमा प्राप्त गर्न सक्छौ र ती व्यक्तित्वहरूले जुन चाहिँ दिएको उदाहरणहरू छ त्यसलाई पनि आफ्नो एउटा खुड्किलो सम्झेर अघि बढ्ने प्रयास गर्नु भन्ने मेरो तिमीहरूलाई सुझाव छ। र अरुणिमा सिन्हाको शिक्षा विषयमा पनि आज केही मात्रामा म बताउने छु। र अरुणिमा सिन्हाको शिक्षा मध्यम वर्गीय परिवारबाट आएकी अरुणिमाले गाउँकै पाठशालामा आफ्नो प्रारम्भिक शिक्षा हासिल गरिन्। प्रारम्भिक शिक्षा समाप्त गरी उनी उच्च शिक्षाको निम्ति सहर रवाना भइन्। उच्च शिक्षाको रूपमा उनले समाजशास्त्रमा स्नातक गरेकी थिइन्। उनका पिता सेनामा सिपाही थिए तर दुर्भाग्यवश अरुणिमा 4 कलिलै उमेरमा उनको बाबाको मृत्यु भएको थियो। घरको आर्थिक अवस्था राम्रो थिएन तर यी विकट परिस्थितिले

को खेलप्रति को रुचिलाई बाधा पुर्याएन। अरुणिमाले चाहिँ स्कूलमा फुटबल भलिबल खेलिन्, पछि राष्ट्रिय स्तरमा भलिबलमा कलेजको प्रतिनिधित्व पनि गरिन् र भलिबल खेलाडी बनिरहँदा उनले देशको सुरक्षा फौज सिआइएसएफ

प्रतिको तिम्रो दक्षता छ भनेर तिमीले आफूले आफूलाई नै के गर्न सक्छौ, यो दक्षता मेरोमा केमा छ भनेर तिमीले चाल पाउन सक्छौ। त्यही अनुसार पनि यो विषयलाई चाहिँ अघि बढायो भने असफल भन्ने कुराबाट चाहिँ टाढा रहन्छौ भन्नुको तात्पर्य तिम्रो सफलता अवश्य नै छ। र उनको यो सपना पनि साकार बन्यो। अरुणिमाले सिआइएसएफ को जुन चाहिँ पदमा रहने, देशको सेवा गर्ने जुन चाहिँ उसले इच्छा राखेकी थिइन्, त्यो पनि उनको इच्छा पनि के भयो, पुरा भयो। कहिले भन्दाखेरि 2012 तिनको यो इच्छा पुरा गयो। र यो इच्छाको बावजुद तिनले केन्द्र औद्योगिक सुरक्षा बल सिआइएसएफमा हेड कन्स्टेबलको पदमा उनको नियुक्ति भयो र आज पनि उनी यसै पदमा कार्यरत छिन्। र सन् 2016 अरुणिमा सिन्हालाई अम्बेडकर नगर रत्न पुरस्कारले सम्मानित गर्यो। उसरी नै उनलाई भारतको सर्वोच्च नागरिक सम्मान पद्मश्री पुरस्कारले पनि उनको साहसको कदर गर्दै सम्मान जनाइयो। अरुणिमा सिन्हा विश्वकै साहसी, सङ्घर्षका चिनारी र सफलताको प्रेरणादायी यात्री हुन्। उनी आधुनिक भारतकी एक प्रेरणादायी व्यक्तित्व हुन्। उनी संसारभर आफ्नो अदम्य साहस, अटल आत्मविश्वास र असम्भवलाई सम्भव बनाउने दृढ इच्छा शक्तिको कारण परिचित छिन्। उनले आफ्नो जीवनमा भोगेका पीडा र सङ्घर्षलाई कमजोरी होइन सफलताको आधार बनाइन्। आज उनी लाखौं युवाहरूका लागि प्रेरणाको स्रोत, आत्मबलको प्रतीक र हार नमान्ने जीवन दर्शनकी प्रतिनिधि बनेकी छिन्। संसारकै सर्वोच्च शिखर माउन्ट एभरेस्ट आरोहण गर्ने सपना धेरैका लागि असम्म जस्तै थियो। एउटा खुट्टा गुमाएकी युवतीले एभरेस्ट चढ्ने कुरा धेरैले पत्याएनन्। तर अरुणिमा अरूको शङ्का सुन्न होइन, आफ्नै सपनालाई पुरा गर्न जन्मेकी थिइन्। उनी कृत्रिम खुट्टाको सहायताले हिँड्न सकिन्। धेरैले उनको खेल जीवन समाप्त भएको ठाने, तर उनले आफ्नो आत्मविश्वास गुमाइनन्। उनको निम्ति पर्वतरोहण कठिन थियो। कृत्रिम खुट्टाको कारण हिँड्ने, दौड्ने, भारी बोकेर उकालो चढ्न र चिसो मौसम सहन निकै गाह्रो हुन्थ्यो। तर उनले यो कठिनाइहरूलाई बहाना बनाइनन्, बरु चुनौतीको रूपमा लिए। आफ्नो लक्ष्यतर्फ अघि बढिरहिन्। एभरेस्ट विजयपछि पनि उनको यात्रा रोकिएन। उनले संसारका अन्य हिमालयको पनि सफल आरोहण गरिन्। उनले आफ्नो अनुभवहरूलाई पुस्तक बर्न अगेन अन दि माउन्टेन मार्फत संसारसँग साझा गरिन्। यस पुस्तकले धेरै मानिसलाई कठिन परिस्थितिमा पनि आशा र आत्मविश्वासको साथ अगाडि बढाउने प्रेरणादायी सन्देश दिएकी छिन्। अरुणिमा सिन्हाले समाज सेवामा पनि महत्वपूर्ण योगदान दिएकी छिन्। उनले शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूको शिक्षा, आत्मनिर्भरता र सशक्तिकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेकी छिन्। उनी विभिन्न विद्यालय, महाविद्यालय र संस्थाहरूमा पुगेर प्रेरणादायी भाषण दिन्छन्। उनको जीवन कथाले मानिसलाई एउटा मात्र सन्देश दिन्छ, त्यो हो हार परिस्थितिले होइन मानिसको सोचले हुन्छ। अरुणिमाको जीवनमा हामीले धेरै कुरा सिक्न सक्छौँ। पहिलो, कुनै पनि कठिनाई अन्तिम हुँदैन। दोस्रो, आत्मविश्वास र मेहनतले असम्भव देखिने लक्ष्य पनि हासिल गर्न सकिन्छ। तेस्रो, अरूले असम्भव भने पनि आफ्नो क्षमतामाथि विश्वास राख्नुपर्छ। चौथो, जीवनमा आउने चुनौतीलाई अवसरको रूपमा लिन सकियो भने सफलता अवश्य हुन्छ। र यस्ता धेरै सन्देशहरू तिनले दिएकी छिन्। र उनका उपलब्धिहरूले विश्वका युवाहरूलाई निरन्तर प्रयास गर्ने प्रेरित गरिरहेका छन्। निष्कर्षमा, अरुणिमाको जीवन एउटा प्रेरणादायी पुस्तक जस्तै हो, जहाँ प्रत्येक अध्यायले सङ्घर्ष, आशा, साहस र सफलताको कथा सुनाउँदछ। उनले प्रमाणित गरेकी छिन् कि शारीरिक सीमितता भन्दा ठूलो शक्ति मानिसको मन, विश्वास र संकल्प हो। त्यसैले उनी सधैँ महान व्यक्तित्वको रूपमा स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको उज्यालो दीप बनेर रहिरहने छिन्। उनी एक दमदार भलिबल खेलाडी बनिरहँदा उनले देशको सुरक्षा बल मा काम गर्ने तत्परता जनाएकी थिइन्। यसै विभागमा रहेर देशको सुरक्षा सेवा गर्ने उनको प्रगाढ इच्छा थियो। यही प्रगाढ इच्छाकै अनुसार तिनी 2012
तिनी यसै केन्द्रीय औद्योगिक सुरक्षा बल CIC SF मा उनी हेड कन्स्टेबलको पदमा

निक्ति भइन् भन्ने कुरो अघि नै मैले भनिसकेको छु र उनको जीवन सङ्घर्ष सँगसँगै उनले खेलको जुन चाहिँ उसको इच्छा थियो खेलसँग उनको जस्तो एउटा नातै जोडिएको जस्तो थियो र पछि तिनी ट्रेन दुर्घटनामा परेपछि उनले हार खाएनन्, उनले हार खान कहिले पनि जानिनन्। उनले पर्वतरोहणको तालिम लिए पश्चात उनी संसारको सर्वोच्च चुचुरो माउन्ट एभरेस्टमा पनि चढेर भारतको झण्डा गाड्न सफल भइन् भने तिनले देशको सेवा सुरक्षा शिक्षाको निम्ति पनि अन्य विषयमा तिनी माथि ज्ञान थियो र त्यसै कारणले यस्तो पदमा तिनी आसीन भइन् जो चाहिँ सुरक्षा बल CISFमा पनि उनले नियुक्ति प्राप्त गरिन् र उनको जीवन सङ्घर्ष कहिले पनि सकिएन। उनी जहिले पनि आफूलाई कहिले पनि कमजोरी ठानिनन्, बरु प्रत्येक बाधालाई चुनौती सम्झेर चाहिँ तिनी अघि बढिरहन् र तिमीहरूले पनि यस्तै प्रकारको कुनै पनि बाधा अघि आएमा कसरी सुल्झाउन सकिन्छ यसको विभिन्न उपायहरू खोज्यौ भने यो उपायहरू पाउन सक्छौ र तिमी आफ्नो लक्ष्य अघि बढ्न सक्छौ भन्ने कुरा पनि उहाँले बताएको छ। र अरुणिमा सिन्हाको जीवन नै सङ्घर्षमूलक, ज्ञानमूलक, सन्देशमूलक छ। उनले भारतीयहरूलाई मात्र होइन तर विश्वभरका अपाङ्गहरूलाई अघि बढ्ने, हिम्मत नहाने, आफूलाई कहिले लाचार नमान्ने सन्देश दिन चाहन्छन्। हामी अपाङ्गहरूको लागि लाचारपन, हरेसपन यी हाम्रा दुश्मनहरू हुन्। यिनीहरूसँग जुझेर लडेर अघि बढ्न पर्छ। यस्ता बाधाहरूको जन्जालमा फँसेर होइन, जुझेर अघि बढ्ने हो। र सफलताको थुप्रै थुप्रै उपायहरू हामीले खोज्न सक्नेछौँ र जसले हाम्रो लक्ष्यलाई अघि बढाउन सक्नेछ भन्ने उनको जुन चाहिँ सन्देशमूलक ज्ञान छ, यो भारतमा मात्रै होइन तर विश्वभरमा नै यो सन्देश फैलिरहेकै छ। सफलताले हामीलाई सधैँ पर्खिरहेको हुन्छ। हाम्रो हिम्मत, जोस, जागत र साहसले त्यो सफलता हामी प्राप्त गर्न सक्छौँ। आफ्नो क्षमताको माध्यमबाट हामी अघि बढे हार भन्ने कुरो केही छैन। हार त एउटा बहाना हो। यस्तो बहानाको दासत्व भएर बस्ने होइन, सङ्घर्ष गर्ने, परिश्रम गर्ने, आफ्नो अघि आएका विघ्न बाधाहरूलाई हिम्मत र साहसको हतियारले पन्साउँदै जाने हो अनि लक्ष्यमा पुग्ने हो। यस्ता अतुलनीय सन्देश अरुणिमा सिन्हाको जीवनबाट हामी प्राप्त गर्न सक्छौँ। अरुणिमा सिन्हाको साहस, अद्भुत सफलता सन् 2016 अम्बेडकर नगर रत्न पुरस्कारले तिनलाई सम्मानित गर्यो। यसरी नै भारतको सर्वोच्च नागरिक सम्मान पद्मश्री पुरस्कारले पनि उनको हिम्मतको कदर गर्दै सम्मान जनायो। र अरुणिमा सिन्हाको विषयमा मैले आज यति नै पस्कन सकेँ र आगामी दिनहरूमा पनि यस्तै रोचक विषय लिएर हजुरहरू सामु पुनः उपस्थित हुने वाचा गर्दै बिदा चाहन्छु। धन्यवाद।

अहिले भर्खरै शिक्षा ज्योति कार्यक्रममा अरुणिमा सिन्हाको जीवनी विषयलाई लिएर प्रस्तुत थियो एक वार्ता। यस वार्तालाई प्रस्तुत गर्नुभएको थियो शिक्षिका समिता राईज्यूले।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। सुनाइरहेछौँ श्रोताहरूलाई कार्यक्रम जय जवान। अहिले भर्खरै सुन्नुभयो सोनु निगम अनि श्रेया घोषालको स्वरमा यो गीत, जसको शब्द अनि सङ्गीत रहेको थियो सन्तनु मोइत्र अनि शवनन्द किरकिरेको, र फिल्म रहेको थियो पीकेबाट।

श्रोताहरू, यो अन्तिम गीतसितै कार्यक्रम जय जवान यही नै समाप्त गर्दछौँ। अब क्रममा प्रस्तुत छ पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज श्रद्धासित।

0: नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट मुख्य समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा 20 अन्तरिक्ष क्षेत्रका स्टार्टअपका कार्यकारी अधिकारीहरू तथा संस्थापकहरूसँग अन्तर्क्रिया गर्नुभयो। प्रधानमन्त्रीले उनीहरूलाई मानिसहरूको जीवनस्तर सुधार गर्न अन्तरिक्ष प्रविधिको व्यापक स्तरमा प्रयोग गर्न आग्रह गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गालको सिलगढीमा सशस्त्र सीमा बल एसएसबीको मुख्यालयमा धेरै परियोजनाहरूको उद्घाटन साथै केही अन्य परियोजनाहरूको शिलान्यास गर्नुभयो। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले आज नयाँ दिल्लीमा जापानका पर्यावरण राज्य मन्त्री सुजी क्योटोसँग भेटवार्ता गर्नुभयो। सामाजिक सञ्जालमा एक पोस्ट मार्फत श्री यादवले भन्नुभयो, उनीहरूले महत्त्वपूर्ण खनिज आपूर्ति श्रृङ्खलाहरू बलियो पार्ने ई फोहोर पुनर्चक्रणलाई प्रवर्धन गर्ने र दिगो भविष्यको लागि भारत जापान सहयोगलाई सुदृढ पार्ने सम्बन्धमा छलफल गरे। भारत र ब्राजिल बीच दूरसञ्चार तथा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सहयोग अभिवृद्धि गर्न साझेदारी पत्रमा हस्ताक्षर भएको छ। केन्द्रीय विज्ञान तथा प्रौद्योगिकी राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले आज भारतसँग स्वास्थ्य सेवाको स्तरोन्नति गर्ने अनौठो अवसर रहेको छ भने प्राविधिक प्रगतिहरू पहुँचयोग्य, किफायती र उच्च गुणस्तरको छन् भनी सुनिश्चित गर्नु पनि आवश्यक बताउनु भएको छ। भारतले आन्ध्र प्रदेशको विशाखापट्टनममा ब्रिक्स युवा मन्त्रीहरूको बैठक र ब्रिक्स खेलकुद मन्त्रीहरूको बैठक आयोजना गर्नेछ। ब्रिक्स युवा मन्त्रीहरूको बैठक भोलि हुनेछ भने ब्रिक्स खेलकुद मन्त्रीहरूको बैठक 23 अगस्तको दिन हुनेछ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले आज देशमा H1N1 इन्फ्लुएन्जा सम्बन्धी वर्तमान अवस्था र तयारीको समीक्षा गर्नुभयो। बलुचिस्तान प्रान्तको सुरब जिल्लामा पाकिस्तानी वायुसेनाले हालै गरेको हवाई आक्रमणको बलुच नेसनल मुभमेन्ट BNMले नेदरल्यान्ड्समा विरोध प्रदर्शन र र्याली आयोजना गरेर निन्दा गरेको छ। अनि मौसम विभागले आज पूर्वी मध्य प्रदेशमा मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। अबको क्रममा श्रोताहरूलाई सुनाइरहेछु एउटा फिल्मी गीत, फिल्म चोरी चोरीबाट, जसको शब्द अनि सङ्गीत रहेको थियो शङ्कर जयसिंह जयकिशनको, अनि स्वर रहेको छ लता मङ्गेशकरको।

श्रोताहरूलाई अहिले भर्खरै सुनायो सिआइडी फिल्मबाट आसला भोसलेको स्वरमा यो गीत, जसको शब्द अनि सङ्गीत रहेको थियो ओपी नैयर अनि मजरूको। अब क्रममा श्रोताहरू, समय भएको छ कार्यक्रम गाउँले सभाको।

0: नमस्कार है बिरे दाजु, नमस्कार है कान्छी माई दिदी, आइपुगे म पनि।
1: नमस्ते सर, नमस्ते सर, सुन्दै थिए हामीले पनि है बिरे भाइ।
2: हो नि, ठिकै समयमै आइपुग्नु भएछ यहाँ पनि।
1: हजुर हजुर, आजसम्ममा को आउँछ होला भनेर यहाँ बिरे भाइ र म कुरेर बसिरहेको थिएँ, दुःख सुखको कुरा गर्दा ठिक्कै आइपुग्नु।
0: हजुर हजुर, म त एकदमै घरमा त्यही त वरिपरि घाँसहरू त्यतिकै भइरहेको थियो है, अन्त साफ सफाई गर्दा अलिकति समय लाग्यो, अन्त एहे म त ढिलो पो भयो क्या हो भनेर हतार हतार गरेर आएको।
1: कपालभरि मकुराको जाल पनि लागेछ, होइन कता यताउति मकुराको जाल पनि झार्नु भयो क्या।
0: सबै अब सरसफाई त गर्नै पर्यो नि त।
1: हजुर, हतार हतार गरेर आउनु भएछ, यस्तै हो नि घरको कामकाज भनेपछि सकिँदैन।
0: हजुर हजुर हजुर,
2: अनि अब हामी यसरी भेटघाट भएपछि सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ, आज पनि यहाँ केही त सोचेर आउनु भएको होला नि।
1: सोचेर आउनु भएको, अब धपेरी गरेर आउने बित्तिकै बोल्ने कुरो त आएन, बरु गीत सुनौ हामी।
0: ए, एकदमै मनको कुरा गर्नुभयो, लु सुनाउन त गीत,
2: लु सुनौ सुनौ।

0: आनन्द आयो अनि थाकेको थकान मेटियो पनि. अनि अघि भन्नुहुँदै थियो नि बिरे दाजुले कान्छीमा दिदीले के सोचेर आउनु भएको थियो भनेर, म अब सोचेर त आएको थिइनँ, तर विशेष गरी अब मैले जे घरमा काम गर्दै थिएँ त्यही विषयमा सोधौँ भनेर नि. अब सरसफाइ स्वच्छता विषयमा अब कतिपय कुराहरू हामी पनि जान्दैनौँ नि त, त्यो विषयमा पो जानकारी लिउँ भनेको बिरे दाजु.
1: हजुर, अब कतिवटा कुरा जान्दैनौँ मात्र होइन चुल्टे भाइ, कतिवटा कुरोलाई चाहिँ हामीले लापरवाही पनि गरिराखेका हुन्छौँ.
0: हजुर हजुर,
1: त्यही भएर सरसफाई र स्वच्छता विषय त जान्नु पर्ने नै विषय हो.
0: हो, अब त्यही कुरा सोधौँ न त, जति जानकारी छ बताइदिनुहोस् न बिरे दाजु.
1: हुन्छ हुन्छ, अब सरसफाई र स्वच्छता स्वस्थ जीवनको लागि एउटा जरुरी कुरा हो है. हामीले राम्रो खाना खायौँ, पर्याप्त आराम गर्यौँ, तर आफ्नो शरीर घर र वरिपरिको वातावरण चाहिँ हामीले फोहोर राख्यौँ, सफा गरेनौँ भने चाहिँ हामीलाई विभिन्न प्रकारको रोगहरूले सताउन सक्छ. त्यसैले स्वच्छ वातावरण स्वस्थ जीवन भन्ने कुरालाई चाहिँ हामीले आफ्नो जीवनमा एउटा महत्त्वपूर्ण नियम चाहिँ मान्नुपर्छ. अनि दार्जिलिङ पहाडको गाउँघर हाम्रो जीवन प्रकृति र वातावरणसँगै धेरै नजिक छ नि त है. यहाँका मानिसहरू पानीको मुहान, खोला, झोडा, खेतीबारी, जङ्गल र प्राकृतिक स्रोतहरूसँग जोडिएर बसेका छन्. त्यसैले हाम्रो स्वास्थ्यको लागि व्यक्तिगत सरसफाइसँगै घर, गाउँ, पानीको स्रोत र सम्पूर्ण वातावरणको सफाई पनि उत्तिकै आवश्यक पर्न जान्छ है चुल्टे भाइ.
0: हजुर हजुर हजुर, तपाईँले कुरा त गर्नुभयो. अनि विशेष अब सरसफाई भनेको त अब बुझ्छौँ हामी, तर तपाईँले यो सरसफाइलाई चाहिँ कस्तो प्रकारले बुझ्नु भएको छ, यसो हामीलाई पनि बुझाइदिनुहोस् त तपाईँको बुझाइ.
1: अब मेरो विचारमा चाहिँ के छ भन्दाखेरि,
0: हजुर,
1: सरसफाई भन्नाले चाहिँ आफ्नो शरीर, घर, आँगन, शौचालय, बाटोघाटो, पानीको स्रोत र वरिपरिको वातावरणलाई सफा राख्ने कामलाई चाहिँ हामी सरसफाई भनेर बुझ्छौँ. अनि सरसफाई भनेको केवल फोहोर उठाउने फाल्ने मात्र होइन है, फेरि बुझ्नुभयो, सफा पानी प्रयोग गर्नु, खाना सफा तरिकाले पकाउनु, हात धुनु, शौचालयको सही प्रयोग गर्नु, फोहोरलाई छुट्याएर व्यवस्थापन गर्नु र वातावरणलाई प्रदूषणबाट जोगाउनु पनि सरसफाई भित्रै पर्दछ.
0: हजुर, अब हाम्रो चाहिँ घरहरू यसो साफ सफाई गर्यो भयो
2: सरसफाई
0: सोचाइ छ नि त हाम्रो, एकदमै राम्रो कुरा गर्नुभयो. अनि कान्छीमाया दिदी, यो व्यक्तिगत सरसफाइले चाहिँ तपाईँ के कसरी बुझ्नुहुन्छ?
2: अब मैले बुझे अनुसार चाहिँ व्यक्तिगत सरसफाई चाहिँ स्वच्छताको एकदम सुरुवात चाहिँ आफैबाट हुन्छ.
0: हजुर हजुर,
2: जस्तो कि आफ्नो शरीर सफा राख्नु, हामीले नियमित नुहाउने गर्नु पर्यो, दाँत मास्नु, त्यो त अब सधैँ गर्ने कुरो हो है. कपाल सफा राख्नु पर्यो, नङ यसो हेरेर लामो लामो भएको छ भने काट्नु पर्यो, सफा लुगा लगाउने बानी बसाल्नु पर्यो. अनि विशेष गरी चाहिँ हामीले हातको सफाइमा चाहिँ ध्यान दिनुपर्छ. अब कति देख्छौँ हामीले यत्रो नङ पालेर भित्र कालो भइरहेको हुन्छ, काट्दैन पनि, अनि त्यतिकै त्यो खाना पनि खाइरहेको हुन्छ. र त्यसले गर्दाखेरि खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि, अनि बच्चाको दिशा साफ गरेपछि चाहिँ, र फोहोर छोएपछि हामीले साबुन पानीले चाहिँ हात राम्रोसँग मिची धुनु पर्यो. कतिको पानी हुन्छ नि कलललल पानीमा हात यसो धुयो, साबुन पनि लगाउँदैन, तर हामीले यो सबै काम गरिसकेपछि चाहिँ साबुन पानीले हात चाहिँ एकदम राम्रोसँगले धुनुपर्छ. अनि हात सफा राख्दा धेरै किसिमको रोगबाट हामी बाँच्न पनि सक्छौँ है.
0: एकदमै राम्रो कुरा गर्नुभयो, यो अब व्यक्तिगत सरसफाइमा

0: एकदमै हामीले ध्यान दिनै पर्ने रहेछ।
1: हामीले प्राय व्यक्तिगत सरसफाइमा ध्यान दिँदैनौँ नि त।
0: हो, हामीले अब सबै कुराहरू गर्छौँ। अब अब राम्रो सफा लुगा लाउनु भन्ने कुराहरू पनि गर्नुहुँदै थियो नि। अब हामी त खेती किसानी गरेपछि है बारीतिर धेरै बस्नुपर्छ, हामी चाहिँ अलिकति ल्याङफ्याङ खालके छौँ नि त, अनि सरसफाइमा चाहिँ ध्यान दिनुपर्ने रहेछ भन्ने चाहिँ बुझेँ। अनि यो सफा पानीको महत्त्वको विषयमा पनि बताइदिनुहोस् न।
2: हुन्छ नि छुल्टे भाइ,
0: हजुर,
2: स्वच्छ पानी स्वस्थ जीवनको आधार हो भन्ने कुरा त बुझ्नुहुन्छ
0: होइन।
2: गाउँघरमा धेरै परिवारले धारा, कुवा, मुहान वा अन्य प्राकृतिक पानीको स्रोतहरू प्रयोग गर्छन्। हामीले पानीको मुहान वरिपरि फोहोर गर्नु हुँदैन, मुहानमा कपडा धुने, भाँडा माझ्ने वा पशु नुहाउने गर्नु चाहिँ हुँदैन। पानीको स्रोत वरिपरि दिसा पिसाब पनि गर्नु हुँदैन। पिउने पानी सफा र सुरक्षित हुनु पर्यो। पानीको शुद्धतामा शङ्का भए त्यसलाई उमालेर वा उचित विधिबाट शुद्ध गरेर मात्र पानी चाहिँ पिउनु चाहिँ राम्रो हुन्छ है।
0: एकदमै यो स्वच्छ पानी चाहिँ अब हामीले अहिले त पिउँदैछौँ भनौँ न गाउँघरमा
1: त,
0: तर अब मुहानै मैला भयो भने त कसो गर्ने? अब हामी त सोच्छौँ सफै भयो भनेर,
2: अनि
0: हरेक मान्छेले चाहिँ ध्यान दिनुपर्ने रहेछ हो यो विषयमा पनि। अनि नि कान्छी माया दिदी, हामीले अब शौचालयको सही प्रयोग गर्ने भनेर त भन्छौँ, तर शौचालयको सही प्रयोग गर्ने नियम चाहिँ कस्तो छ त्यो विषयमा बताइदिनुहोस् न।
1: यो शौचालयको सही नियम प्रयोग गर्नुमा चाहिँ के छ भन्दाखेरि, हामीले याद राख्नुपर्ने मुख्य कुरो चाहिँ खुल्ला ठाउँमा चाहिँ हामीले दिसा पिसाब गर्ने पानीले पनि वातावरणमा फोहोर बनाउनुको साथै विभिन्न रोग पनि फैलिनु सक्छ है, त्यो याद गर्नु पर्यो। अनि दिसामा रहेको जीवाणु भयो, पानी, माटो, खाना र हाम्रो हातमा पनि पुग्न सक्छ। अब त्यसैले गर्दाखेरि प्रत्येक घरमा चाहिँ सम्भव भएसम्म हामीले सुरक्षित शौचालय चाहिँ हुनै पर्यो, बनाउनै पर्यो शौचालय। अनि शौचालय बनाएर मात्र पनि पुग्दैन, त्यसलाई नियमित रूपमा हामीले सरसफाइ गर्ने पनि बानी गर्नु पर्यो। अनि हामीले बच्चाहरूलाई सानैदेखि शौचालय प्रयोग गर्ने र प्रयोग गरेपछि हात धुने बानी पनि तिनीहरूलाई सिकाउनु पर्यो। अनि खुल्ला जग्गामा चाहिँ हामीले दिसा पिसाब चाहिँ गर्नु भएन।
2: हजुर, अनि अर्को नियम चाहिँ के सम्झे भने नि, अब दिसा पिसाब त अब शौचालय त व्यवहार गर्छौ, तर शौचालय गरिसकेर पानीको व्यवहार पनि गर्नुपर्छ है फेरि,
0: बुझ्नुभयो?
2: आफ्नो हातमा त धोएर भएन, शौचालय पनि त सफा राख्नु
1: पर्यो, सफा गर्नु पर्यो। त्यसलाई एकदम हामीले सरसफाइ गरेर राख्यौँ भने चाहिँ राम्रो हुन्छ नि त।
0: हजुर हजुर, यो कुरामा चाहिँ मलाई के पनि याद आयो भने नि, अब घरमा त हामी शौचालयको प्रयोग गर्छौँ, हाम्रो बारी खेती टाढा टाढा पनि छ नि त, त्यहाँ पनि एउटा शौचालय चाहिँ बनाइराख्नु पर्ने रहेछ है हामीले है। हामी अब दिनभरि त्यतै हुन्छौँ, अनि अब हामीले शौचालय कहाँ घरमा गएर प्रयोग गर्ने त भएन, तर टाढा टाढा बारी छ भने चाहिँ त्यहाँ पनि एउटा शौचालय बनाएको चाहिँ राम्रो
2: राम्रो।
1: भनेपछि तपाईँले भनेको अनुसार खेती किसान गरिसकेपछि घर जाने त कुरा आएन, त्यो
0: तपाईँ त्यतै दिसा पिसाब चाहिँ नगरौ भन्ने हेतुले यो बनाउन ठिक लाग्यो मलाई तपाईँको कुरा सुन्दै गर्दा नि। अनि विजय दाजु, अघि मैले भन्न त भने म घर आँगनको सरसफाइ गरेर आएको त भने, तर विशेष गरी घर र आँगनको सरसफाइ चाहिँ कसरी गर्नुपर्ने त्यो विषयमा पनि जानकारी गराइदिनुहोस् न।
2: अब घर सफा राख्दा चाहिँ परिवारका सदस्यहरूलाई स्वस्थ वातावरणमा राख्न सकिन्छ। घरभित्र धुलो फोहोर र अनावश्यक सामान जम्मा गर्नु हुँदैन। हरेक दिन घर आँगन बढाल्ने, फोहोर हटाउने, भान्सा कोठा सफा राख्ने र खाने पानी राख्ने भाँडाहरू सफा गर्ने बानी चाहिँ हामीले बसाल्नु पर्यो। घर वरिपरि पानी जम्न दिनु हुँदैन। पानी जमेको ठाउँमा लामखुट्टेहरू बढ्न सक्छ है फेरि, बुझ्नुभयो त? त्यसैले पुरानो टायर, बोतल, डिब्बा वा अन्य भाँडामा पानी जमेको छ भने त्यसलाई तुरुन्तै हटाइहाल्नु पर्यो। यस्तो प्रकारले चाहिँ हामीले घर आँगनको सरसफाइ राख्ने बानी चाहिँ बसाल्नु पर्छ।
0: हजुर, एकदमै एकदमै। अब घर आँगनको त कुरा गऱ्यौँ, अब म कान्छी माया दिदीलाई चाहिँ भान्साको कुरा गर्छु, भान्साको सरसफाइ चाहिँ कसरी गर्नुपर्ने त्यो बताइदिनुहोस् न।
1: हेर्नुहोस् है चुल्ठे भाइ, हामी त स्त्री जाति हो, भान्सामा त काम गर्नै पर्यो, सरसफाइ गर्नै पर्यो। स्त्री जातिले नै भान्साको काम गरिरहेको हुन्छौँ र भान्साको सरसफाइ चाहिँ भान्सा सफा राख्नु पनि एकदमै महत्त्वपूर्ण छ, धेरै महत्त्वपूर्ण छ। अनि खाना पकाउनु अघि हात सफा गर्नु पर्यो। तरकारी, फलफुल तथा खाना पकाउन प्रयोग हुने सामग्रीहरू पहिला सफा पानीले हामीले धुनु पर्यो। कतिको त पानी हुन्छ नि त काटकुट गरिसकेपछि त्यसलाई धुने, तर त्योभन्दा अगाडि नै धुको चाहिँ राम्रो। अनि काँचो र पाकेको खाना सकेसम्म हामीले अलग राख्नुपर्छ। अनि खाना चाहिँ हामीले छोपेर राख्नु पर्यो है पकाएपछि वाङ्गै राख्नु भएन ताकि अब त्यहाँ आएर चाहिँ झिङ्गा र अन्य किराहरूले नछोस् अथवा झिङ्गा पनि नपरोस् भनेर चाहिँ हामीले त्यसलाई ढकन लगाउनु पर्यो अनि भाँडा चाहिँ हामीले राम्रोसँग माझेर सफा ठाउँमा राख्नुपर्छ अनि बिग्रिएको वा लामो समयदेखि राखेको खाना चाहिँ हामीले खानु भएन है त्यो पनि याद गर्नु पर्यो कति मानिसहरूको बानी हुन्छ यति खाना पकायो अनि फ्रिजभित्र हाल्यो अनि कति दिनसम्म खानु मन लाग्छ त्यही प्रकारले खाइन्छ अथवा बाहिर राखिन्छ हामीले त्यस्तो काम चाहिँ गर्नु भएन ताजा ताजी पकायो ताजा ताजी खायो
0: हजुर हजुर हजुर अनि अब हामीले आफ्नो घर त साफ सफाइ राख्छौँ है अब घर त फोहोर राख्ने कुरा तर फोहोर अब व्यवस्थापन नगरेर चाहिँ हामीले आफ्नो घर मात्रै सफा होस् अब अरूतिर कतै लगेर राख्छौँ अब खासमा चाहिँ फोहोर व्यवस्थापन चाहिँ कसरी गर्नुपर्ने त्यो विषयमा बताइदिनुहोस् न
2: हजुर हजुर यो विषयमा पनि हामी अवश्य कुरा गर्नु नै पर्छ तर त्योभन्दा अगाडि चाहिँ फेरि अर्को गीत सुनेर विश्राम लिऊ न हौ
0: ए हुन्छ हुन्छ
1: विश्राम त लिनुपर्छ लु सुनौ न त
0: हुन्छ हुन्छ सुनौ

0: लौ त अहिले हामीले गीत सुनेर विश्राम पनि लिउँ। अनि आज यहाँ चुल्ठे भाइले जुन सरसफाइ र स्वच्छताको कुरा सोध्नु हुँदैछ, यो विषयमा हामीले जाने जति कुराहरू बताउँदैछौँ होइन चुल्ठे भाइ? अनि गीत सुन्न अगाडि यहाँले फोहोरको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न गर्नु भएको थियो नि।
1: हजुर हजुर, बिर्सिनु भएको रहेन,
0: बिर्सेको छुइनँ। अब यो उत्तर सुन्नुहोस्।
1: हजुर,
0: गाउँ घरहरूमा सबैभन्दा ठुलो समस्या जथाभावी फोहोर फाल्ने बानी पनि हुन सक्छ है। प्लास्टिकको झोला, बोतल, कागज तथा अन्य फोहोर बाटो, खोला र झोडामा फाल्नु हुँदैन। यो कुरो चाहिँ बुझिराख्नुहोस्।
1: हजुर हजुर हजुर।
0: अनि फोहोरलाई सकेसम्म कुने र नकुने भनेर छुट्याउनु पर्छ। तरकारी तथा फलफुलको बोक्रा, पात पतिङ्गर जस्ता कुने फोहोरबाट कम्पोस्ट मल बनाउन सकिन्छ। त्यसले गर्दाखेरि यसलाई अलग्गै राखेको चाहिँ राम्रो। बुझ्नुभयो त चुल्ठे भाइ? त्यसरी नै प्लास्टिक, सिसा, धातु अथवा नकुइने फोहोरलाई चाहिँ छुट्टै राखेर यसलाई पुनः प्रयोग गर्ने अथवा यसलाई राम्रोसँगले व्यवस्थापन गर्ने व्यवस्था चाहिँ हामीले मिलाएको हुनुपर्छ है चुल्ठे भाइ। यस्तो प्रकारले चाहिँ हामीले फोहोरको व्यवस्थापन गरेको छौँ भने चाहिँ हामी एकदमै सुरक्षित हुन्छौँ, रोगदेखि मुक्त हुन्छौँ।
1: हजुर हजुर हजुर, एकदमै एकदमै राम्रो कुरा गर्नुभयो। अनि यो अब हाम्रो गाउँघरको बाटो, सार्वजनिक ठाउँको बाटो घाटो, सार्वजनिक ठाउँहरू, त्यसको सरसफाइ चाहिँ कसरी गर्नुपर्ने त्यो विषयमा पनि बताइदिनुहोस् न कान्छीमाई दिदी।
2: यसमा के छ भन्दा चुल्ठे भाइ, हेर्नुहोस्, अब सरसफाइ चाहिँ घरभित्र मात्र गरेर त पुग्दैन।
1: हजुर,
2: हामीले गाउँको बाटो, स्कुल, बजार, सार्वजनिक धारा भयो, अनि मन्दिर, सामुदायिक भवन भयो र अन्य सबै सार्वजनिक स्थान हामीले सफा गर्नुपर्छ। आफ्नो घर मात्रै सफा गरेर भएन, र मेरो घर चाहिँ सफा, अरूको घर चाहिँ फोहोर भन्ने सोच चाहिँ हामीले राख्नु भएन। एकदम मनमा राख्नु पर्यो यो कुरो। अनि सम्पूर्ण गाउँ सफा भयो भने मात्र हाम्रो वातावरण पनि स्वस्थ हुन्छ। अनि गाउँका मानिसहरू मिलेर महिनामा एक दिन वा आवश्यकता अनुसार हामीले सामूहिक सरसफाइ अभियान चाहिँ सञ्चालन गर्न पनि सक्छौँ। तर अब गाउँको सबैजना चाहिँ मिल्नु पर्यो, भन्नु पर्यो, त्यसो गर्यो भने चाहिँ हामीले गाउँ पनि सफा गर्न पनि सक्छौँ है।
1: हजुर हजुर, अघि अब बिचमा कुरा गर्दै थिए है पानीको मुहानको,
2: अनि
1: हजुर हजुर त्यो कुरा गर्दा त्यसको पानीको मुहानको संरक्षण चाहिँ कसरी गरौँ भन्ने नि त्यो
2: सोच भइरहेछ
1: कि, अनि त्यो विषयमा बताइदिनुहोस् न वीरज दाजु।
0: हुन्छ नि चुल्ठे भाइ, पानीको मुहान संरक्षण गर्नु हो भने मुहान वरिपरि प्लास्टिक, बोतल, रासायनिक पदार्थ तथा अन्य फोहोरहरू चाहिँ फाल्नु हुँदैन। मुहान नजिक दिसा पिसाब पनि गर्नु हुँदैन।
1: बुझ्नुभयो?
0: अनि मुहानको वरिपरि रुख बिरुवा रोपेर पनि पानीको स्रोतको संरक्षण चाहिँ गर्न सक्छौँ।
1: मुहानलाई चाहिँ हामीले यसरी संरक्षण गर्यौँ भने चाहिँ राम्रो हुने रहेछ है। हजुर हजुर। अनि नि कान्छी माया दिदी, सरसफाइ र रोगबाट बाँच्ने उपायहरू चाहिँ के रहेको छ त्यो विषयमा बताइदिनुहोस् न।
2: हजुर, अब यो के छ भन्दाखेरि हेर्नुहोस्, अब सरसफाइ र रोगबाट हामीले कसरी बाँच्ने भन्दाखेरि चाहिँ उपाय त जान्नु पर्यो। हामीले फोहोर पानी, फोहोर खाना र फोहोर वातावरणको कारण झाडा पखाला अनि यो पेट सम्बन्धी समस्या तथा अन्य संक्रामक रोग पनि फैलिन सक्छ है चुल्ठे भाइ। त्यसैले चाहिँ अब सफा पानी पिउनु पर्यो, यो आदत बसाल्नु पर्यो, खाना सफा राख्ने, हात धुने, यो अघिदेखि हामीले कुरा गर्दैछौँ हात धुने, अनि शौचालय प्रयोग गर्ने र वातावरण सफा राख्ने बानीले धेरै रोगबाट पनि बाँच्न चाहिँ सहयोग गर्छ है। र अब शौचालय गरेपछि हात धुनु पर्यो।

0: साबुन पानीले मिची मिची
1: अनि नि बिरे दाजु, अघि तपाईँले पनि भन्नुहुँदै थियो यहाँ कुरै कुरामा पनि निस्कियो है, प्लास्टिकहरू त अहिले जथाभावी छ नि त, अनि यो प्लास्टिकको सही व्यवस्थापन चाहिँ कसरी गर्नुपर्ने हाम्रो गाउँघरमा, त्यो विषयमा पनि बताइदिनुहोस् न।
2: साह्रै राम्रो प्रश्न गर्नुभयो चुल्ठे भाइ, किनभने प्लास्टिक अहिले हाम्रो गाउँघरमा ठुलो समस्या बन्दै गइरहेको छ। प्लास्टिक सजिलैसँग कुँदैन, यसलाई जथाभावी फाल्दा जमिन, खोला, झोडा र जङ्गल पनि फेरि फोहोर हुन्छ के। त्यसैले सकेसम्म एकपटक मात्र प्रयोग हुने प्लास्टिकमा चाहिँ हामीले कमी ल्याउनु पर्छ। बजार जाँदा कपडाको झोला प्रयोग गर्ने बानी बसाल्नु पर्यो, बुझ्नुभयो। अनि प्लास्टिकलाई खोला, झोडा वा जङ्गलमा फाल्नु हुँदैन। अनि तपाईँलाई थाहा भएकै कुरो हो कि प्लास्टिकले चाहिँ जलाउँदा पनि हानि गर्छ, फेरि जथाभावी फ्याँक्दा पनि हानि गर्छ। यसले पहिरोहरू निम्ताउँछ होइन, किनभने यो त धेरै वर्ष माटोमा बसिरहन्छ नि त, यो त कुँदैन नि त हो,
0: पानीको मुहानहरू पनि त
2: बन्द गरिदिन्छ। त्यसले गर्दाखेरि प्लास्टिकको चाहिँ हामीले
0: प्रयोग नगरेकै
2: बेस एकपल्ट जुन प्रयोग हुन्छ नि, प्लास्टिकको प्रयोगमा चाहिँ हामीले कमी ल्याउनु पर्छ।
1: सरसफाइले नि यो वातावरण संरक्षणमा के कस्तो भूमिकाहरू खेल्छ, त्यो विषयमा पनि बताइदिनुहोस् न।
0: यो सरसफाइको सम्बन्ध चाहिँ अब वातावरणसँग पनि जोडेको हुन्छ नि त, त्यसले गर्दा चाहिँ अब खोला, झोडा र जङ्गलमा चाहिँ हामीले फोहोर फ्याँक्दा चाहिँ वातावरण एकदम प्रदूषित हुन्छ। त्यसैले मानिससँगै पशु पंक्षी र अन्य जीव जन्तुलाई पनि असर गर्छ। त्यसैले हामीले फोहोर व्यवस्थापनसँगै पानी, माटो, जङ्गल र हावाको संरक्षण गर्नु पनि हामी सबैको जिम्मेवारी हुन्छ।
1: एकदम राम्रो कुरा गर्नुभयो एकदम। अब हामीले आफ्नो घर, आफ्नो छेउछाउ त सफा गर्छौँ, तर हामीले चाहिँ सामुदायिक हिसाबमा सरसफाइहरू चाहिँ कसरी गर्न सक्छौँ, त्यो विषयमा पनि बताइदिनुहोस् न।
2: अब यसमा चाहिँ के छ भने
1: हजुर
2: चुल्ठे भाइ, हामी जसरी गाउँमा मानिसहरू बस्छौँ है,
1: हजुर,
2: गाउँका मानिसहरू मिलेर बाटो सफा गर्ने, नाली सफा गर्ने, पानीको मुहान संरक्षण गर्ने, सार्वजनिक ठाउँमा डस्टबिन राख्ने वा प्लास्टिक सङ्कलन गर्ने अभियान चाहिँ चलाउन सकिन्छ।
0: तपाईँ र मैले मात्र गरेर हुँदैन, सबैजना मिल्नु पर्यो नि त।
2: हजुर, युवाहरू, आमा समूह भयो, विद्यालयका विद्यार्थी, क्लब तथा विभिन्न सामाजिक संस्थाले चाहिँ यस्तो अभियानमा यस्तो महत्त्वपूर्ण भूमिका चाहिँ खेल्न सक्छन्।
1: हजुर हजुर हजुर,
0: त्यति मात्र कहाँ हो बिरे भाइ, अर्को कुरो के छ भन्दाखेरि सरसफाइ कुनै एक दिन गर्ने काम पनि त होइन, एकै दिनमा सबै सक्छ भन्ने पनि हो, यो चाहिँ अब दैनिक जीवनको हामीले बानी पनि बन्नु पर्यो। हामीले आफ्नो घर सफा राख्यौँ, आँगन सफा राख्यौँ, पानीको मुहान जोगायौँ, शौचालय सफा राख्यौँ, फोहोर जथाभावी फालेनौँ र अरूलाई पनि सरसफाइको लागि प्रेरित गऱ्यौँ भने हाम्रो गाउँ अझ स्वस्थ भएर जान्छ, सुन्दर हुन्छ, सफा बन्न सक्छ।
2: हो नि कान्छीमाया दिदी, ठिकै भन्नुभयो। भनिन्छ नि, पशुलाई खेद्ने पछि लागेर, मान्छेलाई खेद्ने अघि लागेर। कुनै पनि कुरा थाल्दा चाहिँ हामी
1: तिमीहरू यो गर, तिमीहरू त्यो गर मात्रै हराएर
2: भएन,
1: आफै लागि पर्नु पर्यो। अनि चाहिँ सबै गाउँ ठाउँले पनि साथ दिन्छ, यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्ने
0: मुखले भनेर मात्र होइन, आफूले व्यवहार गरेर काममा आफू अगाडि लागे भने अरू पनि आइहाल्छ नि त।
2: हो नि, हो नि,
1: एकदमै।
2: अनि यसरी हामीले सरसफाइ र स्वच्छतामा ध्यान दिउँ भने चाहिँ सबैजना निरोगी हुन्छौँ, कुनै प्रकारको रोगहरू लाग्दैन नि त। जति फोहोर हुन्छ त्यति नै रोग बढेर जान्छ के, त्यो भएर सरसफाइ र स्वच्छता गरेको चाहिँ एकदमै राम्रो, त्यो पनि मिलेर गरेको चाहिँ झन् राम्रो।
0: अब घरमा त सबै घरको परिवार मिलेर गरिहाल्छौँ भनेपछि अब यदि समाज भवन गर्नु पर्यो, सामाजिक गर्नु पर्यो भने त सबैजना मिल्नु पर्यो नि त।
1: हो नि, हो नि, अब आफूले आफ्नो घर मात्रै सफा राखेर
0: भएन,
1: आफ्नो ठाउँ, आफ्नो समाज सबै सफा राख्नुको लागि चाहिँ सबैजना मिलेर चाहिँ सरसफाइ र स्वच्छता कायम चाहिँ राख्नु पर्यो। एकदमै राम्रो जानकारी दिनुभयो, मैले पनि बुझेँ। मैले त अघि सरसफा गर्दै थिएँ, त्यही हिसाबमा चाहिँ यही विषयमा सोधिहाल्छु भनेर नि।
0: राम्रो भयो
2: नि। अनि यसरी कुराकानी गर्दा गर्दै आज त हाम्रो सभाको समय त निकै बितेछ पो त।
0: लामो पो कुरा गरेछौँ त, अब के गर्नु, जाने बेला त भयो, अब बसेर भएन भोलि त फेरि हाम्रो भेटघाट अवश्य छँदै नै छ।
1: र
0: आजलाई चाहिँ हामी यसो जाने मेलोमेसो गरौँ होला।
1: हजुर, जाउँ जाउँ, किनभने मैले सरसफाइको त्यो छोडेर आएको छु, त्यो पनि समेट्नु छ।
0: लु लु, जाउँ त, जाउँ लु चुल्ठे भाइ, हिँड्नुहोस् है,
2: लु जाउँ,
0: जाउँ ल्याउनुहोस् है, जाउँ त।

मंगन जिल्लाको खेलकुद तथा युवा मामिला विभागले आज प्रख्यात भारतीय हकी खेलाड़ी मेजर ध्यानचन्दको जन्म जयन्ती मनाउन राष्ट्रिय खेलकुद दिवस 2026को ब्लक स्तरीय उत्सव शुरू गर्यो। मेजर ध्यानचन्दको 122 जन्मदिन 29 अगस्तसम्म यो कार्यक्रम मनाइनेछ। सीएम 1 माइल दौड़को 15 वर्ष मुनिका केटाहरूको वर्गमा उत्तर सिक्किम अकाडमीका अभिषेक छेत्रीले पहिलो स्थान हासिल गरे भने केटीहरूको वर्गमा मंगन गर्ल्स सिनियर सेकेन्डरी स्कूलकी छिरिङ लेप्चाले पहिलो स्थान प्राप्त गरिन्। युवाहरूमा शारीरिक तन्दुरूस्ती, अनुशासन, खेलकुदको भावना र सक्रिय सहभागितालाई प्रवर्धन गर्ने उद्देश्यले विभिन्न खेलकुद र फिटनेस गतिविधिहरूसहित राष्ट्रिय खेलकुद दिवस मनाउन जारी रहनेछ। भाजपा प्रवक्ता तथा सिक्किम राज्य महिला मोर्चाकी प्रभारी पूजा शर्माले संयुक्त राष्ट्र संघको एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोग युनेस्क्यापको व्यापारिक अवसरहरू बढ़ाउन दक्षिण एशियाली महिला उद्यमीहरूको डिजिटल सीप विकास शीर्षक भएको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा अतिथिको रूपमा भाग लिइन्। यो दुई दिने प्रशिक्षण कार्यक्रम हो जसले भारत, भूटान र बंगलादेशका महिला उद्यमीहरू र सरोकारवालाहरूलाई डिजिटल सीप, ई वाणिज्य, बजार पहुँच र सीमापार व्यापारलाई सुदृढ पार्न एकसाथ ल्याउँछ। सिक्किमकी उद्यमी सुष्मिता शर्मा पनि यस प्रशिक्षण कार्यक्रममा भाग लिइरहेकी छिन्। भाजपा सिक्किम एकाईले सिक्किम सतर्कता विभाग, प्रहरी जवाबदेहिता आयोग र सिक्किम लोकायुक्तमा उजुरी दर्ता गर्यो जसमा तत्काल अनुसन्धान र एफआईआर दर्ताको माग गरिएको थियो। प्रतिबन्धित र संरक्षित क्षेत्र अनुमति विवादसँग सम्बन्धित 27 करोड़ रूपियाँको अपराधहरू गरिएको थाहा पाइएको छ। उजुरीका प्रतिलिपिहरू गृह मन्त्रालय र पर्यटन मन्त्रालयलाई पनि पठाइएको छ जसमा उचित हस्तक्षेपका लागि अनुरोध गरिएको छ। मुख्यमन्त्रीले बताउनुभएका तथ्याङ्क अनुसार 2025मा प्रतिबन्धित क्षेत्र अनुमति र संरक्षित क्षेत्र अनुमतिबाट 31 करोड़ रूपियाँको राजस्वको तुलनामा केवल 3.64 करोड़ रूपियाँ राज्यको कोषागारमा जमा भएको थियो, जसले गर्दा एक वर्षमा लगभग 27 करोड़ रूपियाँको अन्तर रहेको छ। सिक्किम सरकारका शिक्षा, खेलकुद, युवा मामिला तथा संसदीय मामिला मन्त्री राजु बस्नेतले एशियाली एनिमे र मांगा एकेडमी एएमए नाम्चेबोङद्वारा विद्यार्थी निर्मित मांगा कमिक द फ्रोजन पल्स विमोचन गरे। यो जिल्ला स्तरीय प्रतियोगिता मांगाका 2026 को एक भागको रूपमा विकसित गरिएको थियो जसमा पाकिम जिल्ला

0: भरिका विद्यालयहरूका 242 विद्यार्थीहरूले अनलाइन प्रतियोगितामा भाग लिएका थिए। यी मध्ये 20 विद्यार्थीहरूलाई एएमएमा 3 घण्टाको प्रत्यक्ष प्रतियोगिताका लागि छनौट गरिएको थियो, जहाँ प्रत्येक विद्यार्थीले मांगा कलाका 2 पृष्ठहरू सिर्जना गरे। सेप्टेम्बर 2026मा रिलीज हुने निर्धारित रहेको एएमए को अर्को मांगा कमिकको पोस्टर विमोचनसँगै कार्यक्रम सम्पन्न भयो। मौसम विज्ञान विभाग गान्तोकको रिपोर्ट अनुसार नाम्ची, पाकिम, सोरेङ र गेजिङ जिल्लाका लागि येलो अलर्ट जारी गरिएको छ। यस सन्दर्भमा सम्बन्धित सबैलाई 2 दिन सतर्क बस्न अनुरोध गरिएको छ। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सोरेङ जिल्लास्थित इन्टिग्रेटेड इन्जिनियरिङ सेल डाक बंगलामा विशेष कार्यक्रम आयोजना गरियो, जसमा सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पाले प्रमुख अतिथिको रूपमा उपस्थित भई अवकाश प्राप्त कर्मचारी तथा अधिकारीहरूलाई सम्मान जनाए। कार्यक्रममा ज्येष्ठ नागरिकहरूको योगदान, अनुभव र समाज निर्माणमा उनीहरूले पुर्याएको भूमिकाका लागि सम्मानपत्र प्रदान गर्दै शल ओढाएर सम्मान गरिएको थियो। सिक्किम रूपान्तरण संस्थान आईटीएस का उपाध्यक्ष सीपी शर्मा, सोरेङ का जिल्लापाल धीरज सुवेदी, विभिन्न सलाहकार तथा ओएसडीहरूका साथै क्षेत्रका ज्येष्ठ नागरिकहरूको कार्यक्रममा उपस्थिति रहेको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत छ। श्रोताहरू अबको क्रममा सुनाइरहेका छौँ आजका रहल अनि भोलिका सम्पूर्ण कार्यक्रमका विस्तृत जानकारी। अहिले 6:50 सुनाउनेछौँ आकाशवाणी खरसाङ केन्द्रबाट प्रादेशिक समाचार। 7 बजी सुन्नुहुनेछ रेडियो रिपोर्ट विशेष भाषा मान्यता दिवस। 7:15 सुनाउनेछौँ ज्योति बाला लामाको स्वरमा केही आधुनिक गीत कार्यक्रम सुर सङ्गममा। राति 8 बजे सुनाउनेछौँ कार्यक्रम युवाबानी कोसेली मैले मन पराएका गीतहरू। 8:30 सुन्नुहुनेछ कार्यक्रम चर्चा चौतारी। 9:15 स्पटलाइट अनि राति 10 बजे सुन्नु सक्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम आजका फनकार। श्रोताहरू, भोलि बिहानको हाम्रो प्रसारण सुरु हुनेछ बिहानीको 6:20 बिहान 6:30 सुनाउनेछौँ बिहानीको भक्ति कार्यक्रम अर्चना। 7:05 कार्यक्रम शुभप्रभात बिहानी सूचना अन्तर्गत जानकारी गराउनेछौँ खेतीपाती बारे केही जानकारी। 7:15 सुनाउनेछौँ हिन्दी भजन जगजीत सिंहको स्वरमा। 7:35 सुनाउनेछौँ कार्यक्रम सङ्गीत प्रभा। 8:30 सुन्नुहुनेछ कार्यक्रम रङबिरङको संसार। 8:45 सुन्नुहुनेछ कार्यक्रम योजना अन्तर्गत प्रधानमन्त्री कौशल विकास योजनाबारे केही जानकारी। 9:02 सुनाउनेछौँ हिन्दी गजल भूपिन्दर अनि मित्तालीको स्वरमा। 9:30 सुनाउनेछौँ सञ्जय प्रधानद्वारा लिखित नेपाली रूपक विशेष मानव तस्करीको जालोभित्र समाज। 10:02 सुन्नुहुनेछ कार्यक्रम हेलो खरसाङ। 12:05 कार्यक्रम तपाईँको अनुरोधमा। 12:30 सुनाउनेछौँ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम। 1:02 सुन्नुहुनेछ तिब्बती कार्यक्रम। 3:20 रहेको छ कार्यक्रम गीत सङ्गीत, जस अन्तर्गत सुन्नुहुनेछौँ केही लोक अनि आधुनिक गीतहरू। 4 बजी रहेको छ कार्यक्रम हिन्दी सिकौँ। 4:30 कार्यक्रम शिक्षा ज्योति। 5:05 छ कार्यक्रम जय जवान। 5:30 कार्यक्रम क्वेश्चन कलिङ अल चिल्ड्रेन। 6:10 कार्यक्रम किसान वाणी। 7 बजी रहेको छ कार्यक्रम डाक पुतली। 7:45 सुनाउनेछौँ भुटानी कार्यक्रम। राति 8 बजी सुनाउनेछौँ केही हिन्दी फिल्मी गीतहरू। 8:30 सुनाउनेछ कार्यक्रम पार्वतीय ध्वनि अन्तर्गत लिम्बु लोकगीत, प्रकाश लिम्बु अनि साथीहरूसित। 9:30 सुनाउनेछौँ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम विज्ञान भारती। 10 बजी सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट रिले कार्यक्रम अखिल भारतीय सङ्गीतको कार्यक्रम। त श्रोताहरू, यी त थिए आज अनि भोलिका सम्पूर्ण कार्यक्रमहरूको विस्तृत जानकारी। अब प्रस्तुत छ मौसमबारे केही जानकारी। मौसम विभागको जानकारी अनुसार पश्चिम बङ्गालको उप हिमालय क्षेत्र अन्तर्गत दार्जिलिङ, कालिम्पोङ, जलपाइगुडी, अलिपुरद्वार, कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र मालदा जिल्लाहरूमा जिल्लाका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा मेघ गर्जनको सम्भावना रहेको छ।

0: अब प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सारण मंगरबाट सुन्नुहोस्। मुख्य समाचार। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले आज सिलगढीको कावाखली मैदानमा 6 दिने भारतीय न्याय संहिता बीएनएस कानूनहरूबारे जागरूकता प्रदर्शनीको उद्घाटन गर्नुभयो। सर्वोच्च न्यायालयले प्रवेश स्तरको न्यायिक सेवा परीक्षाको लागि कानून स्नातकको अनिवार्य 3 वर्षको वकालत अवधि घटाएर 1 वर्ष बनाएको छ। कलकत्ता उच्च न्यायालयले सरकार पोषित तथा सरकारी सहायता प्राप्त विद्यालयका शिक्षक र शिक्षाकर्मीलाई बक्यौता महँगी भत्ता डीए दिने विषयमा पश्चिम बंगाल सरकारसँग स्पष्ट जवाफ मागेको छ। खरसाङको भिक्टोरिया बोय स्कूलमा आज नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न भएको छ। अनि नेपाली साहित्य सम्मेलन दार्जिलिङले आयोजना गरेको 35 औं नेपाली भाषा मान्यता दिवस समारोहमा कवियत्री आरती ठकुरीलाई प्रेम शेर्पा बिरोके स्मृति युवा पुरस्कार प्रदान गरिएको छ। अब समाचार विस्तारमा। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले आज सिलगढीको कावाखली मैदानमा 6 दिने भारतीय न्याय संहिता बीएनएस कानूनहरूबारे जागरूकता प्रदर्शनीको उद्घाटन गर्नुभयो। यस अवसरमा गृहमन्त्री श्री शाहले नवनिर्मित विधाननगर पुलिस आयुक्त कार्यालय भवन तथा उत्तर बंगाल मेडिकल कलेज अनि अस्पतालमा 20 बेड भएको नशामुक्ति केन्द्रको पनि उद्घाटन गर्नुभयो। मुख्य अतिथिको रूपमा उपस्थित गृहमन्त्रीले ठूलो संख्या उपस्थित कलेज विश्वविद्यालय र कानूनका विद्यार्थीहरू अनि नागरिकहरूलाई सम्बोधित गर्दै भन्नुभयो, 3 वटा नयाँ न्याय संहिताहरूले राज्यका नागरिकहरूलाई थप सुरक्षित गर्नेछ।
2: मुख्य अतिथिको रूपमा उपस्थित गृहमन्त्री अमित शाहले ठूलो संख्यामा उपस्थित कलेज विश्वविद्यालय र कानूनका विद्यार्थीहरू साथै नागरिकहरूलाई सम्बोधित गर्दै भन्नुभयो, 3 वटा नयाँ न्याय संहिताले राज्यका नागरिकहरूलाई थप सुरक्षित गर्नेछ। उहाँले राज्यमा अब भारतीय न्याय संहिता पूर्ण रूपमा लागू भएको घोषणा गर्नुभयो। उहाँले आउने 2 वर्षमा एफआईआर दायर भएको 3 वर्षभित्रमा न्याय सुनिश्चित हुने बताउनुभयो। उहाँले राज्य सरकारले सीमा सुरक्षालाई सर्वाधिक महत्व दिँदै तारबन्दीका लागि सत्तामा आएको 3 दिनभित्रमा नै 1129 एकड जमिन बीएसएफलाई दिएकोमा श्री शुभेन्दु अधिकारीको सरकारको सराहना गर्नुभयो। उहाँले भन्नुभयो, 2014 तारबन्दीका लागि मागेको जमिन विगतकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले दिनु भएन। भाजपाका लागि देश र राज्य जनताको सुरक्षा सर्वोपरि रहेको श्री शाहले बताउनुभयो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: गृहमन्त्री अमित शाहले विगतको टीएमसी सरकारको राजमा शासनको कानून चल्थ्यो तर अब भाजपा राजमा कानूनको राज सुनिश्चित भएको बताउनुभयो। उहाँले मुख्यमन्त्री शुभेन्दु अधिकारीको कामको सराहना गर्दै भन्नुभयो कि श्री अधिकारीले चुनावी घोषणा पत्रमा गरिएका वाचाहरूमध्ये 43% काम केवल 100 दिनको शासनकालमा पूरा गरिसक्नु भएको छ। उहाँले चुनावको बेला प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको कुरा यदि राज्यमा भाजपा सत्तामा भएको अन्त हुनेछ र भरोसाको सुरुवात हुनेछ, त्यो अब जमिनी स्तरमा देखिन थालेको उल्लेख गर्नुभयो। श्री शाहले भन्नुभयो, भय भ्रष्टाचार कटमनी तोलाबाजी सेन्डिकेट राजको अन्त भएको छ। श्री शाहले एउटा ठूलो घोषणा गर्दै भन्नुभयो, बांगलादेशबाट प्रताडित भएर आएका हिन्दू बौद्ध जैन आदिले अब 6 महिनाभित्रमा नागरिकता पाउनेछन् र यो अधिकार गृह मन्त्रालयले राज्य सरकारलाई दिएको छ। उहाँले पुराना दण्ड र अपराध संहितालाई समाप्त गरी नयाँ भारतीय न्याय संहिता टेक्नोलोजी ट्रान्सपेरेन्सी र टाइमलाइनमा आधारित रहेको भन्नुभयो। सर्वोच्च न्यायालयले प्रवेश स्तरको न्यायिक सेवा परीक्षाको लागि कानून स्नातकको अनिवार्य 3 वर्षको वकालत अवधि घटाएर 1 वर्ष बनाएको छ। यस सम्बन्धमा न्यायालयले गत वर्ष आफ्नै फैसलामा परिमार्जन गरेको थियो। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायाधीशहरू एजी मसे र के

विनोद चन्द्रनको बेन्चले पुनः समीक्षा अस्वीकार गर्दै फैसला सुनाएको छ। सरकार पोषित तथा सरकारी सहायता प्राप्त विद्यालयका शिक्षक र शिक्षाकर्मीलाई बक्याउटा महँगी भत्ता डीए दिने विषयमा कलकत्ता उच्च न्यायालयले पश्चिम बंगाल सरकारसँग स्पष्ट जवाफ मागेको छ। न्यायालयले यस विषयमा राज्य सरकारलाई 11 सेप्टेम्बरसम्म लिखित रूपमा आफ्नो धारणा पेश गर्न निर्देशन दिएको छ। शिक्षक संगठन एबीटीएको तर्फबाट अधिवक्ता फिरदौस समीमले न्यायालयमा यो विषय उठाउनु भएको थियो। उहाँले राज्य सरकारले सुप्रिम कोर्टमा सरकारी कर्मचारीको बक्याउता दिएको 65% भुक्तानी गरिएको जानकारी दिए पनि सरकार पोषित तथा सरकारी सहायता प्राप्त विद्यालयका शिक्षक र शिक्षाकर्मीले हालसम्म बक्याउता दिए नपाएको बताउनुभयो। मामिलाको सुनवाई न्यायमूर्ति अमृता सिन्हाको पीठमा भएको थियो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AINNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। कलकत्ता उच्च न्यायालयले जनगणना कार्यमा खटाइएका शिक्षकलाई एकै समयमा विद्यालयमा पढाउने र जनगणनाको ड्युटी गर्ने गरी बाध्य पार्न नहुने स्पष्ट गरेको छ। न्यायमूर्ति कृष्ण रावको पीठले आज शिक्षकलाई जनगणना ड्युटीमा खटाइएको अवधिलाई आधिकारिक रूपमा अन ड्युटी मान्नुपर्ने निर्देशन दिएको हो। न्यायालयले जनगणना ड्युटीमा खटाइएका शिक्षकको जानकारी सम्बन्धित विद्यालय व्यवस्थापनलाई दिन राज्य सरकारलाई भनेको छ। सिलगढी मेट्रोपोलिटन पुलिसको आशीघर थानाको टोलीले थरुगन्टी क्षेत्रमा गरिएको कार्यवाहीको क्रममा लगभग 1 किलो ब्राउन सुगर सहित 2 महिलालाई पक्राउ गरेको छ। पक्राउ परेका महिलाहरू मालदा अनि नक्सलबारीका वासिन्दा हुन्। पुलिस सूत्र अनुसार थरुगन्टी क्षेत्रमा ब्राउन सुगरको योजनाबद्ध कारोबारको बारेमा बिहिबार राति सूचना प्राप्त भएको थियो। यस सूचनाको आधारमा पुलिसले छापा मारेको थियो। राज्यका पञ्चायत मन्त्री दिलीप घोषले जादवपुर विश्वविद्यालयमा पुनः राष्ट्रविरोधी गतिविधि अथवा नाराबाजी भए सर्जिकल स्ट्राइकको गरिने चेतावनी दिनुभएको छ। आज पत्रकारहरूसँग कुरा गर्नुहुँदै श्री घोषले विश्वविद्यालयमा लामो समयदेखि यस्ता गतिविधिलाई संरक्षण दिएको आरोप पूर्ववर्ती तृणमूल काङ्ग्रेस सरकारमाथि लगाउनुभयो। खरसाङको भिक्टोरिया बोइज स्कूलमा आज नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न भएको छ। यस समारोह भिक्टोरिया स्कूलका प्रधान अध्यापक मलय शाहको अध्यक्षतामा र शिक्षिका भूमिका छेत्रीले गरेकी थिइन्। अतिथिहरूका बाहुलीबाट धूप दीप प्रज्वलन साथै राष्ट्रिय गीत वन्दे मातरम गाएर शुरू गरिएको कार्यक्रममा स्वागत सम्भाषण प्रधान अध्यापक मलय शाहले राख्नुभएको थियो। कार्यक्रममा विद्यार्थी नानीहरूले गीत कविता नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा अतिथि कलाकार प्रेम गन्धर्वले जातीय वाद्य वादन सारङ्गीमा धुन प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाली भाषा मान्यताको आन्दोलन र नेपाली भाषा मान्यताको इतिहास विवरण विशिष्ट अतिथिको रूपमा उपस्थित सोनादा डिग्री कलेजका प्राचार्य एवं वरिष्ठ साहित्यकार डाक्टर योगेश खातीले प्रस्तुत गर्नुभएको थियो। नेपाली साहित्य सम्मेलन दार्जिलिङले आयोजना गरेको 35 नेपाली भाषा मान्यता दिवस समारोहमा कवियत्री आरती ठकुरीलाई प्रेम शेर्पा बिरोकी स्मृति युवा पुरस्कार प्रदान गरिएको छ। नेपाली साहित्य तथा सृजनाका क्षेत्रमा पुर्याइएको योगदानको कदर गर्दै सुश्री ठकुरीले उक्त पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा उहाँलाई स्मृति चिन्ह तथा सम्वर्धना सम्मेलनका पूर्व अध्यक्ष डाक्टर जीवन नामदुङले प्रदान गर्नुभएको थियो भने नगद पुरस्कार इन्द्रबहादुर प्रधानको हातबाट प्रदान गरिएको थियो। यस अवसरमा डाक्टर जगत छेत्री स्मृति अन्तर्विद्यालय नेपाली निबन्ध लेखन प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा प्रथम द्वितीय तथा तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरियो। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले आज सिलगढीको कावाखाली मैदानमा 6 दिने भारतीय न्याय संहिता बिएनएस कानूनहरूबारे जागरूकता प्रदर्शनीको उद्घाटन गर्नुभयो। सर्वोच्च न्यायालयले प्रवेश स्तरको न्यायिक सेवा परीक्षाको लागि कानून स्नातकको अनिवार्य 3 वर्षको वकालत अवधि घटाएर 1 वर्ष बनाएको छ। कलकत्ता उच्च न्यायालयले सरकार पोषित तथा सरकारी सहायता प्राप्त विद्यालयका शिक्षक र शिक्षाकर्मीलाई बक्याउता महँगी भत्ता डीए दिने विषयमा पश्चिम बंगाल सरकार

0: सरकारसँग स्पष्ट जवाफ मागेको छ। खरसाङको भिक्टोरिया बोइज स्कूलमा आज नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न भएको छ अनि नेपाली साहित्य सम्मेलन दार्जीलिङले आयोजना गरेको 35 औं नेपाली भाषा मान्यता दिवस समारोहमा कवियत्री आरती ठकुरीलाई प्रेम शेर्पा बिरोकी स्मृति युवा पुरस्कार प्रदान गरिएको छ। यसका साथै आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत छ। श्रोताहरू, अबको क्रममा प्रस्तुत छ रेडियो रिपोर्ट।

0: 35 औं भाषा मान्यता दिवस विभिन्न क्षेत्रहरूमा गत 20 अगस्तदेखि भव्य रूपमा पालन गरिरहेको छ। यसै क्रममा आज खरसाङको भिक्टोरिया बोइज स्कुलले पनि नेपाली भाषा मान्यता दिवस भव्य रूपमा विभिन्न कार्यक्रमहरूमा आयोजना गरेको थियो। आकाशवाणी खरसाङको एउटा टोली यस कार्यक्रम रेकर्ड गर्न खरसाङदेखि लगभग 3 किलोमिटर माथि अवस्थित भिक्टोरिया बोइज स्कुल लाग्यो। मौसम केही चिसो चिसो, चारैतिर कुहिरोले ढाकिएको, मानौ वर्षा हुनै लागे छैन। चारैतिर हरिए रुखपातले ढाकिएको सुन्दर र सफा अनि धेरै पुराना आलिसन बिल्डिङहरू। विद्यार्थीहरू नीलो ब्लेजर, सेतो कमेज, खैरो रङको पतलुन लगाएको, निलोमा हल्का पहेँलो धर्का भएको स्कुलको टाई लगाएका विद्यार्थीहरू स्वागत गर्न मूलद्वारमा उपस्थित थिए। त्यसैबीच केही विद्यार्थीहरूले भने रातो कोट लगाएका थिए। हामी कार्यक्रम भवनभित्र प्रवेश गर्छौँ। कार्यक्रम भवनमा दर्शकहरू र विद्यार्थीहरूको अपार उपस्थिति थियो। अघिल्लो लहरमा सुनधा डिग्री कलेजका प्राचार्य डाक्टर योगेश खाती विशिष्ट अतिथिको रूपमा थिए भने छेवैमा भिक्टोरिया बोइज स्कुलका प्रधान अध्यापक मलाई शाह, डाहुल गर्ल्स स्कुलकी प्रधान अध्यापिका सीमा अली, नेपाली भाषा मान्यता आयोजक समितिको अध्यक्ष प्रकाश प्रधान, सारङ्गी वादक प्रेम गान्धर्व अतिथिका रूपमा उपस्थित थिए। मञ्च सुन्दर ढङ्गमा सजाएको थियो। 35 औं नेपाली भाषा मान्यता दिवस लेखिएको एउटा सुन्दर फेस्टुन टाँसिएको थियो मञ्चको पछिल्लो भागमा। यसैबीच कार्यक्रम उद्घोषिका भूमिका खवास क्षेत्री मञ्चमा प्रवेश गर्छिन् अनि स्वागत गर्दै दीप प्रज्वलनको निम्ति विशिष्ट अतिथि डाक्टर योगेश खाती र भिक्टोरिया बोइज स्कुलका प्रधान अध्यापक मलाई शाहलाई आह्वान गर्छन्।
1: To have with us today our special guest and the main speaker of this occasion, Dr. Yogesh Khati, Principal, Sonada Degree College, Darjeeling.
0: कार्यक्रम सुरु गर्नभन्दा अघि राष्ट्रिय गीत गाए अनि सबै अतिथिहरूलाई खदा लगाएर स्वागत गरेपछि स्कुलका प्रधान अध्यापक मलाई शाहले स्वागत भाषण राखे यसरी।
2: On this auspicious day, we must pay tribute to the classical and pioneer giants in the Nepali language whose contributions are unparalleled. First, Adikavi Bhanubhakta Acharya, who translated Ramayana in Nepali. Then Sri Lakshmi Prasad Devkota, also known as Mahakavi, famous for his tragic epic Muna Madan. Sri B.P. Koirala, Bisheshwar Prasad Koirala, an eminent psychological novelist, Indra Bahadur Rai, an influential Darjeeling-based critic and fiction writers. Also, he was co-founder of Tesro IM, Third Dimension, a literary movement.
0: पारम्परिक खाना, वस्त्र, वाद्यवादन आदिको प्रदर्शनमा पनि राखिएको थियो। प्रदर्शनको परिभ्रमण पछि खुकुरे नृत्य प्रस्तुत गरे विद्यार्थीहरूले। यसै क्रममा दार्जिलिङको संस्कृति र सम्पदा भनेर पावर पोइन्ट प्रस्तुत गरे।
3: जात जाति र संस्कृति र राई समुदाय अथवा राई ट्राइब, राई समुदायका बाजा वा इन्स्ट्रुमेन्ट छन् ढोल, झ्याम्टा, बाँसुरी, मुर्चुङ्गा र उहाँहरूको पोसाक वा क्लोदिङ हुन्छन् चौबन्दी चोली,

0: मेखली दौरा सुरुवाल पटुका वा ढाका टोपी
1: लिम्बू समुदाय अथवा लिम्बू ट्राइब वहाँहरूका नृत्य वा डान्स च्याम्ब्रुङ्ग अथवा के फेजे बाँसुरी च्याम्ब्रुङ्ग नाच अथवा के लाङ
0: र अब छन् तामाङ समुदाय वा तामाङ ट्राइब र वहाँको बाजा र लोकगीत हुन्छन् डम्फु टुङ्ना ग्यालिङ तामाङ सेलो र डम्फु नाच उहाँहरूको पोसाक वा क्लोदिङ हुन्छन् गाडो तामाङ टोपी लुङ्गी पटुका वा तामाङ गहना उत्सव र व्यञ्जन हुन्छन् ल्याच्छा लोसर खाप्से बटर टी वा सुच्या
2: विद्यार्थीहरूले सामूहिक गीत प्रस्तुत गरे यसरी

0: कार्यक्रम में विशिष्ट अतिथि प्राचार्य डाक्टर योगेश खातीले आफ्नो संबोधन राखे, जसको अंश
1: हेडमास्टर मिस्टर मलाइसा, डिस्टिंग्विश गेस्ट मिसेस सीमाले हेडमिस्ट्रेस दाउल स्कूल, अदर डिग्निटरीज मिस्टर प्रकाश प्रधान फ्रॉम कर्सियोंग, मिस्टर प्रेम गंधर्व फ्रॉम कर्सियोंग एंड मिस्टर उमेश कार्किडोली फ्रॉम ऑल इन द रेडियो, ऑल dignified teachers of Victoria School, Victoria Boys School, all the staff and my dear students. It's been quite long, it's more than three decades. The Indian Nepali community, linguistic community, have been observing Nepali Bhasha Manyata Divas. Previously, in our time, we never observe this kind of days in our school life. But after 1992, a festival in the lives of Indian Nepali linguistic community, a new festival, Nepali Bhasha Manyata Divas, has come into force. And we diligently, very respectfully celebrate this day. So at the end, when we celebrate this program, this Nepali Bhasha Manyata, let's take a place. We will respect our language. As I said, when we speak our language, we speak it with pride.
0: यस कार्यक्रममा विद्यार्थीहरूले पनि कविता वाचन गरे, जसको एक झलक।
2: सेवाने, मेरो नाम अनिकेत राय हो। म सातौँ श्रेणीको छात्र, आज एउटा कविता वाचन गर्न लागिरहेको छु। यो कविताको शीर्षक हो मादल। मादल, मादल हाम्रो गौरव, मादल हाम्रो मान, मादलभित्र जीवित छ संस्कृतिको पहिचान। मादल बस्दा नेपाली बोल्छ, माटो बोल्छ, इतिहास बोल्छ। यसको ताल जोगाउनु हाम्रो आफ्नो विश्वास हो। दुःखमा पनि साथ दिने, सुखमा हाँसो छर्ने।
3: मेरो सुन्दर बाँसुरी, मधुर तिम्रो तान, तिम्रो स्वरमा भेटिन्छ मिठो मनको गान। हवासँगै बग्छ धुन डाँडा काँडा पारी, मनैलो भ्याउँछ राधा कृष्ण प्यारी।

0: मुस्कुराउँछ तिम्रो धुन सुन्दा, चरा चुरुङ्गी सबै रमाउँछन् मधुर स्वर सुन्दा।
1: एउटा युगल गीत विद्यार्थीहरूद्वारा यसरी प्रस्तुत गरियो।

0: यसरी कार्यक्रम समापन गरिन्छ। आयोजक समितिको संयोजक देव प्रकाश शङ्करले धन्यवाद ज्ञापन दिएपछि
1: यस कार्यक्रमलाई आजको कार्यक्रमलाई शोभा बढाइदिनु हुने, सुनमा सुगन्ध थपिदिनु हुने हाम्रा अति प्रिय सर, म उहाँलाई सरै भन्छु, अति प्रिय सर डाक्टर योगेश खाती सोनादा डिग्री कलेजका प्राचार्य हुनुहुन्छ। उहाँको उपस्थिति र उहाँको बीज भाषण, जुन मेन स्पिच थियो बीज भाषणले हामीलाई गौरव र कृतार्थ तुलाएको छ, यसको लागि म स्कुलको परिवारबाट धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। यस्तै गरी दाउल स्कुलकी प्रधान अध्यापिका श्रीमती सीमा अली, आदरणीय मेरा मित्र श्री प्रकाश प्रधान, आन्तरिक हृदयबाट उहाँलाई कृतज्ञता ज्ञापन गर्दछु। धन्यवाद प्रेम गन्धर्वजी।
0: कार्यक्रमको समापन राष्ट्रगानबाट गरियो। हस्त श्रोता, यो प्रतिवेदन यही समापन हुन्छ। कार्यक्रम प्रस्तुतता म उमेश कार्की डोली लगायत सहयोगी निगम गुप्तालाई पनि आजको निम्ति बिदा दिनुहोस्। नमस्ते।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब क्रममा सुनाइरहेका छौँ श्रोताहरूलाई सुर सङ्गम, ज्योतिबाला लामाको स्वरमा केही आधुनिक गीत।

श्रोताहरूलाई भर्खर सुनायौँ ज्योति बालालामाको स्वरमा यो आधुनिक गीत। श्रोताहरू अबको क्रममा प्रस्तुत छ आकाशवाणीको दिल्ली केन्द्रबाट गान्तोक केन्द्रबाट समय प्रसारण गरी सुनाइरहेछौँ समाचार।

0: सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा 20 अन्तरिक्ष सम्बन्धित स्टार्टअपका सिइओ र संस्थापकहरूसँग गर्नुभयो अन्तर्क्रिया। गृहमन्त्री अमित शाहले पश्चिम बङ्गालको सिलगढी स्थित सशस्त्र सीमा बल मुख्यालयमा विभिन्न परियोजनाको गर्नुभयो उद्घाटन र शिलान्यास। भारतसँग स्वास्थ्य सेवालाई अघि बढाउने अद्भुत अवसर रहेको विज्ञान तथा प्रविधि राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहको अडान। केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य सिन्धियाको अध्यक्षतामा पुणेमा 12 ब्रिक्स संचार मन्त्रीहरूको बैठक सम्पन्न। अनि मणिपुरको इम्फाल दिमापुर गुवाहाटीमा मार्गमा सार्वजनिक यातायात सेवा पुनः सुरु। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा 20 अन्तरिक्ष सम्बन्धित स्टार्टअपका सिइओ र संस्थापकहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले उनीहरूलाई मानिसहरूको जीवन सुधार गर्न अन्तरिक्ष प्रविधिको व्यापक प्रयोग गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्रीले देशको अन्तरिक्ष क्षेत्र विश्वव्यापी प्रतिभा कम्पनीहरू र लगानीको केन्द्र बन्न सक्ने बताउनुभयो। उहाँले एउटा इकोसिस्टम र वातावरण सिर्जना गर्ने सुझाव दिनुभयो जहाँ अन्तरिक्षको बारेमा छलफलले भारततर्फ ध्यान आकर्षित गर्छ। अन्तरिक्ष उद्योग र सामाजिक विकासका अन्य क्षेत्रहरू बीचको ठूलो सहकार्यमा जोड दिँदै प्रधानमन्त्रीले युवाहरूमा अन्तरिक्षमा जिज्ञासा र चासो जगाउन अटल टिङ्गरिङ ल्याबहरूसँग ठूलो सहकार्यलाई प्रोत्साहित गर्नुभयो। उक्त बैठकमा अन्तरिक्ष क्षेत्रमा काम गर्ने 20 स्टार्टअपका संस्थापकहरू उपस्थित थिए। गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गालको सिलगढी स्थित सशस्त्र सीमा बल एसएसबी मुख्यालयमा विभिन्न परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। समारोहपछि सैनिकहरूलाई सम्बोधन गर्दै श्री शाहले भन्नुभयो, मुख्यमन्त्रीहरूलाई पहिला एसएसबीको कार्यक्रमहरूमा आमन्त्रित गरिएको थियो तर उनीहरूले उपस्थित हुन उचित ठानेनन्। उहाँले आज भन्नुभयो, शुभेन्दु अधिकारी मुख्यमन्त्री बनेदेखि सीमा सुरक्षाको बारेमा पूर्ण सहयोग प्रदान गरिएको छ।
1: मैं बांग्लादेश से आए हुए हिंदू सिख जैन शरणार्थियों को वादा कर जाता हूँ कि 6 में आप सभी को हम नागरिकता दे देंगे। भारत सरकार के गृह मंत्रालय ने अपने सारे अधिकार बंगाल सरकार के 8 कलेक्टरों को दे दिए हैं, मगर मेरे भाषण को सुनकर घुसपैठिए खुश न हो जाए। एक एक घुसपैठिए को चुन चुन कर पश्चिम बंगाल से निकालने का मैं फिर से एक बार बंगाल की जनता को वादा करना चाहता हूँ।
0: यसै क्रममा श्री शाहले एसएसबीले नेपाल र भुटान जस्ता देशहरूसँगको खुला सीमान्तको रक्षा गर्ने जिम्मेवारी लिएको छ, जुन सबैभन्दा कठिन कामहरूमध्ये एउटा हो भन्नुभयो। उहाँले सिलगढी करिडोरको महत्त्वलाई ध्यानमा राख्दै केन्द्र सरकारले यस क्षेत्रमा निगरानी बढाएको पनि अवगत गराउनुभयो। विज्ञान तथा प्रविधि राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले प्राविधिक प्रगतिहरू पहुँचयोग्य कम मूल्य र उच्च गुणस्तर रहेको सुनिश्चित गर्दै आज भारतसँग स्वास्थ्य सेवा

0: लाई अगाडि बढाउने अद्भुत अवसर रहेको बताउनुभयो। 18 सीआईआई ग्लोबल मेडटेक शिखर सम्मेलनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै डाक्टर सिंहले भन्नुभयो, भारतको चिकित्सा प्रविधि क्षेत्र जुन अहिले लगभग 12 अरब अमेरिकी डलर अनुमान गरिएको छ, यसमा उल्लेखनीय सम्भावना रहेको छ। देशको प्राथमिकता विश्वव्यापी स्वास्थ्य सेवा बजारहरूको लागि प्रविधिहरूको डिजाइन, विकास, निर्माण र निर्यात हुनुपर्ने विषयमाथि श्री सिंहले जोड दिनुभयो। यसरी नै उहाँले सरकारले अनुसन्धान, विकास र नवप्रवर्तन योजनाका लागि रुपियाँ 1,00,000 करोडको कोष विनियोजन गरिएको अवगत पनि गराउनुभयो। केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य सिन्धियाको अध्यक्षतामा पुणेमा 12 ब्रिक्स संचार मन्त्रीको बैठक आज सम्पन्न भयो। ब्रिक्स सदस्य देशहरूका संचार मन्त्री लगायत वरिष्ठ प्रतिनिधिहरूले सूचना एवं संचार प्रविधि, डिजिटल रूपान्तरण, नवप्रवर्तन र लचिलो डिजिटल पूर्वाधारमा सहयोग सुदृढ पार्ने बारेमा छलफल गरे। आफ्नो सम्बोधनमा केन्द्रीय संचार मन्त्रीले पछिल्लो एक दशकमा उदाउदो आर्थिक क्षेत्रमा ब्रिक्स सहयोगको प्रमुख मञ्च बनेको बताउनुभयो।
1: Over the past decade, BRICS has emerged.
2: पिछले एक दशक में ब्रिक्स उभरती हुई अर्थव्यवस्थाओं के बीच सहयोग के एक प्रमुख मंच के रूप में उभरा है, जो लगभग आधी मानवता और प्रतिभा तथा नवाचार के अपार भंडार का प्रतिनिधित्व करता है। अब हमारा ध्यान संस्थाओं के निर्माण से आगे बढ़कर सहयोगात्मक पहलों को लागू करने की ओर विकसित होना चाहिए।
1: इम्प्लीमेंटिंग कोलैबोरेटिव इनिशिएटिव्स।
0: केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले आज मोबाइल फोन निर्माण योजना एमपीएमएसको शुरूआत गर्नुभयो। केन्द्रीय मन्त्री परिषदले गत महिना रुपियाँ 62,500 करोडको बजेट विनियोजना सहित यस योजनालाई अनुमोदन गरेको थियो। नयाँ दिल्लीमा मिडियालाई सम्बोधन गर्दै श्री वैष्णवले यो योजना 1 अप्रेल 2026 लागू हुने बताउनुभयो। यस योजनाको अवधि 5 वर्षको हुनेछ। उक्त योजनाले मोबाइल उत्पादन आपूर्ति श्रृङ्खलालाई सुदृढ पार्ने र घरेलु उत्पादन क्षमताहरू बढाएर विश्वव्यापी प्रतिस्पर्धा बढाउने लक्ष्य राखेको छ। केन्द्रीय मन्त्री तथा वरिष्ठ भाजपा नेता जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीको संसद मार्ग प्रहरी चौकी बाहिर धरना गरिरहेका कंग्रेस नेता तथा लोकसभा विपक्षी दलका नेता राहुल गान्धी प्रति कटाक्ष गर्नुभयो। पत्रकारहरूसँग कुरा गर्दै श्री नड्डाले यो विरोध प्रदर्शन न त विद्यार्थीहरूका हितमा छ न त न्यायका लागि भन्नुभयो। यसले कंग्रेस पार्टीको राजनीतिक हताशा र मीडिया हेडलाइनका लागि राहुल गान्धीको चाहनालाई प्रतिबिम्बित गर्दछ भन्दै उहाँले आरोप लगाउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। भारतले आन्ध्र प्रदेशको विशाखापट्टनममा ब्रिक्स युवा मन्त्रीहरूको बैठक र ब्रिक्स खेलकुद मन्त्रीहरूको बैठक आज आयोजना गरिरहेको छ। ब्रिक्स युवा मन्त्रीहरूको बैठक भोलि हुनेछ भने ब्रिक्स खेलकुद मन्त्रीहरूको बैठक आगामी 23 अगस्तका दिन हुनेछ। बैठकको अध्यक्षता युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले गर्नुहुनेछ र युवा मामिला तथा खेल मन्त्री खेलकुद राज्य मन्त्री रक्षा खड्सले कार्यवाहीमा भाग लिनुहुनेछ। ब्रिक्स युवा मन्त्रीहरूको बैठकमा 11 ब्रिक्स सदस्य देशहरूका खेलकुद मन्त्रीहरू लगायत प्रतिनिधि मण्डलका प्रमुखहरू सहभागी हुनेछन्। मणिपुरको इम्फाल दिमापुर गुवाहाटी मार्गमा लगभग 3 वर्षको अन्तरालपछि सार्वजनिक यातायात सेवाहरू पुनः शुरू भएको छ। यो कदम राज्यमा सामान्यता र सम्पर्क पुनर्स्थापित गर्ने दिशामा एउटा प्रमुख प्रयास हो। राष्ट्रिय राजमार्ग 2 मा 2 वटा बस र 5 वटा टेम्पोमा कुल 125 जना यात्रीले यात्रा गरे। सरकारले संशोधित व्यवस्था अन्तर्गत 29 वटा प्रत्यक्ष विदेशी लगानी एफडीआईको सूचना प्राप्त भएको जनाएको छ। यसमा रुपियाँ 4,800 करोड भन्दा बढीको प्रस्तावित लगानी समावेश छ। यी लगानीहरू सूचना प्रविधि, कृत्रिम बुद्धिमत्तता,

0: केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले आज सिलगढीको कावाखाली मैदानमा छ दिने भारतीय न्याय संहिता बिएनएस कानुनहरूबारे जागरूकता प्रदर्शनीको उद्घाटन गर्नुभयो। केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले आज मोबाइल फोन विनिर्माण योजना एमपिएमएसको शुभारम्भ गर्नुभयो। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले भारत र मरिसियसले परम्परागत पेट्रोलियम उत्पादनभन्दा बाहिर स्वच्छ र दिगो इन्धनतर्फ आफ्नो ऊर्जा साझेदार विस्तार गर्न तयार रहेको बताउनु भएको छ। अनि भारतले आन्ध्र प्रदेशको विशाखापट्टनममा ब्रिक्स युवा मन्त्रीहरूको बैठक र ब्रिक्स खेलकुद मन्त्रीहरूको बैठक आयोजना गर्नेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा 20 अन्तरिक्ष क्षेत्रका स्टार्टअपका कार्यकारी अधिकारी तथा संस्थापकहरूसँग अन्तर्क्रिया गर्नुभयो। प्रधानमन्त्रीले उनीहरूलाई मानिसहरूको जीवनस्तर सुधार गर्न व्यापक स्तरमा अन्तरिक्ष प्रविधिको प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले देशको अन्तरिक्ष क्षेत्र विश्वव्यापी प्रतिभा कम्पनीहरू र लगानीलाई आकर्षित गर्ने केन्द्र बन्न सक्ने बताउनुभयो। श्री मोदीले एउटा इकोसिस्टम र वातावरण सृजना गर्ने सुझाव पनि दिनुभयो, जहाँ भारत अन्तरिक्षको बारेमा छलफल हुँदा केन्द्रबिन्दु बनोस्। अन्तरिक्ष उद्योग र सामाजिक विकासका अन्य क्षेत्रहरू बीचको बृहत सहकार्यमा जोड दिँदै प्रधानमन्त्रीले युवाहरूमा अन्तरिक्षमा जिज्ञासा र चासो जगाउन अटल टिङ्गरिङ प्रयोगशालाहरूसँग बढ्दो संलग्नतालाई प्रोत्साहित गर्न भयो। श्री मोदीले अन्तरिक्ष क्षेत्रका अग्रगामीहरूलाई साहसी प्रदर्शन गरेको र यस नयाँ क्षेत्रमा नेतृत्व लिएकोमा बधाई पनि दिनुभयो। उहाँले भन्नुभयो, यस क्षेत्रमा देखिएको विश्वासले अन्तरिक्ष उद्योगलाई निजी सहभागिताको लागि खोल्ने दृष्टिकोणलाई बलियो बनाएको छ। बैठकको क्रममा यसले धेरै अवसरहरू सृजना गरेको उल्लेख गर्दै कार्यकारी अधिकारीहरूले सरकारको निर्णयको प्रशंसा गरे। उनीहरूले निजी अन्तरिक्ष उद्योगमा भएको द्रुत प्रगतिलाई प्रकाश पारेर भविष्यको लागि आफ्नो दृष्टिकोण साझा गरे। उनीहरूले सरकारको बलियो समर्थन र उद्योगभित्रको सहकार्यको भावनालाई पनि स्वीकार गरे। उनीहरूले अन्तरिक्ष क्षेत्रमा महत्वाकांक्षी लक्ष्यहरू प्राप्त गर्न दृढ संकल्पका साथ काम गरिरहेको बताएका छन्। यस बैठकमा स्काई रुट एरोस्पेस, अग्निकुल, कोस्मोस, पिक्सेल, ध्रुव स्पेस, ग्यालेक्सी, पियसाइट, बेला ट्रिक्स एरोस्पेस र दिगन्तारा लगायतका अन्य स्टार्टअपहरू सामेल थिए। पछि एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले नयाँ र चुनौतीपूर्ण क्षेत्रमा उल्लेखनीय साहस देखाउने यी युवा उद्यमी र नवप्रवर्तकहरूलाई भेट्न पाउँदा खुसी व्यक्त गर्नुभयो। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले आज सिलगढीको कावाखाली मैदानमा 6 भारतीय न्याय संहिता बिएनएस कानुनहरूबारे जागरूकता प्रदर्शनीको उद्घाटन गर्नुभयो।
1: केन्द्रीय गृहमंत्री अमित शाह ने बड़ी संख्या में उपस्थित कॉलेज, विश्वविद्यालय तथा कानून के विद्यार्थियों तथा अन्य नागरिकों को संबोधित करते हुए कहा कि 3 नए कानूनों से देश व राज्य की जनता और अधिक सुरक्षित होगी। उन्होंने आगे कहा कि जुलाई 2024 से ही देश में यह कानून लागू हो गया था, परंतु विगत की टीएमसी की ममता सरकार ने इसे पूर्ण रूप से लागू होने नहीं दिया, परंतु भाजपा की सरकार आते ही मुख्यमंत्री शुभेंदु अधिकारी ने इस कानून को पूर्ण रूप से लागू कर दिया है। मुख्यमंत्री श्री अधिकारी की प्रशंसा करते हुए श्री शाह ने कहा कि चुनावी घोषणा पत्र में किए गए वादों को शुभेंदु सरकार ने 100 दिन में ही 43% पूरा कर दिया है। उन्होंने आगे कहा, सिलीगुड़ी कॉरिडोर को अवैध बनाने के लिए तिकोनीय ग्रिड चोपड़ा, धुबड़ी व किशनगंज में विकसित किया जा रहा है। आकाशवाणी समाचार के लिए सिलीगुड़ी से अशोक चौरसिया।
0: गृहमन्त्री अमित शाहले राज्यमा अब भारतीय न्याय संहिता पूर्ण रूपमा लागू भएको घोषणा गर्नुभयो। उहाँले आउने 2 एफआईआर दायर गरेको 3 न्याय सुनिश्चित हुने बताउनुभयो। गृहमन्त्रीले राज्य सरकारले सीमा सुरक्षालाई सर्वाधिक महत्व दिँदै तारबन्दीका लागि सत्तामा आएको 3 दिनभित्रमा नै 1129 एकड़ जमिन बीएसएफलाई हस्तान्तरण गरेकोमा श्री शुभेन्दु अधिकारी सरकारको सराहना गर्नुभयो। उहाँले भन्नुभयो, 2014 तारबन्दीका लागि मागेको जमिन विगतकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले दिनु भएन। भाजपाका लागि देश र राज्य र जनताको सुरक्षा सर्वोपरि रहेको श्री शाहले बताउनुभयो। गृहमन्त्रीले चुनावको बेला प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको कुरा यदि राज्यमा भाजपा सत्तामा आए भएको अन्त हुनेछ र भरोसाको सुरुवात हुनेछ, त्यो अब जमिनी स्तरमा देखिन थालेको उल्लेख समेत गर्नुभयो। उहाँले पुराना दण्ड र अपराध संहितालाई समाप्त गरी नयाँ भारतीय न्याय संहिता टेक्नोलोजी, ट्रान्सपरेन्सी र टाइमलाइनमा आधारित रहेको भन्नुभयो। उहाँले अवैध घुसपैठीहरूलाई शून्य सहिष्णुताको नीति जारी रहने तथा डिटेक्ट, डिलिक्ट र डिप

0: कोर्ट प्रक्रिया कठोरताका साथ पालन गरिने बताउनुभयो। उहाँले जनसंख्यकीय परिवर्तनलाई कडाईका साथ रोक्ने कुरा पनि राख्नुभयो। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले आज मोबाइल फोन निर्माण योजना एमपिएमएसको सुरुवात गर्नुभयो। केन्द्रीय मन्त्री परिषदले गत महिना 62,500 करोड को बजेट विनियोजनसहित यो योजनालाई अनुमोदन गरेको थियो। नयाँ दिल्लीमा सञ्चारकर्मीहरूलाई सम्बोधन गर्नुहुँदै श्री वैष्णवले यो योजना 1 अप्रेल 2026 लागू भएको बताउनुभयो। यो योजना 2026-27 देखि 2030-31 पाँच वर्षको अवधिसम्म लागू हुनेछ।
1: भारत में मोबाइल और इलेक्ट्रॉनिक्स के कंपोनेंट का इकोसिस्टम बहुत वाइड स्प्रेड हो गया है। एमएसएमई और फाइनल प्रोडक्ट्स के बीच में पूरा एक वैल्यू चेन का रिलेशन है। उस तरीके से ये चीज डेवलप हो रही है। पीएलआई केवल एक प्योरली प्रोडक्शन बेस्ड था। इसमें डोमेस्टिक वैल्यू के लिए अलग से, डोमेस्टिक वैल्यू एडिशन के लिए अलग से रखा गया है, और साथ ही साथ इंडियन ब्रांड को डेवलप करने के लिए, इंडियन आईपी को डेवलप करने के लिए, इंडियन डिजाइन को डेवलप करने के लिए अलग से प्रोविजन रखे गए।
0: सरकारले आज चेन्नईको जल आपूर्ति र सरसफाई पूर्वाधारको आधुनिकीकरण र विस्तार गर्न एसियाली विकास ब्याङ्क एडिबीसँग 23 करोड डलरको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। वित्त मन्त्रालयले भनेको छ कि चेन्नई जलवायु लचिलो जल सुरक्षा तथा सिवरेज परियोजनाले सहरमा सुरक्षित र भरपर्दो जल आपूर्ति र बढेको सरसफाई सेवाहरूमा पहुँच सुधार गर्नेछ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले भारत र मरिसियसले परम्परागत पेट्रोलियम उत्पादनभन्दा बाहिर स्वच्छ र दिगो इन्धनतर्फ आफ्नो ऊर्जा साझेदारी विस्तार गर्न तयार रहेको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री पुरीले दुई राष्ट्रहरू बीचको ऊर्जा सहयोगले भविष्यको ऊर्जा सुरक्षा र स्वच्छ इन्धनमा बढ्दो रूपमा केन्द्रित हुने बताउनु भएको छ। उहाँले पेट्रोलियम उत्पादनहरूमा अवस्थित साझेदारीलाई पनि बलियो बनाउने बताउनुभयो। केन्द्रीय मन्त्रीले भन्नुभयो, मरिसियसले गठबन्धनको सहयोगमा आफ्नो राष्ट्रिय जैविक इन्धन नीति ढाँचा विकास गरेको छ। उहाँले अझ भन्नुभयो, यो ढाँचाले भारत र मरिसियसका लागि स्वच्छ र दिगो इन्धनको क्षेत्रमा सहयोगलाई बलियो बनाउन नयाँ अवसरहरू सृजना गर्नेछ। श्री पुरीले भन्नुभयो, भारतको प्रशोधन क्षमताले देशलाई साझेदार राष्ट्रहरूको ऊर्जा सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने सक्षम बनाइरहेको छ। भारतले आन्ध्र प्रदेशको विशाखापट्टनममा ब्रिक्स युवा मन्त्रीहरूको बैठक र ब्रिक्स खेल मन्त्रीहरूको बैठक आयोजना गर्नेछ। ब्रिक्स युवा मन्त्रीहरूको बैठक भोलि हुने तय भएको छ भने ब्रिक्स खेल मन्त्रीहरूको बैठक 23 अगस्तको दिन हुनेछ। बैठकहरूको अध्यक्षता युवा कार्यक्रम तथा खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले गर्नुहुनेछ र युवा मामिला तथा खेल राज्य मन्त्री रक्षा खड्सेले कार्यवाहीमा भाग लिनुहुनेछ। युवा कार्यक्रम तथा खेल मन्त्रालयले ब्रिक्स युवा मन्त्रीहरूको बैठक युवा विकास र सशक्तिकरणमा सहयोग सुदृढ पार्नमा केन्द्रित हुने बताएको छ। छलफलमा शिक्षा, सिप, उद्यमशीलता, कल्याण र दिगो विकास जस्ता विषयहरू समेटिनेछन्। मन्त्रालयले भनेको छ कि 11 ब्रिक्स सदस्य राष्ट्रहरूका खेल मन्त्रीहरू र प्रतिनिधिमण्डलका प्रमुखहरूले ब्रिक्स खेल मन्त्रीहरूको बैठकमा भाग लिनेछन्। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा 20 अन्तरिक्ष क्षेत्रका स्टार्टअपका कार्यकारी अधिकारी तथा संस्थापकहरूसँग अन्तर्क्रिया गर्नुभयो। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले आज सिलगढीको कावाखाली मैदानमा 6 दिने भारतीय न्याय संहिता बिएनएस कानुनहरूबारे जागरूकता प्रदर्शनीको उद्घाटन गर्नुभयो। केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले आज मोबाइल फोन विनिर्माण योजना एमपिएमएसको शुभारम्भ गर्नुभयो। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले भारत र मरिसियसले परम्परागत पेट्रोलियम उत्पादनभन्दा बाहिर स्वच्छ र दिगो इन्धनतर्फ आफ्नो ऊर्जा साझेदारी विस्तार गर्न तयार रहेको बताउनु भएको छ। अनि भारतले आन्ध्र प्रदेशको विशाखापट्टनममा ब्रिक्स युवा मन्त्रीहरूको बैठक र ब्रिक्स खेलकुद मन्त्रीहरूको बैठक आयोजना गर्नेछ। आकाशवाणीबाट समाचार पूरा भयो।
2: समाचारपछि पुनः स्वागत छ। श्रोता र हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ कार्यक्रम युवावाणी कोसेली मैले मन पराएका गीतहरू।

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसेली मैले मन पराएका गीतहरूको साथमा, र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा सङ्गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। के तपाईँलाई थाहा छ हृदयको सम्बन्धको सबैभन्दा सुन्दर कुरा के हो? यो हो कि प्रेम कहिले एकतर्फ हुँदैन, यो केवल दुई मुटुको मिलनको लागि पर्खन्छ। जब एउटा हृदय गहिरो प्रेममा डुब्छ, अर्कोको स्वीकृतिको मिठो अपेक्षा रहन्छ। प्रेमको यो गहिरो मिठो अभिव्यक्तिले हृदयलाई अनौठो शान्तिको अनुभूतिले भरिदिन्छ। हामीलाई विश्वास छ कि यो गीतले तपाईँको पनि मन छुनेछ। सोनु निगम अनि श्रेया घोषालको आवाजमा संगीत रहेको छ विभास शब्द अभिन्द्र कुमार उपाध्याय।

यस गीतले गन्तव्यको चिन्ता नगरी यात्रामा निस्किनुको लापरवाह हावायुक्त आनन्दलाई कैद गर्दछ। यो सहज साहसिक कार्य सामाजिक अपेक्षाहरूबाट भाग्ने व्यक्तिगत स्वतन्त्रतालाई अंगाल्ने र वर्तमान क्षणमा बाँच्ने सुन्दरताको कदर गर्ने विषयवस्तुहरूको वरिपरि घुम्छ। अरिजित सिंह अनि अमाल मलिकको आवाजमा संगीत रहेको छ। अमाल मलिक, शब्द मनोज मुत्तशिर।

चाली जेसे हवाए गीत शैली युवा प्रेम जस्तै लाग्छ। लापरवाह ऊर्जावान र उत्साहले भरिएको यसको सुर र लयले प्रेमलाई स्वतन्त्रता जस्तो महसुस गराउँछ। अर्कोतर्फ अनकही प्रेम जस्तो लाग्छ जुन पूर्ण रूपमा व्यक्त गर्न सकिँदैन। यो शान्त र भावपूर्ण रूपमा संयमित छ। के अनि वसुन्धरा दासको आवाजमा संगीत रहेको छ। अनु मलिक, शब्द जावेद अख्तर।

यो गीतले एक मिठो प्रेमलाई प्रतिबिम्बित गर्दछ, जहाँ दुई व्यक्तिहरू एक अर्कामा यति धेरै मग्न हुन्छन् कि उनीहरूको व्यक्तिगत पहिचान सहित अरू सबै कुरा पछिको लागि स्थगित हुन्छ। के तपाईँले कहिले कसैलाई यसरी प्रेम गर्नुभएको छ, जहाँ समय उडेर जान्छ जस्तो लाग्छ, जहाँ बिहान र साँझको चिन्ता हराउँछ र मन हरेक क्षण त्यही एकजनासँग बाँच्न चाहन्छ। अरिजित सिंहको आवाजमा संगीत रहेको छ अमाल मलिक, शब्द मनोज मुत्तशिर।

आजको हाम्रो कार्यक्रमको निर्धारित समय अवधि पूरा भएकोले आजलाई कार्यक्रम प्रस्तुता योजना मोहरा लगायत म दीक्षालाई पनि बिदा दिनुहोस्। आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोस् र खुसी रहनुहोस्। हवस् त, नमस्ते।

0: श्रोताहरू, हामी आकाशवाणीको खर्साङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ कार्यक्रम चर्चा चौतारी।
1: श्रोतागण, आजको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई पुनः स्वागत छ। आजको चर्चाको विषय छ नेपाली भाषा मान्यता आन्दोलनको इतिहास, वर्तमान र भविष्य। वार्ताकार हुनुहुन्छ सुषमा छेत्री।

एक प्रमुख भाषा प्रेमी र प्रस्तोता म अशोक चौरसिय। तपाईँहरूलाई पुनः यस कार्यक्रममा स्वागत छ र नमस्कार। 20 अगस्तको दिन देशभरि छरिएर बसेका भारतीय नेपाली गोर्खाहरूका लागि अति नै महत्त्वपूर्ण तथा गौरवशाली दिन हो। लगभग 4.5 दशकको निरन्तर भाषा आन्दोलनको सङ्घर्षपछि भारत सरकारले नेपाली भाषालाई पनि एउटा भारतीय भाषाको रूपमा स्वीकार गरेको दिन हो। नेपाली माने नेपालको भन्ने भारतीय नेपालीमाथिको एउटा विडम्बना अथवा लाञ्छना भनौँ, त्यो सधैँ सधैँका लागि मुछिएको दिन हो 20 अगस्त 1992। नेपाली भाषालाई भारतीय संविधानको 8 अनुसूचीमा समावेश गरेर संवैधानिक मान्यता दिएको थियो र त्यो दिन नै 20 अगस्तको थियो। दशकौँको सङ्घर्षपछि भारतमा बसोबास गर्ने भारतीय नेपाली समुदायले भारतीय भएको पहिचान पाएको यो दिन हो। यसैले भारतीय नेपाली भाषीहरूका लागि यो खास, विशेष अनि महत्त्वपूर्ण दिन हो। यो दिनलाई भारतका विभिन्न राज्यहरूमा, विशेष गरी उत्तराखण्ड, हिमाचल प्रदेश, पश्चिम बङ्गाल, सिक्किम र असममा, जहाँ ठूलो सङ्ख्यामा नेपाली भाषीहरू बसोबास गर्दछन्, बडो धुमधामका साथ भव्य रूपमा नेपाली भाषी र नेपाली भाषा मान्यता दिवस पालन गर्नु स्वाभाविक हो। यसै क्रममा डुवर्स, सिक्किम र आसाममा नेपाली भाषा मान्यता दिवस हर्षोल्लास र विभिन्न रङ्गारङ्ग सांस्कृतिक कार्यक्रमहरूका साथ भव्य रूपमा मनाइन्छ। पश्चिम बङ्गालको दार्जिलिङ पहाड, तराई र डुवर्स लगायत सिक्किम र असममा भव्य रूपमा 35 नेपाली भाषा मान्यता दिवस मनाइयो। यस अवसरमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सम्पूर्ण नेपाली भाषी गोर्खाहरूलाई बधाई र शुभकामना दिँदै आफ्नो सामाजिक सञ्जाल पोस्टमा भन्नुभयो, भाषा अनेक छ तर देश एक छ र एकताको यो अटुट बन्धनले हामी एक अर्कासँग बाँधिएका छौँ। उहाँले देश, राज्य र पहाडको विकास अनि प्रगतिमा सबैलाई सामेल हुने तथा आत्मनिर्भर भारतको निर्माणमा योगदान दिने आह्वान समेत गर्नुभयो। राज्यका पर्यटन मन्त्री डाक्टर शङ्कर घोष, वित्त राज्य मन्त्री आनन्दमय बर्मन, पार्वत्य मामिला राज्य मन्त्री विशाल लामा सहित पूर्व विदेश सचिव र राज्यसभा सांसद हर्षवर्धन सिङ्ला, लोकसभा सांसदहरू मनोज तिग्गा र राजु बिष्ट, गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङ, इन्डियन गोर्खा जनशक्ति फ्रन्ट अध्यक्ष अजय एडवार्ड, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा, विधायकहरू भरत छेत्री, नोमन राई, सोनम लामा, लक्ष्मण लिम्बू सहित अनेक नेताहरू र सामाजिक अभियन्ताहरूले मानिसहरूलाई यस अवसरमा बधाई र शुभकामना दिएका छन् तथा नेपाली भाषाको संरक्षण र विकासप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। यस अवसरमा दार्जिलिङको गोर्खा रङ्गमञ्चमा मुख्य कार्यक्रम आयोजित गरिएको थियो, जसमा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले नेपाली भाषा हाम्रो गर्व र गौरव, पहिचान अनि समृद्ध सांस्कृतिक विरासत रहेको भन्नुभयो। यसको संरक्षण र विकास हामी सबैको कर्तव्य रहेको उहाँले बताउनुभयो। दार्जिलिङ महकुमामा कैयन स्थानहरूमा भाषा दिवस कार्यक्रमहरू आयोजित गरियो। यसरी नै खरसाङको गोर्खा जनपुस्तकालयमा साहित्यिक गोष्ठीको आयोजना गरियो। मिरिकमा पनि शोभायात्रा तथा सांस्कृतिक कार्यक्रमहरूका साथ भाषा दिवस भव्य रूपमा पालन गरियो। यसै गरी कालिम्पोङको टाउन हलमा भव्य समारोह आयोजित गरियो। नेपाली भाषा हाम्रो प्राण हो, हाम्रो पहिचान हो, हाम्रो गौरव अनि हाम्रो स्वाभिमान हो भन्ने नाराहरूको साथ सिलगढीमा भव्य रूपमा भाषा दिवस पालन गरियो। सांसद मनोज तिग्गा, विधायक लक्ष्मण लिम्बू आदिको विशेष उपस्थिति विभिन्न आफ्नो आफ्नो ठाउँमा रहेको बताइयो। यसरी नै सिक्किम र असममा पनि भव्य रूपमा नेपाली भाषा मान्यता दिवस समारोहहरू आयोजित गरिएका थिए। सिक्किमका राज्यपाल श्री ओम प्रकाश माथुर तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले यस अवसरमा सबैलाई बधाई र शुभकामना दिए। प्राप्त जानकारीहरू अनुसार लगभग 100 भन्दा बढी स्थानहरूमा आज भाषा दिवस समारोहको आयोजना गरिनु एउटा ठूलो उपलब्धि हो। स्मरण रहोस्, 20 अगस्त 1992 को दिन भारतको संसदले लामो चर्चा र बहस

मुन्ची, नेपाली, मणिपुरी र कोंकणी भाषालाई संविधानको आठौं अनुसूचीमा सामेल गर्ने प्रस्ताव पारित गरेको थियो। यसरी भारतमा बस्ने भारतीय नेपाली भाषीहरूको भारतीय पहिचान संकटको सदैव अन्त भएको थियो। सिक्किमकी तत्कालीन लोकसभा सांसद श्रीमती दिलकुमारी भण्डारीले भारतीय नेपाली समुदायको पहिचान संकटको अन्त गर्नका लागि नेपाली भाषालाई भारतीय भाषाको रूपमा मान्यता दिलाउन तथा संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त गराउने मागका साथ 24 अप्रैल र 8 मई 1992 दिन लोकसभामा निजी विधेयक पेश गरी दरो दाबी गर्नुभएको थियो। फलस्वरूप तत्कालीन गृहमन्त्री एसवी चौहानले प्रधानमन्त्री पीवी नरसिंह रावको अनुमतिले नेपाली, कोंकणी र मणिपुरी भाषालाई आठौँ अनुसूचीमा सामेल गर्ने एउटा प्रस्ताव संसदमा 20 अगस्त 1992 दिन पेश गर्नुभयो। विपक्षी भाजपा नेता अटल बिहारी वाजपेयी तथा लालकृष्ण आडवाणीको जोरदार समर्थन अनि लामो चर्चा बहसपछि सोही दिन संसदको दुवै सदनले लगभग सर्वसम्मतिद्वारा संविधानको 71 संशोधन विधेयकलाई पारित गरेको थियो। 31 अगस्त 1992 दिन तत्कालीन राष्ट्रपति शंकरदयाल शर्माले यसलाई मंजूरी प्रदान गर्नुभएको थियो। यसरी नेपाली भाषाले मान्यता प्राप्त गरेको गौरवशाली दिन 20 अगस्त हो। यसैले यो दिन भारतका नेपाली गोर्खाहरूका लागि एउटा गर्व, गौरव र समृद्ध सांस्कृतिक विरासत देशले स्वीकार गरेको महत्त्वपूर्ण दिन हो। हाम्रो भाषा मान्यता आन्दोलनका जनक देहरादूनका आनन्द सिंह थापालाई ठानिन्छ, जसले 1956 केन्द्र सरकार समक्ष पहिलोचोटि नेपाली भाषालाई मान्यता दिनुपर्ने माग उठाएका थिए। तर त्यो आन्दोलनले बृहद रूप लिन सकेको थिएन। यद्यपि भाषा आन्दोलनको चिङ्गारी सल्गिरहेको थियो र 3 जुन 1972 आगोको रूप लियो, जब दार्जिलिङमा सर्वभारतीय बैठक भयो अनि अखिल भारतीय नेपाली भाषा समितिको गठन भयो। यस समितिमा रहेका नेपाली समाजका लेखक, साहित्यकार, अग्रजहरूको नेतृत्व तथा नेपाली समाजको सहयोगले यो आन्दोलन देशका कैयन भागहरूमा सल्केर गयो। यस आन्दोलनमा गैर नेपाली भाषीहरूले पनि धेरै सहयोग गरेको त्यस्ताका हाम्रा नेताहरूले बताउँछन्। पश्चिम बंगाल सरकारले 1961 नै नेपाली भाषालाई दार्जिलिङ पहाडका आधिकारिक भाषाको रूपमा घोषित गरेकोले भाषा आन्दोलनले ठूलो बल प्राप्त गरेको ठान्न सकिन्छ। प्रधानमन्त्री मोरारजी देसाईसँग भेट गरी यसको महत्व र आवश्यकताको ध्यान आकर्षण पनि गराएका थिए। तर भाषा आन्दोलनले अझै चर्को आन्दोलन हुनुपर्छ र मात्र भारत सरकारको आँखा खोलिने छ भन्ने सबैलाई भान भइसकेको थियो। 1970 तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी समक्ष पनि एउटा प्रतिनिधि टोलीले भाषा मान्यता विषयलाई लिएर भेट गरेको थियो र 1980 तत्कालीन प्रधानमन्त्री मोरारजी देसाईसँग पनि भेट गरी सोही माग दोहोऱ्याएको थियो। अन्ततः जुन 1990 सिक्किमको राजधानी गान्तोकमा अखिल भारतीय नेपाली भाषा सम्मेलनको आयोजना गरिएको थियो। यो सम्मेलनमा देशभरिका प्रबुद्ध र प्रभावशाली भाषा प्रेमीहरूको जमघट भएको थियो। सिक्किमका तत्कालीन मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीले यसका लागि आफ्नी श्रीमती तथा लोकसभा सांसद दिलकुमारी भण्डारीलाई भाषा आन्दोलनको नेतृत्व संसदमा गर्न तथा पक्ष अनि विपक्ष सबै सांसदहरूलाई यसको पक्षमा सहमत गराउने महत्त्वपूर्ण अभिभार सुम्पिनु भएको थियो। अन्ततः भाषा आन्दोलनले सफलता पायो अनि 20 अगस्त 1992 दिन सर्वसम्मतिले यसलाई पारित गरिएको थियो। देशभरिका नेपाली भाषीहरूको खुसीको मूल फुटेको थियो। देशभरिका भारतीय नेपालीहरूले दशैँ झैँ उत्सव मनाएका थिए, तर यो उत्सव तबसम्म जारी रहनुपर्छ जबसम्म नेपाली भाषा असल रूपमा स्वाभिमानका साथ हरेक नेपाली गोर्खाको व्यवहार र प्रयोगमा आउँदैन। भाषा आन्दोलन फतेह भयो

0: तर भाषा संरक्षण र सम्वर्धनको दिशामा धेरै काम गर्न अझै बाँकी छ। यसैले विभिन्न साहित्यिक सङ्घ संस्थानहरूले यस वर्ष बढी चढी भव्य रूपमा नेपाली भाषा मान्यता दिवस पालन गर्यो, जसमा देशका युवा वर्गको ठूलो सहभागिता हुनु एउटा राम्रो लक्षण ठान्न सकिन्छ। कुनै पनि जाति र समाजको निम्ति उसको भाषा प्राण हो र उसको साहित्य आत्मा हो। गोस्वामी तुलसीदासजीले भन्नुहुन्छ, निज भाषा उन्नति अहे सब भाषाको मूल। अर्थात् जुन व्यक्तिले जुन समाजले आफ्नो भाषाको उन्नति र विकास गर्छ, आफ्नो भाषाप्रति गर्वबोध गर्छ, आफ्नो भाषालाई माया गर्छ, आफ्नो भाषालाई प्रयोग गर्छ र आफ्नो भाषा प्रयोग गर्नमा संकोच र हीनता बोध गर्दैन, उसले आफ्नो भाषा र जातिलाई जीवन्त राख्छ। राजा हाम्रो नेपाली भाषा समक्ष पनि यही स्थिति धोरथेर देखिन्छ। आज नेपाली भाषाले मान्यता प्राप्त गरेको 35 वर्ष पूरा भएपछि पनि यदि हामी आत्म सिंहावलोकन गर्न गए भने हामी के देख्छौँ भने, कुनै समयमा दार्जिलिङ पहाड भनौँ, सिलगढी भनौँ, तराई डुवर्स भनौँ, अथवा सिक्किममा भनौँ, धेरै नेपाली विद्यालयहरू थिए, नेपाली भाषाका विद्यालयहरू थिए र त्यहाँ हाम्रा नानीहरूले नेपाली माध्यम र नेपाली भाषामा पढ्न पाउँथे, पढ्थे, भाषामा निपुण थिए। तर क्रमशः वर्ष नै हामीले नेपाली भाषा मान्यता दिवस जोरसोरले मनाउँदै गयौँ, तर अर्कोतिर हाम्रो नेपाली भाषाका र नेपाली माध्यमका विद्यालयहरू क्रमशः बन्द हुँदै गए। अङ्ग्रेजीको प्रभुत्व र प्रभाव, पाश्चात्य संस्कृतिको प्रभुत्व र प्रभावले कतिखेर हाम्रो नेपाली माध्यमका विद्यालयहरू अङ्ग्रेजी माध्यमका विद्यालयहरूमा परिणत भए हामीले पत्तै पाएनौँ। र यसरी आज आम अभिभावकहरूको भनाइमा हामी देख्न पाउँछौँ कि यदि कसैले सोध्यो भने नेपाली भाषा नानी तिमीलाई आउँछ, र स्वाभाविक उत्तर के हुन्छ भने, होइन अङ्ग्रेजी त मेरो राम्रो छ तर नेपाली अलिकति त्यति आउँदैन, र यो वास्तवमा हाम्रो निम्ति गर्व गर्ने समय हो या शर्म गर्ने समय हो, यसमा वास्तवमा विचार गर्नुपर्छ। र यदि नेपाली माध्यमका विद्यालयहरू नेपाली भाषा र नेपाली साहित्य हामीले अध्ययन गरेनौँ, पठन पाठन गरेनौँ भने निश्चित नै हामीले यो नेपाली भाषा मान्यता दिवस एउटा परम्पराको रूपमा पालन गरिरहेको भान हुन्छ। र यसैले आजको युवा पिँढीलाई यो आह्वान छ कि आफ्नो भाषाको प्रयोग गरौँ, आफ्नो भाषाप्रति श्रद्धा गरौँ, आफ्नो भाषाप्रति गर्व गरौँ र आफ्नो भाषालाई माया गरौँ। यो चर्चा चौतारी कार्यक्रम आजको निम्ति यहीँ सकिन्छ। नमस्कार। यो कार्यक्रम हाम्रो युट्युब च्यानल @AIR कर्सियङ, ट्विटर ह्यान्डल @AIR न्युज कर्सियङ तथा फेसबुक आकाशवाणी न्युज नेपालीलाई फलो गर्न सक्नुहुन्छ, त्यहाँ सुन्न सक्नुहुन्छ र आफ्नो मन्तव्य पोख्न सक्नुहुन्छ।
1: श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा आकाशवाणीको दिल्ली केन्द्रबाट समय प्रसारित गरी सुनाइरहेछौँ हिन्दी समाचार।

श्रोताहरू, अहिले समय भएको छ 10:30 अनि 4 सेकेन्ड। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले सुनिरहनु भएको छ आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गलाई। कार्यक्रम आजका फनकारको समाप्तिसितै आजको सन्ध्याकालीन सत्र यहीँ नै अन्त हुँदछ। भोलि 6:20 पुनः भेट हुनेछ। त्यतिन्जेलका निम्ति म कार्यक्रम प्रस्तोता चन्दन थापा, मेरा प्रसारण सहयोगी नमिता अनि प्राविधिक मित्र महेश थामी

यहाँलाई। कार्यक्रम आजका फनकारको समाप्तिसितै आजको सन्ध्याकालीन सत्र यहीँनिर अन्त हुँदछ। भोलि 6:20 पुनः भेट हुनेछ। त्यतिन्जेलका निम्ति म कार्यक्रम प्रस्तोता चन्दन थापा, मेरा प्रसारण सहयोगी नमिता अनि प्राविधिक मित्र महेश थामी